0: दृश्य शीर्षकमा मध्याह्न दैनिकमा यो खबर छापिएको हो।
1: असार 16 गतेदेखि देशभर मनसुन प्रणाली सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार गठन भएको 100 दिन पूरा भएको छ। यो अवधिमा सुशासन कायम गर्ने काममा सरकारले केही गति लिएको देखिएको छ। सरकारले सुरुमै 100 दिनभित्र गर्ने कामको सूची सार्वजनिक गरेको थियो। त्यही अनुसार काम भइरहेको सरकारको दावी छ। यस अवधिमा प्रधानमन्त्री पालेन्द्र शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्र रोकिने समेत बताएका छन्। सरकारले प्रशासनिक सुधार, सुशासन, राजनैतिक नियुक्ति, डिजिटल सेवा, शैक्षिक सुधार लगायत क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको जनाएको छ। सरकारले अपेक्षित काम गर्न नसके पनि तल्लो स्तरका जनता केही हुनेमा आशावादी छन्। तर संघीय सरकारसँग स्थानीय सरकार भने केही सशंकित देखिएको छ। केही विषयमा संविधानले दिएको एकल र साझा अधिकार प्रयोगमा संघीय सरकारको दबाव खेप्नु परेको गुनासो स्थानीय सरकारको छ। यसबाट स्थानीय तहको एकल अधिकार हनन हुने हो कि भन्ने चिन्ता स्थानीय तहका जनप्रतिनिधिमा देखिएको छ। सेवाग्राहीका अनुसार कर्मचारीको कार्यशैलीमा परिवर्तन कुनै सरकारको 100 दिने उपलब्धि मात्रै बनेर रोकिनु हुँदैन भन्ने छ। त्यस्तै सुकुम्बासीहरू दीर्घकालीन योजना कसैले ल्याउन सकेको बताउँछन्। बालेन्द्र शाह प्रधानमन्त्री हुँदा उनीहरू आशावादी रहेको पनि बताइएको छ। स्थानीय तहका अधिकारमा हस्तक्षेप शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
0: जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असार तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको हो। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ। कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ, तर धेरै जसोमा पत्ता नलागेको अर्थात कारण नखुलेको लेखिएका छन्। जापानका लागि कार्यभार राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढेपछि सब व्यवस्थापन निकै जटिल बनेको बताउनुभयो। जापानबाट नेपालमा सब ल्याउनका लागि झण्डै 12 लाख रूपियाँ लाग्छ। शैक्षिक संस्थाहरूले विद्यार्थी भिसामा गएका विद्यार्थीको सब नेपाल पठाउन लाग्ने खर्च समेत बेहोर्ने गरेका छैनन्। त्यस्ता शैक्षिक संस्थाहरू दूतावासको सम्पर्कमा आउनै गरेका छैनन्।

36 को अवसरमा CGTV ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप CGTV खेल सँगै भरोसा सँगै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। मध्य प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजनाहरू राखिएको भन्दै विपक्षी दलहरूले दुई दिनदेखि प्रदेशसभाको बैठक ठप्प पारेका छन्। सरकारले बजेट संशोधन गरेर नल्याएसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन नदिने अडान उनीहरूले लिएका हुन्। विपक्षीहरूले बैठक चल्न नदिएपछि सभामुख राम आशिष यादवले बिहिबारको बैठकबाट अनिश्चितकालका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गरेका छन्। राजनीतिक दलहरू बीच सहमति जुट्न नसकेपछि बजेटमाथिको छलफल अन्यल शीर्षमा भएको छ।
2: चितवन राष्ट्रिय निकुञ्जको ध्रुवे नामले परिचित जंगली हात्तीले पछिल्लो 24 वर्षमा 25 जनाको ज्यान लिएको छ। वर्षौंदेखि गाउँ बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिनेदेखि घर भत्काउने, बाली नष्ट गर्ने र सम्पत्तिमा क्षति पुर्याउने ध्रुवे हात्तीको आतंक रोक्न राज्यबाट विभिन्न प्रयास नभएका होइनन्, तर ती प्रभावकारी हुन नसक्दा क्षतिको संख्या बढ्दै गएको छ।
1: मानो रोपेर मुरी फलाउन धान रोप्ने महिना असार सकिने लाग्दा बागमती प्रदेशका अधिकांश किसानका खेतमा रोपाएको छलफल कम देखिन्छ। आकाशतर्फ हेर्दै पानीको प्रतीक्षा गरिरहेका किसानका लागि रासायनिक मल अभावले पीड़ा थपेको देखिएको छ। समयमा वर्षा नहुँदा खेतमा पर्याप्त हिलो बन्न सकेको छैन। यति मात्र होइन, सरकारी अनुदानको मल सहज रूपमा नपाउँदा किसान दोहोरो मारमा परिरहेका छन्।
2: पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा सड़कको पश्चिम खण्ड जामुने पोखरा निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सहनशिला काष्ठका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुन 11 गतेसम्मका लागि थप गरिएको छ।
1: चार दिनदेखि कर्णाली नदीमा बेपत्ता यात्रुभाग फोर्स गाड़ी खोज तथा उद्धारमा कठिनाईका कारण फेला पार्न सकिएको छैन। दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङ्गेताड स्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको गाड़ी नदीको तीव्र भाव र धमिलो पानीका कारण फेला पार्न नसकिएको हो।
2: ब्याङ्क तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र ब्याङ्क आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचना व्यापक परिमार्जन गरेको राष्ट्र ब्याङ्कले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझाव सहित संवादमा आउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयमा संचार मन्त्री तिमल सिन्हाले सरकारले प्रेस स्वतन्त्रता, संचार कानून सुधार र पत्रकारितासँग सम्बन्धित सबै विषयमा संवादको ढोका खुल्ला रहेको स्पष्ट पार्नु भएको हो।
2: नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्क्रिया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलता मार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिइएको छ। कार्यक्रममा सहभागी व्यवसायी, नेता तथा युवा उद्यमीले मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध पक्षमा छलफल गर्दै आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बारे चर्चा गरे।
1: अब शेयर बजार गत साता नेप्सी परिसूचक अघिल्लो साता भन्दा 0.15% अर्थात 3.89 अङ्क माथि बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2649.51 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2653.40 बिन्दुमा बन्द भएको हो।

Ikes bonus file. सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो विजयसँगै देशमा नयाँ अध्याय शुरू भएको घोषणा गरेकी छन्। पेरुको निर्वाचन सम्बन्धी सर्वोच्च निकायले उनको झिनो मतान्तरको जितलाई औपचारिक रूपमा प्रमाणित गरेको हो। निर्वाचन निकायको घोषणासँगै पेरुको इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनको टुङ्गो लागेको छ। साथै पछिल्लो एक दशकमा पेरुले नवौं राष्ट्रपतिको नेतृत्व पाउने भएको छ।
2: अब खेल खबर। पाँचपटकको विश्व विजेता ब्राजिलको छैठौं विश्वकप जित्ने सपना फेरि अधुरै बनेको छ। फिफा विश्वकप 2026 को अन्तिम स्वर अन्तर्गत गैराती भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेसँग 2-1 पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। नर्वेका स्टार स्ट्राइकरले खेलेको अन्त्यतिर 2 गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुर्याएका छन्। ब्राजिलका लागि इन्जुरी समयमा नेमारले पेनाल्टी मार्फत 1 गोल फर्काए पनि त्यो टोलीको हार टार्न भने पर्याप्त भएन। त्यस्तै विश्वकपमै ऐतिहासिक रंगशालामा मेक्सिको र इङ्ल्याण्ड बीच महाभिडन्त हुने भएको छ। प्रशिक्षक हाबियर अगिरेको नेतृत्वमा रहेको मेक्सिको एल3 उच्च फममा छ। टोली घरेलु मैदानको फाइदा उठाउँदै क्वार्टर फाइनलमा पुग्न चाहन्छ। आजको खेलमा मेक्सिको र इङ्ल्याण्ड बीच महाभिडन्त हुँदैछ।
1: अब विचार विश्लेषणको पालो। राज्यको वक्र दृष्टिले आहत भुइँ वर्ग शीर्षकमा विश्वास नेपालीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। नयाँ सरकार बनेपछि काठमाडौँ किनारमा बुलडोजर चल्यो, प्रभाव देशैभर पर्यो। सड़क छेउ, नदी किनारा वा जंगल छेउ बसोबास गर्ने भूमिहीनलाई राज्यको आँखाले अतिक्रमणकारी भूमाफिया वा हुकुमवासी देख्छ। आज आफ्नै देशभित्र असाध्य असुरक्षित महसुस गरिरहेका छन् भूमि वर्ग। गरिबी उन्मूलन लक्षित कार्यक्रम तय गरी 6 महिना वा 1 वर्ष वा 2 वर्ष समय तोकेर राज्यले नै उचित वैकल्पिक व्यवस्थापन सहित समस्याको समाधानका लागि पहल थालौं। गरीबको घरवास, ठेलागाडा, टेम्पो उठीवास लगाउने कर्मचारीलाई तिनको व्यवस्थापनमा सहजीकरण गर्ने सहजकर्ता बनाएर अघि बढ्न ध्यान दिउँ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
3: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
4: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
3: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
5: स्वदेश टाइम चेक
6: यस समय सूचकका साथमा
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-6053, 98550-77061 र 98550-77053।
8: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26440।
9: It's 6 o'clock, अहिले 6 बजेको छ।

0: युक्रेन युद्ध मुख्य एजेन्डा
1: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा पानी परेपछि इङ्ल्यान्ड र मेक्सिको बीचको खेल एक घण्टा पछि सर्यो महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो
2: प्राविधिक शिक्षा आजको आवश्यकता
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एन्ड रुरल कम्प्युटर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
2: प्रवेश परीक्षा असार 25 गते बिहिबार
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
2: फोन 01-5121-12-21-00 छ 97418-20-96
3: वेबसाइट www.nec.edu.np

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333-4-93-555।
5: काया कैरनमा अब खबरको सिलसिला। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आउँदो आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आउँदो वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ। बजेटले आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित राख्ने लक्ष्य तय गरेको छ। बजेटका यी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी कर्जा विस्तार र मौद्रिक व्यवस्थापन गर्ने खालको मौद्रिक नीतिमा राष्ट्र बैंक जुटेको हो। विगतका वर्षमा मौद्रिक नीतिमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था, मौद्रिक नीति र नियामकीय पाटो सबै एउटै नीतिमा समेटिन्थ्यो। यस वर्ष चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र मौद्रिक नीति गरी 3 भाग छुट्टा छुट्टै जारी हुने राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताउनु भएको छ। मौद्रिक नीति कहिले जारी हुन्छ भन्ने बारे अहिले भन्न सकिँदैन, तयारी भइरहेको छ, अन्तिम टुङ्गो लागेपछि सार्वजनिक हुन्छ, उहाँले भन्नुभएको छ। यद्यपि मौद्रिक नीतिको समीक्षा र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था आइतबार हिजोको सञ्चालक समिति बैठकबाट समेत पारित भइरहेको राष्ट्र बैङ्कको उच्च स्रोतले बताएको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले काबु बाहिरको परिस्थिति फोर्स मेजरले प्रत्यक्ष असर गरेका पूर्वाधार आयोजनाहरूका ठेक्कामा म्याद थपको लागि बाटो खोलेको छ। यो प्रक्रिया अघि बढाउन पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले मातहतका निकायहरूलाई परिपत्र गर्नुभएको छ। फोर्स मेजर भनेर अहिले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिलाई लिइएको छ। मध्यपूर्वमा फागुन 16 अमेरिका, इजरायल र इरान सम्मिलित युद्ध शुरू भयो। त्यसको केही दिनपछि निर्माण क्षेत्रमा प्रयोग हुने इन्धन लगायतका निर्माण सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि हुन पुग्यो। त्यसले निर्माण लागत वृद्धि हुन जाँदा निर्माण व्यवसायीले काम गर्न सकेका छैनन्। त्यसैलाई सहजीकरण गर्नका लागि म्याद थपको व्यवस्था ल्याएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ। अब निर्माण व्यवसायीहरूले पेश गरेका म्याद थपका निवेदनहरूमा सम्बन्धित आयोजना प्रमुखले

0: यथार्थपरक मूल्याङ्कन गर्ने काम सुरु हुनेछ। मूल्याङ्कनपछि काबु बाहिरको स्थितिको प्रत्यक्ष असर भएका जायज निवेदनमा कानुन बमोजिम प्रक्रिया अगाडि बढाइनेछ। त्यसपछि आयोजना अनुसार ठेकाको अवस्था हेरी म्याद थप गरिनेछ। पूर्वाधार मन्त्रालयले मूल्य वृद्धिको बाहनामा पूर्ववत लापरवाहीबाट भएको ढिलाइमा भने म्याद थप नगर्ने स्पष्ट पारेको खबर कारोबार दैनिकमा छ।
1: पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल भित्रिने क्रम उल्लेख्य बढेको छ। सन् 2020 यता मात्र 2 दर्जनभन्दा धेरै त्यस्ता ठूला अन्तर्राष्ट्रिय होटल चेन नेपाल भित्रिएका छन्। COVID-19 महामारी र त्यस यता सरकारले अवलम्बन गरेको नीतिका कारण अर्थतन्त्रका धेरै क्षेत्र सङ्कुचित भइरहेका बेला होटलका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपाल भित्रिएका हुन्। पर्यटन विभागका अनुसार अहिले देशभर 41 नयाँ होटल तथा रिसोर्ट विभिन्न चरणको अनुमति प्रक्रियामा छन्। तीमध्ये धेरै अन्तर्राष्ट्रिय होटल चेनसँग व्यवस्थापन सम्झौताको तयारीमा छन्। विभागमा दर्ता रहेका तारे स्तरका होटल तथा रिसोर्टको संख्या 335 पुगेको खबर कान्तिपुरले लेखेको छ।
0: सरकारले राहुल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोक्का राख्ने काम सुरु गरेको छ। गएको 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग राहुल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अघि बढाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। यस प्रक्रिया अन्तर्गत साबिक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सरकारी तथा सार्वजनिक जग्गा रोक्का राख्ने काम अघि बढिसकेको छ। मालपोत कार्यालय दिल्ली बजारका प्रमुख काजी विष्टले नापी विभागबाट आएको नक्साका आधारमा राहुल आयोगमा परेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको रोक्का राख्ने काम सुरु भइसकेको जानकारी दिनुभयो। आजको गोर्खापत्रमा खबर छ।
1: सिंहदरबारमा केन्द्रित अधिकारलाई नागरिकको घर दैलोसम्म पुर्याउने भन्दै 7 प्रदेश बने तर नागरिकलाई सहज र छिटो सेवा सुविधा दिने भन्दा संसदीय राजनीतिका विकृतिले प्रदेश सरकार नराम्ररी गाँधिए। अरू त अरू बजेट विनियोजनमा देखिएका संसदीय राजनीतिका विकृति र विसङ्गतिले प्रदेश सरकार आलोचित छन्। त्यसमा पनि प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटमा एकलौटी गरेको भन्दै सत्तासीन सांसदहरूको तीव्र असन्तुष्टिका कारण कतै प्रदेशसभामा बजेट पेश हुन सकेका छैनन् त कतै प्रदेशसभा अवरुद्ध छन्। सुदूरपश्चिम प्रदेश सरकारले असार 1 गते मध्यराती प्रदेशसभामा प्रस्तुत गरेको बजेट 22 दिनसम्म पनि प्रदेशसभामा टेबल हुन सकेको छैन। प्रदेशमा गौरवका योजना प्राथमिकता राख्नुको साटो मधेस सरकारले मुख्यमन्त्री टुक्रेर खुद्रे योजना समावेश गरेपछि त्यहाँ पनि दलहरूमा तीव्र विवाद भइरहेको छ। यस्तै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमा मनपरी गरेको भन्दै आउँदो आर्थिक वर्ष 2083-84 पेश भएका बजेट प्रदेशसभाबाट पारित हुन सकेका छैनन्। प्रदेशका बजेट मन्त्रीकै मनोमानी शीर्षकको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। काया कैरनमा बर्ड फ्लूको जोखिम र नियन्त्रणको उपायबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
2: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना
6: मसँग झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
7: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
3: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
7: सम्पर्क 98119 32811 र 98653773687।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी।
1: तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी, काबी बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो, पछिल्लो 5 वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिने क्रम उल्लेख बढ्दो, अतिक्रमित जग्गा रोकका सुरु, प्रदेशका बजेटमा मन्त्रीकै मनोमानी लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। पानी पर्न थालेपछि डेङ्गी संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। महाशाखाका कोट किट जन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्दा डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ। केही दिन यता परेको पानीले डेङ्गी संक्रमण बढाउने खतरा छ। उहाँले आकाशको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्छ, त्यही लामखुट्टेले डेङ्गी सार्ने बताउनुभयो। पानी पर्न सुरु गरेकाले डेङ्गी संक्रमणको जोखिम पनि उच्च रहेको छ। डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई सरकारले आग्रह गरेको हो। डेङ्गीपछि अब बर्ड फ्लूको प्रसङ्ग। काठमाडौँ उपत्यका लगायत 11 जिल्लामा अहिले बर्ड फ्लू देखिएको छ। बर्ड फ्लू घरपालुवा तथा जङ्गली चराहरूमा प्रकोप रूपमा देखा पर्ने गरेको छ। मानिसलाई यसको संक्रमण दुर्लभै हुने गरे पनि संक्रमण फैलिहाल्यो भने भयावह रूप लिने विज्ञहरू बताउँछन्। 2070 सालमा भक्तपुर जिल्लालाई बर्ड फ्लू संक्रमणका कारण संकटग्रस्त घोषणा गरे। यता धेरै ठाउँमा एकैपटक बर्ड फ्लूबाट क्षति भएको अहिले नै हो। बर्ड फ्लू नियन्त्रण तथा रोकथामका लागि सरकारको भूमिका र नागरिकले अप्नाउनु पर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग सम्झना महर्जनले गर्नुभएको कुराकानी।
9: एउटा चाहिँ त यो हाम्रो पशु पक्षी मन्त्रालय अहिले कृषि मन्त्रालय मात्रै भनेको छ, अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भने दुईवटा मन्त्रालय मिलेर, पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ। इन्फ्लुएन्जा ए देखियो या इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्टहरू दिने गरे, प्रेजेन्टेसन गर्ने गरे, यो संयन्त्रले काम गर्नु पर्थ्यो। अहिले अब त्यो चाहिँ भएको मलाई चाहिँ त्यति जानकारी छैन, मेरो विचारमा नभएको हुनुपर्छ। अहिले
10: 3 महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अन्डा नष्ट गरेको कुराहरू पनि छ, होइन? यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला?
9: अहिले त मैले देख्दाखेरि स्वास्थ्य सङ्कटकाल घोषणा गरेर त्यसपछि अगाडि बढ्नु पर्थ्यो। त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन, पशु पक्षीको पाल्ने चाहिँ फार्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरामा जानकारी हुन्थ्यो। अल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो, यो त झोक्राएको छ झोक्राएको किन ल्यान लैज भन्थ्यो होला, यो लान पाइँदैन पनि भन्थ्यो होला। त्यो त धेरै फाइदा हुन्थ्यो, ढिला भइसक्यो त धेरै।
10: जस्तो स्वास्थ्य सङ्कटकाल घोषणा गरिसकेपछि चाहिँ के गरिन्थ्यो?
9: पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चिज भयो, श्वास प्रश्वासजन्य रोग भयो। श्वास प्रश्वासजन्य रोगमा त अब सिम्पल, हामीले त यहाँ बाटोमा हिँड्दाखेरि एउटा मास्क लाउने हो, अनि घरमा गएपछि हात धुने हो, हात नमिलाउने, यो बन्द गरिदियो भने त हामीलाई हाम्रो जोखिम त घटेर जान्छ नि।
10: पालिकाको भूमिका चाहिँ महत्त्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
9: त्यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ, यसको लागि होइन, ऐनभन्दा तलको कुराहरू पास गर्नु हुँदैन। सङ्घले ऐन बनाइदियो दिएपछि प्रदेशले आफ्नै अनुसार मोडिफाई गर्छ, पालिकाले आफ्नै अनुसार मोडिफाई गरेर चल सञ्चालन गर्न सक्छ, त्यो ऐन चलाउन सक्छ।
10: भनेपछि यो कानुन अभावले नै यसमा
9: अभावले गर्दाखेरि यति ठुलो यो आउटब्रेक भएको।
10: विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी?
9: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले त्यही अब जहाँ यदि फार्म नजिकै छ अथवा घर फार्ममै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला। त्यहाँ चाहिँ चराको उसमा जाँदाखेरि चाहिँ गम बुट्स लगाउने, मास्क लगाउने, गग लगाउने, अनि त्यसपछि पन्जा लाउने गर्नु। अरू त अब त्यो मासु खाँदाखेरि चाहिँ अब मासु एकिन गरेर मात्रै खानु पर्यो। पकाउँदाखेरि चाहिँ पकाउने चाहिँ कुक जो हो कुकलाई अलिकति खराब हुनसक्छ, त्यसले भाँडोमा हालेर चाहिँ पकाउनु सुरु गरेपछि त्यो मासु छोएको हात चाहिँ दुइटै हात चाहिँ मजासँग धुनु पर्यो। खाने मान्छेलाई त यसरी चाहिँ पकाएको सिटी लगाएर पाकेको चाहिँ मासुको चाहिँ खास केही हुँदैन।
1: स्वास्थ्यविद डाक्टर बाबुराम मरान सिनीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, गए राति केही ठाउँमा कम मात्रै वर्षा भएको छ। पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठुलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाल र पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। यस्तै मध्य प्रदेश का साथै कोशी र बागमती प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। भरे राति कोशी गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका एक दुई ठाउँमा ठुलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच बाढीका कारण अवरुद्ध रहेको बिपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भइरहेको छ। रोसी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि गाडी आवागमन बन्द गरिएको छ।
0: गौरवको आयोजनाका रूपमा मध्य प्रदेश सरकारले अघि सारेको सौर्य ऊर्जा कार्यक्रम कानुनी झमेला, अन्तर सरकारी समन्वयको अभावमा र संस्थागत कमजोरीका कारण अल्पत्र अवस्थामा पुगेको छ। प्रदेश सरकार गठन भएसँगै सौर्य ऊर्जालाई मधेसको समृद्धिको मेरुदण्ड बनाउने महत्वाकांक्षी योजनाका रूपमा अघि सारिएको थियो। आर्थिक वर्ष 2076-77 नीति तथा कार्यक्रममा हाम्रो प्रदेश उज्यालो प्रदेशको नारा समेटियो, कानुन बनाइयो, बजेट विनियोजन गरियो, लगानी सम्मेलन मार्फत अन्तर्राष्ट्रिय लगानीकर्तासँग सम्झौता पनि गरियो। तर 6 वर्ष बितिसक्दा पनि अहिलेसम्म परिणाम भने निराशाजनक देखिएको खबर आजको नयाँ पत्रिकामा छ। यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिकाको अगैयामा राप्ती नदीमा भीमकाया बाँध बाँध्ने र जिल्लामा झन्डै 43,000 हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने भन्दै निर्माण थालेको सिक्टा सिँचाइ आयोजना 2 दशकभन्दा धेरै निर्माण अवधि सकिँदा काम भने आधा मात्रै सम्पन्न हुन पुगेको छ। आर्थिक वर्ष 2061-62 पूर्व पश्चिम राजमार्ग नजिकै पर्ने अधैयामा 317 मिटर लामो ब्यारेज निर्माण गरी बाँके जिल्लाको राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नैननापुर, खजुरा गाउँपालिका, कोलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकाका 42,766 हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य थियो। निर्माण थालिएको 21 वर्षसम्म सिँचाइको यो लक्ष्य त भेटिएन नै, सुरुवाती लागत समेत 4 गुणा बढिसकेको खबर गोर्खा पत्रमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
12: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
13: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
14: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
15: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
14: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट नब्बेमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
15: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
14: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
16: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
17: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनु भएको छ। समाचार संस्था रोइटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनु भएको हो। छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रुसका आधारभूत अड्डानलाई सम्मान गर्ने सहमतिपूर्वक उपाय आवश्यक रहेको बताउनुभयो। साथै उहाँले युक्रेन र रुसका युरोपेली सहयोगीहरूले द्वन्द लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढाउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको खबरमा उल्लेख छ। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको छ। उहाँका अनुसार दुवै नेताले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति गरेका छन्।
1: अब खेल खबर। 5 पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई 2-1 गोलले पराजित गरेको हो। नर्वेको जितमा एर्लिङ हालान्डले 2 गोल गरे। उनले खेलको 79 मिनटमा पहिलो गोल गरेका थिए। दोस्रो गोल 90 मिनटमा गरे। ब्राजिलले 2 पटक पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयमा नेमारले पेनाल्टीमा गोल गरे। 28 वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। अब नर्वेले क्वार्टर फाइनलमा मेक्सिको र इङ्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ। नर्वे पहिलोपटक फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो सँगै ब्राजिल सन् 1990 यता पहिलोपटक क्वार्टर फाइनल अघि नै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा 2 गोल गरेका नर्वेका हालान्ड 4 खेलमा 7 गोल सहित गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेसी
0: यसैबीच ब्राजिलका स्टार फुटबलर नेमारले विश्वकप सन् 2026 ब्राजिल बाहिरिएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। 34 वर्षीय नेमारले आफ्नो राष्ट्रिय टोलीको यात्रा समाप्त भएको संकेत समेत दिएका हुन्। खेलपछि सञ्चार माध्यमसँग कुरा गर्दै नेमारले भावुक हुँदै धेरै प्रयास गरेको र नसक्दा आफूले यहीँबाट खेलको अध्याय सक्ने घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। नेमारले सन् 2010 ब्राजिलको सिनियर टोलीमा डेब्यू गरेका थिए। 16 वर्षपछि त्यही रङ्गशालामा उनको विश्वकप जित्ने सपना पनि समाप्त भएको छ। खेलकै अर्को प्रसङ्गमा फिफा विश्वकप सन् 2026 अन्तर्गत आयोजक मेक्सिको र इङ्ल्यान्ड बीच हुने अन्तिम 16 को खेल खराब मौसमका कारण 1 घण्टा ढिला सुरु हुने भएको छ। अजेटा स्टेडियममा आज बिहान 5:45 सुरु हुने तय भएको खेल 1 घण्टापछि बिहान 5:45 सुरु हुने भएको हो। मेक्सिको सिटी क्षेत्रमा ठूलो पानी परेकाले खेलको समय सारिएको हो। चट्याङको जोखिम बढेपछि दर्शक र कर्मचारी सबैलाई सुरक्षित मा बस्न आग्रह गरिएको छ। यो खेलको विजेताले जुलाई 11 मियामीमा हुने क्वार्टर फाइनलमा नर्वेको सामना गर्नेछ।
1: विश्वकप फुटबलको प्रसङ्गपछि अब विश्वकप क्रिकेटको कुरा। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लर्ड्समा हिजो भएको फाइनलमा घरेलु टोली इङ्ल्यान्डलाई 7 विकेटले पराजित गर्दै अस्ट्रेलियाले 7 पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इङ्ल्यान्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गर्यो। अस्ट्रेलियाका लागि मुनीले 64 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। लिज फिल्डले 35 बलमा 48 रन बनाइन्। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो। कप्तान नेट साइबर ब्रन्ट 58 रनमा अभिजित रहिन्। फ्रेया केम्पले अभिजित 44 रन जोडिन्। लुसी ह्याम्प्टिनले 4 ओभरमा 19 रन मात्र खर्चेर 1 विकेट लिएकी थिइन्। काया कैरनमा अब केही खबर संक्षेपमा। संस्था घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई सधैँ मार पार्ने आयल निगमले आफ्ना कर्मचारीलाई भने एक वर्षमै झन्डै 41 करोड भत्ता बाँडेको छ। चालु आर्थिक वर्षमा विभिन्न 14 शीर्षकमा 40,72,87,500 रुपियाँ भत्ता बाँडिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: देशभर 26,45,000 किसान परिवार सूचीकृत भएका छन्। सरकारको 100 बुधे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समावेश गरिएको यस कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष 82-83 असार मसान्तसम्म 24,50,000 किसान सूचीकृत गर्ने लक्ष्य निर्धारण गरिएकामा लक्ष्यभन्दा बढी किसान परिवार सूचीकृत भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ।
1: जापानमा 10 महिना यता 72 जना नेपालीको ज्यान गएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गएको साउनदेखि असार 3 हप्तासम्म 72 नेपालीको ज्यान गएको खबर कान्तिपुरले लेखेको छ।
0: कोरियामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि फेरि कार्यान्वयन गरिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर कोरियामा सिपयुक्त श्रमिक पठाउने E7 भिसा कार्यान्वयन गर्न सम्बन्धी देशको नियोगलाई मागपत्र प्रमाणीकरणका लागि निर्देशन दिन अनुरोध गरेको खबर कारोबारमा छ।
1: नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय भेलामा विज्ञापन सम्बन्धी सरकारको पछिल्लो नीतिको चर्को आलोचना भएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयक राष्ट्रिय भेलामा सहभागीहरूले विज्ञापन सम्बन्धी सरकारी नीतिको विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन्।
0: हजारौंले रोजगारी पाइरहेको र अरबौं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षौंदेखि अन्यल र उल्झनमा छ। गुणस्तरीय उत्पादनका लागि राज्यको व्यवस्था र त्यही कमजोरीलाई न्यू बनाएर हुने गरेको निकासी झन्झटले वर्षेनी नेपाली चिया क्षेत्र चर्चाको विषय बन्ने गरेको छ।
1: काठमाडौँ विश्वविद्यालयले पूर्व उपकुलपति र पूर्व रजिस्ट्रारलाई अनुचित सुविधा दिने गरी निर्देशिका बनाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: पशुपति क्षेत्रको धार्मिक गरिमा थप उचो गर्न र बागमती नदीको पवित्रता कायम राख्ने उद्देश्यले बागद्वारदेखि पशुपतिनाथसम्म सिधै शुद्ध जल ल्याउने योजना अघि सारिएको खबर आजको कारोबारमा छ।
1: काया कैरनमा अब पालो उखानको।
0: थोरै भए सरासर, धेरै भए हेराहेर।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी, काबु बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो।
1: पछिल्लो 5 वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिने क्रम उल्लेख्य बढ्दो। 41 नयाँ होटल तथा रिसोर्ट अनुमतिको प्रक्रियामा।
0: डेङ्गीबाट जोगिन सरकारको आग्रह, बर्ड फ्लू नियन्त्रणमा गम्भीर बन्न सरकारलाई विज्ञको सुझाव।
1: रुस युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिन बीच कुराकानी। आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा युक्रेन युद्ध मुख्य एजेन्डा।
0: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा पानी परेपछि इङ्ल्यान्ड र मेक्सिको बीचको खेल 1 घण्टा पछि सर्यो। महिला T20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। असारे विकाससँग यो कार्टुन सम्बन्धित छ। यहाँ सहरको सडकमा पानी परेर पोखरी जस्तो भइरहेको ठाउँमा धमाधम पिच बनाउने काम भइरहेको छ। सडक बनाउने डोजरको ठुल्ठुला पाङ्रा समेत पानीमा डुबेको छ। त्यही जलमग्न पानीका कारण डुबानमा परेका वरपरका मानिस घरको छतमा बसेर उद्धार गर्न आग्रह गरिरहेका छन्। अनि डोजर चालक भन्दैछन्, कहाँ उद्धार गर्न भ्याउनु, मेरो यहाँ पिच गरिरहेको देख्नु भएन, असारभित्र त सकाउनै पर्छ रे क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि विदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
18: नमस्कार। आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु र विपक्षीको रिपोर्ट कार्ड यतिखेर आएको छ। सरकार पपुलिस्ट र स्वेच्छाचारी र असफल भएको भन्ने खालका विषयहरू जोडिएर आएका छन्। सरकार लाइफ भन्दा पनि लाइटतिर लागेको छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकार नागरिकको लाइफ जीवन भन्दा सामाजिक सञ्जाल लाइकमा बढी केन्द्रित भएको आरोप लगाउनु भएको छ। त्यसै गरी सरकार गलत दिशामा अघि बढेको प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दिशामा अघि बढिरहेको आरोप लगाउनु भएको छ। त्यसै गरी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप समेत लगाएको छ। आदरणीय श्रोता, सरकारका 100 दिनका हामी समीक्षा गर्दैछौ। सरकारको मध्यवास कस्तो रह्यो भन्ने विषयमा पनि छलफल र परिचर्चा गर्दैछौँ र विशेष गरी सरकारले अब देश र जनताको पक्षमा नागरिकको पक्षमा अगाडि बढ्नुपर्छ र सरकार अब छुट फेल हुने छुट छैन। यो सरकारलाई जसरी नेपाली जनताले मत दिएका छन्, नेपाली जनताले मन पराएका छन्, त्यो अनुसार यो सरकार पनि अगाडि बढ्न सक्नुपर्दछ भन्ने विषयमा हामी चर्चा परिचर्चा विगतदेखि नै गरि नै आएका छौँ र प्रधानमन्त्री बालेन्द्र शाहको आजको यो उपस्थितिलाई लिएर पनि विभिन्न किसिमका टिका टिप्पणीहरू पनि भइरहेका छन्। बालेन्द्र शाहले जसरी प्रधानमन्त्रीको पदको गरिमा जोगाउन सक्नु भएको छ त भन्ने खालका विषयहरू पनि जोडिएका छन्। आदरणीय श्रोता, डेङ्गीबाट जोगिनु होला किनभने डेङ्गीको प्रकोप यतिखेर छ। पानी पर्न थालेपछि डेङ्गी संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउने एपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। स्वास्थ्यको एकदम ख्याल गर्नुहोला। डेङ्गी तराई लगायतका अब धेरै ठाउँहरूमा अहिले काठमाडौँ उपत्यकामा पनि डेङ्गीको निकै ठुलो प्रभाव छ किनभने लामखुट्टेहरू काठमाडौँमा पनि भित्रिएका छन्। धेरै छन् ठाउँ ठाउँमा लामखुट्टी छन्, फोहोर छ, अप्ठ्यारो परिस्थिति छ। त्यसैले डेङ्गीबाट बच्नका निम्ति तपाईँहरूले आफ्नो स्वास्थ्यको समेत ख्याल गर्नुहोला। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। नेपाली चिया निर्यातमा सधैँ भारतीयको अल्झन छ। सरकारको व्यवस्था न प्रोत्साहन न प्रयोगशाला, भारतीय बजारको मात्र भरपर्दा शास्ति छ। मारमा किसान र उद्योगी तेस्रो मुलुकमा चिया निर्यातका लागि सरकारले मार्ग प्रशस्त गर्छ भन्ने खालका विषयहरू अस्ति आएका थिए, आश्वासनमा आएका थिए ती विषयहरू, तर त्यो आश्वासन किन पुरा हुन सकेन आज हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, नेपाली बहसमा आश्वासन कहिले पुरा हुन्छ? सरकारले लाइकमा मात्र हो, सरकार लाइफमा किन अगाडि बढिरहेको छैन? नागरिकहरूको लाइफमा सरकार किन जहिले पनि ब्याक छ? सरकारका आलोचनाका विषयहरू, सरकारले राम्रा कामहरू, सकारात्मक ऊर्जाका कामहरूलाई पनि हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, अहिलेको अवस्थामा सरकारलाई अब छैन फेल हुने, सरकार पास हुनुपर्छ, सरकार जनमैत्री हुनुपर्छ, सरकार जनताको सरकार हुनुपर्छ। जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु भएको छ। बिरामी भएर मृत्यु हुनेको संख्या कम र कतिपय मृत्युको कागजात कारण नखुलाइए पनि धेरै मा चाहिँ पत्ता नलागेको अर्थात् अननोन भनेर लेखिएको छ। किन मृत्यु हुन्छ जापानमा नेपालीहरूको? जापानमा धेरै नेपालीहरू छन् र उनीहरू अकालमा मृत्युवरण गर्न बाध्य छन्। आदरणीय श्रोता, मृत्यु भएका वा आत्महत्या गर्ने नेपाली विशेष गरी निर्माण क्षेत्र, होटेल तथा रेस्टुरेन्ट सप्लाई कम्पनीमा कार्यरत रहेका छन्। जापानमा स्थायी आवासीय परिचय पत्र नै पाएका करिब नेपाली 9908 जना रहेको बुझिएको छ। हाल जापानमा रहेका नेपालीहरू 3,992 जना रहेका छन्। जापानको प्रवासी आप्रवासी सूचीमा नेपालीको संख्या 5 स्थानमा छ। जापानमा नेपाली विद्यार्थीको संख्या सन् 2025 116,000 पुगिसकेको छ। जापानमा पनि निकै दुःख छ अहिलेको अवस्थामा नेपालीहरूलाई। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध गरिएको छ। विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई, प्रधान अध्यापक नियुक्ति अब स्थानीय तहबाटै हुने भएको छ र संशोधित नियमावलीमा के छ त आजको नेपाली बहसमा चर्चा गर्दैछौँ हामी। शिक्षक सरुवा 3 वर्षपछि मात्र, सरुवामा अपाङ्गता भएका शिक्षक र गर्भवतीलाई प्राथमिकता, प्रधान अध्यापकलाई 1,000-3,000 रुपियाँसम्म मासिक भत्ता, हिउँदे र बर्खे बिदा 30 दिन, निजी विद्यालय खोल्ने धरौटी रकम वृद्धि, ई पेन्सनको व्यवस्था, पीआर र ग्रीन कार्ड भएकाले पेन्सन नपाउने, विद्यार्थीको कपाल काट्न लगाउन नपाइने लगायतका प्रावधानहरू प्रोभिजनहरू आएका छन्। विद्यालयमा चाहिँ अब दल का सदस्यलाई निषेध गर्ने रणनीति सरकारले यतिखेर अख्तियार गरेको छ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि हामी उपस्थित हुनेछौँ।

0: चित्रमा नै रूपान्तरण ल्याउनु पर्यो, हामी नै बदलिनु पर्यो, जहाँ चाहिँ विवेक प्रिभेल गरोस्, यहाँ चाहिँ स्वार्थ प्रिभेल गर्यो. जातिपातिमा आइसक्यो अहिले मान्छे, लिङ्गमा आइसक्यो मान्छे, जातीय हिसाबले सोध्छ, भेगीय हिसाबले सोध्छ, त्यो चाहिँ समस्याको जड हो. प्रणाली आफै समस्या हो भन्ने कुरा म चाहिँ मान्दिनँ. आचरण संस्कार समस्या, अहिले यहाँ संविधान संशोधन, संविधान संशोधन भन्छ नि, सुधार्नु पर्ने, संशोधित हुनुपर्ने चाहिँ चरित्र छ. उनीहरू संविधानमा समस्याको जड देख्छन्. संविधानमा के समस्या, हिजो केपिओले संवैधानिक व्यवस्था अन्तर्गत हाउस विघटन गरेका थिए र सिंहदरबार जलाउने कुरा संविधानभित्र भएर, त्यो त संविधान भन्ने कुरा त एउटा जस्तो बेलायतमा वेस्ट मिनिस्टरी सिस्टमबाट अनुप्राणित भएर अहिलेको वेस्ट मिनिस्टरी सिस्टम हामीले अवलम्बन गरेका छौँ. यसको स्रोत भनेको चाहिँ बेलायत हो. बेलायतमा संविधानै छैन त अनि के फरक परेको छ त, संविधान बिना पनि बेलायत चलिरहेछ. त्यस कारणले यो पन्छाउने यो एउटा विधि हो. सब समस्याको जड मान्छेको मन हो, मान्छेको आचरण हो, मान्छेको संस्कार हो. जबसम्म त्यो बदलिँदैन, निर्दलीय बनाए पनि त्यही हो, रासो पाए पनि त्यही हो, बालिसा भए पनि त्यही हो, बोले पनि त्यही हो, नबोले पनि त्यही हो. अघि मैले भने सेवा आएको अध्यक्ष एमाले चुनाव हारेको लठौला लगेर बनाउँथ्यो, अहिले पनि त्यही कुरा
1: भयो.
0: केपिओले भोला थापालाई भिसी केमा बनाउँथे, यिनले पनि भोला थापालाई बनाए, अनि आप गरे त रासलीला, मै गरे त क्यारेक्टर दिला, त्यस्तो हुन्छ. त्यस कारणले चरित्रमै हामीले रूपान्तरण ल्याउनु पर्यो. जबसम्म चरित्रमा हामी रूपान्तरित हुँदैनौँ, तबसम्म कुनै प्रणालीले पनि काम गर्दैन र त्यसले जनतालाई फल दिँदैन. अब अहिलेको हकमा चाहिँ जनताले दुई तिहाईबाट यो नयाँ सत्ता संरचना ल्याएका छन्, पाँच वर्ष उनीहरूले पर्खिनुपर्छ. अहिले हतार गर्नुको केही पनि अर्थ छैन. अहिले के देख्न बाँकी छ उनीहरूले, पर्खेर बसौँ न उनीहरू, अनि थाहा हुन्छ उनीहरूले के गरेका थिए भनेर. अहिले थाहा हुँदैन, हतार गर्नु हुँदैन.
1: अब डाक्टर साहब, एउटा यो प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने खालको जुन आवाज उठ्या छ, यसमा यहाँ पनि ओके हो, यो ठिक छ, अहिले प्रदेश अलिकति व्यवहार थप्ने एउटा संस्था मात्र बन्यो भन्ने खालको आवाजहरू आइरहेछ नि डाक्टर साहब.
0: अब प्रदेश संरचनाको बदनाम भएको छ, त्यो कुरा सत्य हो. किनभने यस्तै कारणले हाम्रो बजेटको 60% चालुतर्फ विनियोजित छ. अब अहिलेको अर्थमन्त्री चाहिँ एकदम हार्वर्डबाट पढेर आएको, विश्व ब्याङ्कमा काम गरेको, सुट लाउने, अङ्ग्रेजी बोल्न जान्ने, अब त भन्थे. तर पुरानो यो सडक छाप अर्थमन्त्रीले पनि पुँजीगत खर्च 20% नै गरेका थियो, चालु खर्च 60% नै विनियोजन गरेका थियो. अहिलेकोले पनि 60% नै चालु खर्च विनियोजन गरेको छ, किनभने सबै पैसाहरू तलब भत्ता सुविधा इत्यादिमा जान्छ. अब कमसे कम अहिलेको अर्थमन्त्रीले त्यो चालु खर्चलाई घटाएर 40 नगरे पनि 50% मात्रै गरिदिएको भए ए खुबी रहेछ अर्थमन्त्रीको भन्नुहुन्थ्यो. अब तलबाट मान्छे माथिबाट मुहानमा तपाईँले जे सङ्कलित गर्नुभएको छ प्रभावित त्यही त हुने होला नि. तर बजेटै त्यस्तो प्रकारले विनियोजन गर्नुभएको छ, तल विकास निर्माण भएन भनेर चाहिँ 60% नेपालीहरू कसरी विकास निर्माण हुन्छ? भनेपछि यो राष्ट्रिय सभा चाहिँ एकदम बोझिलो भयो. चुनाव हारेका लटैतहरूलाई त्यहाँ लगेर, नेताका सालीहरूलाई, गर्लफ्रेन्डहरूलाई त्यहाँ लगेर थुपारिएको छ. त्यो राष्ट्रिय सभाको औचित्य केही छैन. अब प्रदेश संरचनाको कुरा पनि, त्यसलाई यति बदनाम गराए यिनीहरूले. केन्द्रमा चाहिँ श्रीमान मन्त्री छ, प्रदेशमा श्रीमतीलाई मन्त्री बनाइदियो. अब यहाँबाट त्यो केन्द्रको मन्त्री जनकपुर गयो, 100 गाडीको काफलाले स्वागत गरेर चाहिँ सेक्वा खुवाएर, जाडरक्सी खुवाएर बजेट सिद्ध्यायो. हामी देखिरह साइकल बाँध्ने भन्यो, भ्रष्टाचारै गर्यो. त्यसपछि सम्पूर्ण व्यवस्थाहरू एकदमै बदनाम भयो. त्यसपछि जनमानसमा के थियो भने, यिनीहरू बोझिला रहेछन्, यिनीहरू पन्छी पनि हुन्थ्यो भन्ने कुरा जनमानसको मनोविज्ञान थियो, र त्यो मनोविज्ञानमाथि यिनीहरूले खेल्न आँटे जस्तो मलाई लाग्छ. र रासोपाको महाधिवेशनमा त्यो कुरा आएर तीव्र प्रतिक्रिया भयो. अब मधेसवादीहरूकै स्वार्थको लागि त्यो ल्याइएको थियो. सिद्धान्त त सङ्घीय व्यवस्था एकदमै राम्रो थियो, किनभने त्यो पावर सेयरिङसँग सम्बन्धित थियो. तर यहाँ त चाहिँ सुविधा पद प्रतिष्ठासँग चाहिँ त्यसलाई सम्बन्धित बनाइदिइसकेपछि यसको केही पनि अर्थ छैन भन्ने कुरा भयो. तर अब रवि लामिछाने आत्तिए, अब सिके राउतले सेनैको विघटन गरिदिनुपर्छ पनि भन्न ल्याए. अघिल्लो दिन गएर ए बन्दा त अलगै हे, ऐसा महान त प्रधानमन्त्री हुवाई नै छ भनेर खड्किदिए चितवनमा गएर. आफूले भने जस्तो नहुने बित्तिकै अब पर्व आउन थालिहाल्यो। यस्तो त नेता छ यो चाहिँ, यस कारण समस्याको जड यहाँ हो। यो कुरा बुझ्नुपर्छ र तदनुरूपको नेतृत्व निर्माण गर्नु पर्यो, तदनुरूपको समाज परिकल्पना गर्नु पर्यो, तदनुरूपको आचरण गर्नु पर्यो, त्यो मुख्य कुरा हो। अब हामी अन्य किनभने एउटा भिजन छैन, होइन अब पदभन्दा पर्तिर सोचेकै छैन, तेरो मेरो भन्दा पर्तिर सोचेकै छैन, त्यो तहको मान्छेबाट त हुने कुरा यही नै हो। त्यस कारण त्यहाँ हामी केन्द्रित हुनु पर्यो, जबसम्म त्यहाँ हामी पुग्दैनौँ तबसम्म यस्ता विचार विमर्शबाट कुनै पनि परिणाम आउँछ भन्ने कुरा बेकार हो, आउँदैन। अब यो सकिने कुरा मात्रै हो, कि सकिनु पर्यो कि सकिनुपर्छ, दुईटा मात्रै विकल्प छ नेपालीसँग, कि सच्चिनै पर्छ होइन भने सकिनुपर्छ, के छनौट हो उनीहरूले गरौँ। मैले चाहिँ एउटा वास्तविकता देखाइदिएको छनौट उनीहरूको।
1: यहाँको महत्त्वपूर्ण सुझाव र समयको लागि धेरै धेरै धन्यवाद डाक्टर साहब, नमस्कार। उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना।
3: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
5: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
6: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
2: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
1: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकार सबै मिलेर सहकार्य गरौँ
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98 5 50 92 260 र वेबसाइट chitawannationalpark.gov.np
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
4: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
5: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
1: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
2: सम्पर्क 98 119 32 811 र 98 653 73 687
6: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर
7: तयारी चाउचाउ ग्लोबल आईएनबी बैंक सबैका लागि बैंक डिशोम फाइबरनेट
8: यतिकै हाम्रो बेसमा राजनैतिक विश्लेषक हरि शर्मा हुनुहुन्छ शर्माजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ शर्मा सर अहिलेको अब 100 दिनको समीक्षा गरौँ सरकार कस्तो बाटोमा छ सरकारले के कसरी आफूलाई अगाडि बढाइरहेको छ जनताका भावनाहरू आकांक्षाहरू सुशासन तत्कालीन बेला फागुन 21 अगाडि दिएका वाचा घोषणा पत्र 100 शासकीय सुधारका काममा सरकार एग्रेसिभ भएर अगाडि बढिरहेको हो यहाँको विचारमा
9: धेरै धेरै धन्यवाद यो गएको निर्वाचनले जुन भदौको जेएनजी आन्दोलनपछि जुन भएको फागुन 21 गते भएको निर्वाचनले एक किसिमको ठुलो म्यान्डेट दिएको झन्डै दुई तिहाईकै सरकार अहिले हाम्रो बिचमा छ र यसले जनताको बिचमा आफूले गर्ने कामहरू 100 दिनमा गर्ने कामहरू भनेर एउटा फेरिस्ता पनि लिएर आएको थियो हुन त अब त्यो फेरिस्तालाई के भयो के भएन भनेर टिक मार्क लगाएर हेर्ने प्रक्रिया एउटा हुन्छ होइन कति गर्न सक्यो कति गर्न सकेन भनेर तर मलाई के लाग्छ भने राजनीति अथवा मुलुकको परिवर्तनहरू टिक लगाउने कुरा मात्रै होइन किनभने कतिपय हुन त हो लामो यात्राको लागि पहिलो कदम जरुरी हुन्छ दोस्रो कदम त्यसपछि जरुरी हुन्छ बिस्तारै हिँड्नुपर्ने हुन्छ तर जसरी यो 100 बुँदालाई प्रस्तुत गरियो त्यो सबै चाहिँ सबै चिजको औषधि जस्तो चाहिँ होइन त्यही भएर यस दुई मन छ मेरोमा यसलाई मैले सकारात्मक पनि लिएको छु र यतिमै भर पर्ने हो कि 100 दिनमै यत्रो संरचनात्मक परिवर्तनहरू गर्नको निम्ति के चाहिन्छ भन्ने कुरामा चाहिँ समाजमा मतमतान्तर छ हामीसँग अहिलेसम्म कुनै पनि यस्तो वैज्ञानिक रूपमा गरिएका सर्वेहरू खुला रूपमा आइसकेका छैनन् किनभने यस्तो परिस्थिति जनताको अभूतपूर्व के भन्ने एउटा मतका आधारमा विजयी सरकार छ मानिसहरूलाई यत्रो प्रचण्ड जनताले विश्वास गरेको सरकारका बारेमा बोल्न टिका टिप्पणी गर्न अलिकता सङ्कोच भएको मैले देखिराखेको छु. त्यसको लागि चाहिने के थियो भने कि विभिन्न सरकारी निकायहरू यावत या गैर सरकारी सङ्घ संस्थाहरू या युनिभर्सिटिजहरू अथवा तपाईँको कोहरूबाट एउटा पब्लिक ओपिनियन सर्वे जनमतको ओपिनियन जनताको विचार के छ भनेर चाहिँ साइन्टिफिक एउटा सर्वे भएको भए हामीसँग 100 दिनलाई आकलन गर्ने एउटा वस्तुगत डाटाहरू वस्तुगत नम्बरहरू हामीसँग हुन्थ्यो. अब हामी जे जति कुरा गर्छौँ हामीले हाम्रो ठाउँमा बसेर देखेको लागेको कुराहरूबाट गर्ने हो. अनि कति त्यसमा हाम्रो भित्र लुकेको अन्तर्कुन्तरमा लुकेको केही बायसेसहरू अथवा कुनै पक्षको विपक्षको कुराहरू हामीसँग बसेको हुनसक्छ. त्यस कारण के छ भने सबभन्दा ठुलो कुरो त नेपाली समाजले ज्ञानलाई सूचनालाई विचारलाई कसरी लिन्छ भनेर हेर्नुपर्ने हुन्छ होइन. त्यो सन्दर्भमा म अहिले कतिपय कुरा मलाई व्यक्तिगत रूपमा राम्रो लागेको हुनसक्छ, कतिपय कुरा मलाई नराम्रो लागेको हुनसक्छ. सार्वजनिक वित्तमा
8: होइन सर, अब जनताको चासो छ नि त होइन, जनताको भरोसा छ, यो सरकारप्रति विश्वास छ होइन, यत्रो दुईटै
9: होइन तपाईँले
8: सरकार फेल हुने छुट त छैन नि त अनि सर.
9: होइन उसलाई फेल हुने छुट छैन भन्न पर्यो, सुर होइन कि उसलाई छुट छैन. यत्रो विश्वास गरेर जनताले मतमा मत दिएको सरकारले जनताको मतमा र विश्वासमा तुसारापात गर्न सक्दैन, यो सही बाटोमा हिँड्नुपर्छ. त्यस कारण के हो भने हरेक मैले भोट हालेको पनि हुनसक्छ यो सरकारलाई, नहालेको पनि हुनसक्छ होइन. तर के हो भने एउटा सामान्य नागरिकको हैसियतले मैले यो सही बाटोमा हिँडोस्, के अरे कुनै पनि गल्ती कमजोरीहरू गऱ्यो भने सुधार्ने बाटो दियोस् भन्ने छ. विडम्बना यहाँनिर छ, यत्रो व्यापक तपाईँको मत लिएर चाहिँ जनताको विश्वास लिएर आएको छ. तर संसदमा अब यसलाई दुई तरिकाले हेर्नु, जनताको विश्वास आफ्नो ठाउँमा छ, तर राजनीतिक संस्थाहरू पार्लियामेन्टहरू यसले गभर्मेन्टले चलाउनु पर्ने संस्थाहरू कसरी चलिरहेको छन् भन्ने छन् होइन. त्यसमा धेरै कुराहरू मति विमति हुनसक्छ. तर पर्सेप्सन के हो भने जनताको पर्सेप्सन यो गर्न आएको सरकार हो यसले गर्छ भन्छ. 100 दिनको दिने भन्ने एउटा पारम्परिक तरिका हो. के 100 दिन यसको मापन गर्ने सही यन्त्र हो त? त्यही भएर अहिले मैले सुरुमा भने कि मानिसहरू के सोचिरहेका छन् म के थाहा पाउनु होइन. घर घरमा गएर कुरा गरेको अथवा समाजमा टोलमा आजभरि छलफलै छैन, किनभने यो सरकार अहिले प्रश्नको घेराभन्दा बाहिर छ. यत्रो अभूतपूर्व विश्वास छ, यसकारण प्रश्नको घेरा बाहिर छ. यसकारण यहाँ डर छ, जुन सरकार अथवा जुन परिवेश प्रश्नको घेराभन्दा बाहिर छ त्यसलाई प्रश्न गर्न बडा गाह्रो छ के बुझ्नु भएन. त्यही भएर दुइटै पक्ष छ, एकातिर उत्साह छ, एकातिर संशय पनि छ. यत्रो मत छ, कतै मत खेर जाने हो कि होइन, यत्रो विश्वास छ खेर जाने कि हो कि होइन, यसलाई निगरानी गर्ने कुराहरू के हो भने अर्को फेरि समाज अहिले यति ठुलो विभाजनमा छ, पुरानो र नयाँ भन्ने कुरा. हरेक कुरो पुरानो खराब, हरेक कुरा नयाँ सम्भावना हो, नयाँ सम्भावना सहित हुन्छ. तर हुने बिरुवाका चिल्लापात मर्निङ सोज द डे भने जस्तो केही कुराहरूमा यसले आफ्नो बाटो लिन खोजेको देखिन्छ. जस्तो फर इक्जाम्पल सुशासनको ठुलो चर्को नारासँग आएको छ र डिजिटल गभर्नेन्सका कुराहरू यावत कुराहरू यसले जनतालाई छिटो टाढो सुविधा दिने कुराहरूमा लागेको देखिन्छ. तर के छ भने यो भएन भनेर भन्ने मान्छेहरूलाई त्यतिकै खेदिँदै गरेको पनि पत्र पत्रिकामा हामी देखिरहेका छौँ. किनभने अहिलेको समय मान्छेहरूको बिचको कुराकानीबाट मात्रै निर्देशित छैन, सामाजिक सञ्जाल भन्ने एउटा अमूर्त संसार छ जहाँ मान्छे सही पनि हुन सक्छन्, गलत पनि हुन सक्छन्, उनी मानिसहरू पनि हुन सक्छन्, मसिनबाट सिर्जना गरिएका विचारहरू पनि हुन सक्छन्. त्यसले गर्दाखेरि के छ भने बडो जटिल चाहिँ तपाईँको सूचनाको परिवेशमा हामीहरू छौँ. जस्तो फर इक्जाम्पल घर घरमा राजधानी पुर्याउने भनेर भन्यो, तर राजधानीको हालत त हामी देखिरहेछौँ, ठेक्कापट्टा रोकेर यत्रो कुरा भएको छौँ. एकातिर घरमा राजधानी पुग्यो भनेर हामीलाई श्रव्य दृश्यमा देखाइएको छ, फोटो देखाइएको छ, कुनै गाउँमा चाहिँ मान्छे गरिदिएको छ. अब सुनेको कुरा भन्दा देखेको कुरा विश्वास गर्नुपर्छ भन्ने पुरानो मान्यता थियो. देखेको कुरा पनि यो टेक्नोलोजीको कारणले कतिपय फेक न्युज बनाउने कारणले मर्फिङ गर्ने कारणले, मर्फिङ भनेको मतलब तपाईँको एउटा एआईबाट चाहिँ तपाईँको शब्द दृश्यहरू बनाउने कारणले गर्दाखेरि कति सही हो होइन भन्ने विश्वास गर्न पनि गाह्रो परिस्थिति छ. एकातिर भयो भन्ने आशा पनि जागेको छ, हो कि होइन भन्ने प्रश्न पनि उठेको छ। अब यही प्रश्न मैले गरेँ भने यो अहिलेको समय तपाईँको डिजिटल मिडियाले अथवा यो सूचना प्रविधिले यो भिडियोहरू बनाउने कुराले मान्छेलाई चाहिँ भ्रम पनि सिर्जना गरेको छ, त्यसकारण म सबै कुरो विश्वास गर्दिनँ भनौँ भने त्यत्रो जनताले विश्वास गरेर ल्याएको कुरामा प्रश्न गर्नुपर्ने हुन्छ हो। त्यही भएर हामी बडा दुविधा र जटिलको समयमा छौँ। तर अब यतापट्टि संरचनात्मक कुराहरू हेऱ्यो भने सरकारले भ्रष्टाचारको नाउँमा पक्रेर लिएर गएको कुनै पनि मुद्दा अगाडि बढ्न सकेको छैन। अब कुरा त्यो भने के भन्छ भने होइन
8: सरकार चाहिँ भ्रष्टाचारका विरुद्ध निर्मम भएको देखियो होइन सर। अनि सर अब एउटा कुरा के जान, जस्तो अब गृहमन्त्रीमाथि पनि आलोचनाहरू भए होइन, समिति नै बन्द पर्ने स्थिति आयो, उहाँलाई चाहिँ दुधले धोइ पकाली गरियो, फेरि त्यही फर्किनुभयो। आज बिवाइडीको कुरा, अर्थमन्त्रीमा बिवाइडीको कुरा सँगसँगै जोडेर सीमाका समस्या होइन, सीमामा प्रधानमन्त्री बोलेका विषय आयो, करका दर हेरफेरदेखि लिएर चाहिँ तपाईँको प्रधानमन्त्रीको सचिवालयले यहाँलाई थाहा छ राम्रोसँग होइन, त्यो पासपोर्ट ठेक्कामा जर्मनबाट छुटाएर चाहिँ फेरि फ्रान्सलाई फ्रान्सेलीलाई दिने विषयहरू पनि जोडिएर आए, त्यसमा हस्तक्षेप गर्नु पर्यो पार्टीले भन्दा, अनि मर्निङ सो अफ द डे हो त यो शर्माजी।
9: होइन त्यो होइन कि, अब त्यही त समस्या छ। तपाईँले यो सबै कुरा गर्यो भने तपाईँले यो भनेको कुरा सुनिदिने को छ भन्नुहोस् त मलाई। जनता सुसूचित गर्नेमा तपाईँ पुरानै पक्षको चाहिँ पक्ष पोषण गरिरहनु भएको छ भने तपाईँसँग के आधार छ भन्नुहोस् त?
8: होइन, पुराना पक्षहरूले त नराम्रो गरेर त नयाँ आयो नि त, फेरि जान्नेले छान्ने होइन त हरि सर।
9: हो त, त्यही भएर म के भन्दैछु भने गभर्नेन्सको कुरामा केही गर्न सक्यो तर प्रश्नहरू उठिरहेको छन् भनेर होइन, त्यो प्रश्नहरूलाई हामी कसरी हेर्ने होइन। मैले दुई पक्ष भन्छु, एउटा पर्सेप्सनको पक्ष, विचारको पक्ष होइन, समग्र समाजले सोचिरहेको पक्ष। सोचिरहेको पक्ष के छ भने भर्खर चुनाव भएको छ, 100 दिन भएको छ, यिनीहरू आएका छन् गर्छन् भनेर मान्छेले भोट हालिरहेको छ। तर तपाईँ हामी जस्तो पढे लेखेको मान्छेले पुरानो नयाँ नभनौँ, संस्थाहरू चलेका छन् कि छैनन् भन्दा त चलेका छैनन् भन्नुपर्ने स्थिति आउँछ के, राजनीतिक रूपमा ठुलो विश्वास साथ आएको छ। तर के छ भने आर्थिक क्षेत्रमा तपाईँले भन्नुभयो चियाको निर्यातको कुरा, महँगीको कुरा, अब महँगीको कुरा भनेर तपाईँले, मैले एउटा अस्ति कुनै ठाउँमा यसो चिया पसलमा चले, महँगी त एकदम बढ्यो नि भनेर कसैले भन्दै थियो, अनि यो सरकारले हो त गल्फ वार गरेको भनिदिन्छ क्या। तपाईँ के छ भने वाट्सएप आउटरिच चलेको छ भनेको त, यसो गर्यो भने जस्तो फर इक्जाम्पल तपाईँले मलाई के कारणले बोलाउनु भयो तपाईँले जानु, मैले केही कुरा भने त यो 20 वर्षसँग अघिल्लो सत्तासँग बसेको मान्छे यसले त विरोधै गर्छ भन्छ। त्यही भएर अहिले के छ भने कहिले काहीँ के हुँदो रहेछ भने सुपर मेजोरिटी, यति ठुलो बहुमत लोकतन्त्रको लागि सैद्धान्तिक रूपमा घातक हुन सक्ने देखिँदो रहेछ। त्यही भएर तपाईँले अहिले बोल्ने मान्छे देखिरहनु भएको छैन, तपाईँहरूले बोलाउन खोजिरहनु भएको छ होइन, बोलाउन खोजिरहनु भएको। तर के छ भने दुविधा के छ भने 3 महिना पनि भएको छैन, यत्रो प्रचण्ड बहुमत लिएर आएको छ, पार्लियामेन्ट बनेको छ, तर के छ भने साथीहरू जो आउनु भएको छ काम गर्नलाई, उहाँहरू के भन्छन्, हामी नयाँ छौँ सिक्दैछौँ भन्छ। एउटा पार्टी जसले आफ्नो सम्मेलनमा जम्मा भएका मानिसहरूको सबै मानिसहरूले भोट हाल्न सक्ने स्थितिको निर्माण गर्न सक्दैन, त्यसले हामीलाई कसरी हेर्छ भन्ने प्रश्न गर्ने ठाउँ छ प्रशस्त। तर एट द सेम टाइम त्यो भन्दा के भन्छ भने हामी नयाँ छौँ, भर्खर हामी अधिवेशन गरेका छौँ, 4 वर्ष भयो हाम्रो पार्टी बनेको, 70 वर्षदेखि चलेका पार्टीको हालत हेर भनेर जुन
8: नयाँ हुनुहुन्छ त्यो ठिक छ कि होइन। डाक्टर सुरेन्द्र केसीसँग म योभन्दा अगाडि भर्खरै तपाईँभन्दा अगाडि म कुरा गर्दै थिएँ होइन, उहाँले भन्नुभएको छ कि अब हिजो सेवा आयोगमा चाहिँ एमाले हारेको मान्छेलाई नियुक्त गर्थ्यो, आज राजसभाले विवेकशीलबाट काठमाडौँमा हारेको मान्छेलाई नियुक्त गर्यो होइन, हिजो चाहिँ अब प्रचण्डले पनि अलिकति ल्याउनु खोजेका थिए, प्रचण्डले पनि हिजो माओवादीहरूलाई नियुक्त गरे, अब अहिले राजसभालाई नियुक्त गर्दैछ, खै त परिवर्तन भन्नुभएको थियो क्या डाक्टर साहबले।
9: होइन परिवर्तन खै त होइन, मान्छे तिनै त हुने समाजमा त्यो पार्टीमा लाग्छु विचारको एकबद्धता नभइकन उनीहरूको कार्यक्रम, त्यही अहिलेको समस्या अर्को त्यो पनि छ। यो नयाँ जुन सरकारमा भएको पार्टी छ त्यो राष्ट्रपाको सरकार हो या पार्लियामेन्टको सरकार हो, प्रश्न त्यहाँ पनि उठ्छ। प्रधानमन्त्री जो बोल्दैन, जो देखिँदैन, पार्लियामेन्टमा जाँदैन, भयो गरेका संरचनाहरूप्रति उसको विश्वास छ कि छैन भन्ने हाम्रो मनमा जबसम्म प्रश्न उठिरहन्छ। यहाँले नै भन्नुभयो कि पासपोर्टको केसमा पार्टीले हस्तक्षेप गर्न पर्यो होइन, प्रश्न त्यही प्रश्न अगाडि बढाउँदै जाँदाखेरि उठ्छ कि यो बजेट स्वर्णिम भागलेको बजेट हो, यो बालनको बजेट हो, या यो राष्ट्रपाको बजेट हो। जुन किसिमको बहस राष्ट्रपामा सरकारको नीति कार्यक्रमलाई लिएर हुनु पर्थ्यो त्यो भएको देखिँदैन, ताली मात्रै बजाएको देखिन्छ। यस कारण के छ भने अलिकता मनमा एउटा हामी जस्तो पुरानो मान्छे तथाकथित परम्परावादी मान्छेहरूमा जो डिपार्चर हुन नसकेका मान्छेहरूमा कता कता शङ्का उठिरहेको छ। तर के हो भने शङ्का उठ्दैमा त्यो प्रश्नको निराकरण गर्दै हुनुपर्छ। अब छाती पिटेर हिँड्न सक्ने क्षमता हामीसँग छैन अहिले, तर के हो भने प्रश्न गर्नु लोकतन्त्र, जहाँ प्रश्न मर्छ त्यहाँ लोकतन्त्र मर्छ भन्ने हामीले बुझिराखेको होइन। यस कारण के छ भने कता कता के लागेको छ भने प्रधानमन्त्री बोल्दैनन्, देखिँदैनन् होइन, तर के छ भने उनले अधिकांश समय सिंहदरबारमा बिताएका छन् भन्ने पत्र पत्रिकामा अथवा के सोसल मिडियामा आउँछ। त्यसले गर्दा एउटा एउटा मनले के भन्छ, होइन प्रधानमन्त्री त कटिबद्ध छन् प्रशासकीय सुधार गर्नमा होइन, अब यसलाई यसलाई कसरी गर्छन्। तर शासकीय सुधारका सन्दर्भमा हेर्ने हो भने यो भएन है भनेर प्रश्न गर्ने अथवा प्रशासन यन्त्रका मानिसहरूको मनोबल के छ भनेर सोध्यो भने सबैले डराएको मनोबल भनेर एकातिर अर्को न्युजहरू आउँछ होइन। त्यस कारण हामी बडो विविधतापूर्ण समयमा हामी छौँ। तर कुरा के हो भने एब्सोल्युट मेजोरिटीलाई क्वेसन गर्न सकिएन भने अझ हामी भड्खालोमा जान्छौँ। यसकारण यसको प्रथम दायित्व सरकारको के हो भने यो बढी से बढी ट्रान्सपरेन्ट हुनु पर्यो। ट्रान्सपरेन्ट हुने भनेको उसले सूचना निकालिरहेको छ, म यो गरे भनेको छ, ऊ गरे भनेको छ। तर के भने सार्वजनिक बहसमा, पार्लियामेन्टको डिबेटमा सरकारले जवाब दिनुपर्ने विषयहरूमा यो उपस्थित भएको छैन, समस्या त्यहाँनिर आयो होइन। यसले यसले के देखेको छ भने हामीलाई आजसम्म पार्टीको संरचना किन चाहियो, सङ्घ संस्थान किन चाहियो भने आफूले सरकारले गरेको अथवा कुनै दल विशेषको विचार विशेषलाई सम्प्रेषण गर्नको निम्ति, जनतामा पुर्याउनको निम्ति हामीलाई सङ्गठनहरू चाहिने, संस्थाहरू चाहिने। अब त्यो नचाहिने भएको छ टेक्नोलोजीको कारणले। तपाईँले राति 12 बजे ट्विट गरे पनि भयो, बिहान 6 बजे ट्विट गरे पनि भयो, सञ्चार माध्यममा चाहिँ तपाईँको सरकारको विज्ञप्तिहरू तपाईँको सामाजिक सञ्जाल मार्फत आउन थालेको छ भने सरकारी संयन्त्र चाहियो कि चाहिएन प्रश्न यहाँनिर उठ्यो क्या। यत्रो ब्युरोक्रेसी छ होइन, अब ब्युरोक्रेसीको माथि अब मन्त्रीजीहरूले के डिसाइड गर्नुहुन्छ, कहाँ गर्नुहुन्छ थाहा छैन। अब सानो मान्छेहरूको समूहले प्रधानमन्त्रीलाई राखेको छ भने पासपोर्टको केसमादेखि लिएर सबै केसमा हामीले सुन्न आयो, ती मानिस को हुन्, तिनको जवाबदेही त कोसँग हो, हामीले चिन्ने त हामीले भोट हालेर लिएर आएको नेतृत्वलाई चिन्ने हो, गल्ती गरे पनि सही गरे पनि हामीहरू त्योसँग त्यसलाई देख्ने हो, त्यसलाई बुझ्ने हो, त्यसलाई मान्ने हो होइन। तर अनिर्वाचित मानिसहरूलाई हामीले मान्नुपर्ने, सुन्नुपर्ने परिस्थितिको जुन सिर्जना भइराखेको छ आधिकारिक रूपैमा होइन, अख्तियार जस्तो चाहिँ तपाईँ हो, अख्तियारमा पुराना मान्छेले बदमासी गरे होलान्, कुनै राजनीतिक दलतिर आसक्त भएका मानिसहरू थियो होलान्, लोभी पापी संसारमा जहीँ तहीँ छ, तर ऊ एउटा संवैधानिक के भन्छ आयोग हो, संवैधानिक आयोगको मर्यादा अर्को संवैधानिक आयोगले अथवा संवैधानिक संस्थाले राख्नुपर्ने हो कि होइन भन्ने प्रश्न उठ्छ। तर त्यो प्रश्न गर्दाखेरि भ्रष्टाचार गर्नेलाई त त्यसै गर्ने हो नि त, ल्याएर थुन्ने नै हो, ठोक्ने नै हो, रुखमा बाँध्ने नै हो, खुट्टा भाँच्ने नै हो, भनेपछि लोकतन्त्रकोमा एक रमाइलो त लाग्छ। किनभने एउटा कुरा के हो भने लोक रिजाइको राजनीतिको सबैभन्दा ठुलो चरित्र के हो भने कम्प्लेक्स जटिलमा जटिल राजनीतिक प्रश्नहरूको सजिलो उपाय खोज्ने। भ्रष्टाचारीहरूलाई किरा परोस् भनेपछि त सबैले ताली बजाए त तर भ्रष्टाचार त सिद्धिँदैन त होइन, भ्रष्टाचारीलाई झुन्डाइदियो भन्दा त हुँदैन, के भन्छ तपाईँको बलात्कार गर्ने मान्छेलाई मारिदिनुपर्छ भन्दाखेरि ह्युमन सिभिलाइजेसनमा आजदेखि 5,000 वर्षदेखि जुन कुकृत्यहरू भइराखेको छ त महिलामाथि, हिंसामाथि, त्यो त सिद्धिएको छैन त। एउटा प्रक्रियाबाट एउटा सामाजिक चेतना निर्माण गरेर बिस्तारै जाने कुराहरू छन् नि होइन। यस कारण कुनै पनि समाजको जटिल अथवा देशको कुनै पनि जटिल समस्यालाई म सजिलैसँग हल गर्छु भनेर चाहिँ तपाईँ छुमन्तर बोकेर आउँछ भने त्यसले लोक रिजाइको राजनीति गरिरहेको छ। यहाँनिर फरक छ लोक रिजाइको राजनीति र संवैधानिक राजनीति, कन्स्टिट्युसनल पोलिटिक्स एन्ड पपुलर पोलिटिक्समा के फरक छ भने कन्स्टिट्युसनल पोलिटिक्सले चेक्स एन्ड ब्यालेन्स गर्छ, छलफल गर्छ, सहमति गर्छ, विमति गर्छ होइन, अलिक समय लगाउँछ। त्यही भएर विधि निर्माण त्यति अब पार्लियामेन्टमा चाहिँ बसेर 10 घन्टा हल्ला गरेर किन नियम बनाउनु पर्यो, सरकारले लिएर आउँछ हात उठाऊ डङडङ गर पास गरेर पठाइदियो होइन, समय किन बर्बाद गर्ने भन्छ। तर त्यसबाट निस्किने जुन किसिमको चाहिँ तपाईँको अप्ठ्यारापनहरू हुन्छ त्यसलाई निराकरण गर्नु

0: स्थिति देख्छु, त्यसले गर्दाखेरि कता कता निरङ्कुश साथीहरू बढ्न सक्ने सम्भावना भन्ने जान्छु मैले, त्यसलाई रोक्ने कुरा तपाईँहरू त्यसको छलफल लिएर धन्यवाद।
1: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हरि शर्माजी, नमस्कार। राजनैतिक विश्लेषक हरि शर्मा, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 4394 4440 4395 80 र 98550 26 440।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
2: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
5: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
6: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

चितवनको बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट आमा छोराको दुखद मृत्यु कानून मन्त्री सविता गौतमद्वारा ध्रुवे हात्ती आक्रमण पीड़ित परिवारलाई भेट दीर्घकालीन समाधानमा जोड़ ठोरीमा भारतीय नम्बर प्लेटका चारपाङ्रे सवारी साधनको नेपाल प्रवेशदेखि रोक लगाएपछि पर्यटन व्यवसाय प्रभावित डोल्पामा जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गयो चालक सहित 13 जना घाइते क्रियाशील सदस्यता अध्यावधिको प्रतिवेदन असार 25 गते भित्र बुझाउन तरुण दलको निर्देशन प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली विरुद्ध अदालत जाने तयारीमा कंग्रेस र ई पेन्सनमा कर्मचारीहरूको आकर्षण अहिलेसम्म 517 जनाले दिए आवेदन एयरलिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा ब्राजिललाई 2-1 पराजित गर्दै नर्वे क्वार्टर फाइनल प्रवेश नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म दिप्ति विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा छोराको दुखद मृत्यु भएको छ मृत्यु हुनेमा 21 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटे रहेका छन् जंगली हात्तीले घरमै आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् घटनापछि स्थानीयवासी आक्रोशित बनेका थिए जंगली हात्तीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग राख्दै भरतपुर 23 का वडा अध्यक्ष दीपक दवाड़ीको नेतृत्वमा स्थानीयले आइतबार मध्यरातीदेखि मृतकको शव सहित चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा धरना दिएका थिए पछि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय नयाँ गोरागढ वडा नम्बर 23 कार्यालय केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समिति सहित सरकारवाला बीच भएको छलफलपछि 4 बुँदे सहमति भएको छ सहमति अनुसार जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाइने चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतक परिवारलाई तत्काल उचित राहत उपलब्ध गराइने मृतकको घर पुननिर्माण गरिने तथा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि आवश्यक कार्य तत्काल शुरू गरिने उल्लेख छ सहमतिपछि स्थानीयको धरना कार्यक्रम स्थगित गरिएको छ चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट आमा र छोराको ज्यान गएको घटनापछि कानून मन्त्री तथा चितवन 3 का प्रतिनिधि सभा सदस्य सोभिता गौतम घटनास्थलमा पुग्नु भएको छ शनिबार राति भएको उक्त घटनामा 21 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको मृत्यु भएको हो मन्त्री गौतमले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो घटनास्थलमै पुगेर उहाँ

स्थानीय बासी सुरक्षा निकाय तथा सरकारवालासँग छलफल समेत गर्नुभयो। यसैबीच सामाजिक सञ्जालमा पोस्ट गर्दै मन्त्री गौतमले हात्तीको आक्रमणबाट प्रभावित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। साथै आक्रमणबाट क्षति पुगेको घर पुननिर्माणका लागि सरकारले सहयोग उपलब्ध गराउने समेत उहाँले जनाउनु भएको छ। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनलाई प्रभावकारी बनाउन चितवन राष्ट्रिय निकुञ्जका वार्डेनको संयोजकत्वमा स्थानीय प्रतिनिधिहरू सहितको अध्ययन समिति गठन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। उहाँको क्षतिपूर्ति मात्र समस्याको समाधान नभएको उल्लेख गर्दै दीर्घकालीन समस्याका समाधानका लागि नीतिगत कानूनी तथा संस्थागत सुधार आवश्यक रहेको समेत औल्याउनुभयो। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा जंगली हात्ती धुर्बेको आक्रमणबाट एकै परिवारका आमा र छोराको ज्यान गएपछि फेरि यस हात्तीको आतंक चर्चामा आएको छ। शनिबार राति घरभित्र सुतिरहेका 21 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको मृत्यु भएसँगै धुर्बेका कारण ज्यान गुमाउनेको संख्या 2 दर्जन नागेर कम्तीमा 25 पुगेको छ। यसले धुर्बेलाई नेपालकै सबैभन्दा आक्रामक र जोखिमपूर्ण जंगली हात्ती मध्ये एकको रूपमा चिनाएको छ। धुर्बेले वर्षौंदेखि बस्तीमा पसेर मानव तथा सम्पत्तिमा क्षति पुर्याउँदै आएको छ। विशेष गरी 2069 सालमा यसको आक्रमण अत्याधिक बढेपछि नियन्त्रणका लागि गोली प्रहार समेत गरिएको थियो, तर उक्त प्रयास असफल भएपछि केही समय शान्त देखिएको धुर्वे पछिल्लो समय पुनः सक्रिय बनेको छ। 2074 सालमा समेत यसै हात्तीको आक्रमणबाट नेपाली सेनाका एक मेजरको मृत्यु भएको थियो। यसले मानव मात्र नभई घर बाली र अन्य सम्पत्तिमा समेत ठूलो क्षति पुर्याउँदै आएको छ। मानव वन्यजन्तु द्वन्द चितवनका लागि पुरानो समस्या भए पनि धुर्वे जस्तो आक्रामक हात्तीका कारण स्थानीय बासिन्दा अझ बढी त्रासमा छन्। वर्षौंदेखि समस्या दोहोरिँदै आए पनि यसको दीर्घकालीन समाधानमा प्रभावकारी पहल हुन नसकेको स्थानीयको गुनासो छ। स्थानीय बासिन्दाले अब ढिलाइ नगरी धुर्वे हात्तीको नियन्त्रण र मानव सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग कडा माग गरेका छन्। स्कूलमा अध्ययनरत बालबालिकाहरूको दिवा खाजाका निम्ति माडीको दक्षिण ऐदपुरी गाउँस्थित राष्ट्रिय आधारभूत विद्यालय दक्षिण ऐदपुरीले विद्यालय परिसरभित्र करिब 2 कट्ठा क्षेत्रफलमा धान रोपाई गरेको छ। विद्यालयका प्रधानाध्यापक नन्दलाल राईले बाउसी हिलो सम्याउने र खेत तयार पार्ने काम गर्दा विद्यालयका शिक्षक र केही विद्यार्थीहरूले शुक्रबार रोपाई गरेका हुन्। विद्यालयले विगत केही वर्षदेखि सोही जग्गामा दिवा खाजाका लागि धान बाली एवं तरकारी खेती गर्दै आएको छ। मध्य प्रदेशकै पहिलो घोषित पर्यटकीय क्षेत्र ठोरीमा भारतीय नम्बर प्लेटका 4 पाङ्ग्रे सवारी साधनको नेपाल प्रवेशमा शुक्रबारदेखि रोक लगाएपछि पर्यटन व्यवसाय प्रभावित बनेको छ। भारतीय सीमा सुरक्षा बल बीओपी ठोरीले भन्सार प्रक्रिया पूरा नभएको भन्दै भारतीय सवारी साधनलाई सीमाबाटै फिर्ता पठाउन थालेपछि 2 दिनमै 176 वटा पर्यटकीय सवारी नेपाल प्रवेश गर्न नपाएको ठोरी पर्यटन विकास समितिका अध्यक्ष सुदीप थापाले जनाउनुभयो। अध्यक्ष थापाका अनुसार दैनिक 100 देखि 150 वटा भारतीय पर्यटकीय सवारी ठोरी हुँदै नेपाल प्रवेश गर्ने गरेका थिए। अहिले पर्यटक सीमाबाटै फर्किन बाध्य हुँदा होटल रेस्टुरेन्ट यातायात तथा स्थानीय व्यापारमा प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो। ठोरीमा अमृत छोटी भन्सार कार्यालयको भवन भए पनि लामो समयदेखि नियमित सेवा सञ्चालन नभएकाले भारतीय सवारी साधनको वैधानिक प्रवेश प्रक्रिया अवरुद्ध भएको स्थानीयको भनाइ छ। अध्यक्ष थापाले विभिन्न सरकारी निकायसँग कारण बुझ्दा स्पष्ट जवाफ नपाएको समेत बताउनुभयो। स्थानीयवासी तथा पर्यटन व्यवसायीहरूले भन्सार कार्यालय तत्काल सञ्चालन गरी भारतीय पर्यटकका लागि सहज र कानूनी प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। नारायणगढ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालकै पहिलो पटक बाँदर लगायत रूखमा बस्ने वन्यजन्तुलाई सड़क सुरक्षित रूपमा वारपार गराउन ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिएको छ। जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणगढ बुटवल सड़क आयोजना पूर्वी खण्ड अन्तर्गत नलपरासी बर्दघाट सुस्तापूर्वक गैडाकोट जंगलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो। वन क्षेत्र हुँदै सड़क विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण एवं प्रवर्धन कार्यक्रम अन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो।

ई कंग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्य व्यवस्थापन समितिको बैठकले साउन 2 गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको समितिका सदस्य सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिए। यसैबीच नेपाली कंग्रेसले 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाउने भएको छ। आइतबार ललितपुर स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग आफूलाई सिद्ध्याउने सामर्थ्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको हाइटमा प्रधानमन्त्री शाह नरहेको पनि जिकिर गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली विरूद्ध अदालत जाने निर्णय गरेको छ। प्रतिनिधि सभा नियमावलीमा राखिएका प्रावधानमा आपत्ति जनाइरहेको कंग्रेसले सर्वोच्च अदालतमा जाने विषय कानूनविदहरूसँग छलफल गरिरहेको छ। कंग्रेस सभापति गगन थापाले संविधान संशोधनको प्रावधान र सांसदहरूलाई फौजदारी बाहेक अन्य कानून नलाग्ने व्यवस्था नियमावलीमा राखिएको विषयमा अदालत जान मिल्छ कि मिल्दैन भनेर कानूनविदहरूसँग छलफल गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। आर्थिक वर्षको अन्तिम महिनामा अस्वाभाविक खर्च गर्ने सरकारको चलन पुरानै हो। स्थानीय तहदेखि केन्द्रसम्म यस्तो चर्चा खर्चमा बाढी आउने गर्छ। मधेस प्रदेशमा पनि असार महिनामा व्यापक खर्च भएको देखिन्छ। मधेस सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् असार 20 गतेभित्र 3,32,00,00,000 रुपियाँ खर्च भएको पाइएको छ। यो कुल बजेट खर्चको 28.03% भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार असार 20 गतेसम्म प्रदेश सरकारले कुल 13,29,66,68,164 रुपियाँ खर्च गरेको छ। असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना निजामतीको अनुसार यो संख्याको यो अवधिमा अनिवार्य अवकाश जानेभन्दा बढी हो। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले विभिन्न व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढेसँगै ई पेन्सन सेवाका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिए। सीमा अतिक्रमण रोक्न नागरिकता र लालपूर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै काठमाडौँमा आवेदन गरिरहेका नवलपरासी सुस्त क्षेत्रका बासिन्दा गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेर फर्किएका छन्। गत मंगलबारदेखि काठमाडौँमा धरना तथा प्रदर्शन गर्दै आएका आन्दोलनकारीहरूको टोली आइतबार बिहान सुस्त पुगेको आन्दोलनका संयोजक बाबु खाले जानकारी दिए। यातायात व्यवस्था कारणले बालाजुको ट्रायल सेन्टर विवाद अहिले अदालतमा विचाराधीन अवस्थामा छ। गत असार 17 गते यसबारे सुनवाई गर्दै उच्च अदालत पाटनले प्रमाण बुझाउने आदेश गरेको छ। ट्रायल सेन्टर विवादमा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र श्रम रोजगार तथा यातायात मन्त्रालयबीच एकमत हुन सकेको छैन। कृषि विभागले विभिन्न 18 जिल्लाका 58 स्थानीय तहमा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिए। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरेलमा जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 38 वर्षीय विष्णु थापाको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा चालकसहित 13 घाइते भएका छन्। जगदुल्ला 4 माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेशको जीप सडकबाट तल खसेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चाहेको भए इरानसँग पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा हमला गरी शीर्ष नेतृत्वलाई सखा पार्न सक्ने दावी गरेका छन्। उनले जारी खामेनीको जारी अन्तिम संस्कारमा इरानको शीर्ष नेताहरू सहभागी भएको दावी गर्दै अमेरिकाले चाहेको भए सबैलाई मार्न सक्ने बताएका हुन्। ट्रम्पले खामेनीको शोक मनाउनेहरूको पनि आलोचना गरे। उनले भनेका छन्,

0: आँसु पनि नक्कली होला। यसैबीच तेहरानको इमाम खामेनी ग्रान्ड मोसल्लामा तेस्रो दिन आइतबार पनि लाखौं मानिस खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन भेला भए। त्यसक्रममा उनीहरूले अमेरिका मुर्दाबाद र इजरायल मुर्दाबाद नारा लगाएका थिए। र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 को खेलमा एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले 5 पटकको विश्व विजेता ब्राजिललाई 2-1 पराजित गर्दै इतिहास रचेको छ। यस जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ। अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा सोमबार राति भएको खेलमा पहिलो हाफमा ब्राजिलले पेनाल्टीको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। त्यसको फाइदा उठाउँदै विश्व फुटबलका चर्चित स्ट्राइकर एर्लिङ हालान्डले दोस्रो हाफमा 2 गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए। डेब्यू विश्वकप खेलिरहेका हालान्ड जारी प्रतियोगिताका सबैभन्दा प्रभावशाली खेलाडी मध्ये एक बनेका छन्। क्लब फुटबलमा जस्तै राष्ट्रिय टोलीबाट पनि आफ्नो गोल गर्ने लयलाई निरन्तरता दिएका उनले हालसम्म 7 गोल गरेका छन्। गोल्डेन बुटको दौड़मा हालान्ड फ्रान्सका कप्तान किलियन एम्बापे र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग संयुक्त रूपमा 7 गोलका साथ प्रतिस्पर्धामा छन्। पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 79% मापन गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मध्येस प्रदेशमा आंशिक बादल लागेको छ। बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूर प्रदेशका 1-2 स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। चितवनको बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट आमाछोराको दुःखद मृत्यु। कानून मन्त्री सोभिता गौतमद्वारा ध्रुवीय हात्ती आक्रमण पीड़ित परिवारलाई भेट, दीर्घकालीन समाधानमा जोड। खोरीमा भारतीय नम्बर प्लेटका 4 पाङ्रे सवारी साधनको नेपाल प्रवेशद्वारदेखि रोक लगाएपछि पर्यटन व्यवसाय प्रभावित। डोल्पामा जीप दुर्घटना हुँदा 1 जनाको घटनास्थलमै ज्यान गयो, चालकसहित 13 जना घाइते। क्रियाशील सदस्यता अध्यावधिको प्रतिवेदन असार 25 गते भित्र बुझाउन तरुण दलको निर्देशन। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली विरुद्ध अदालत जाने तयारी। र ई पेन्सनमा कर्मचारीहरूको आकर्षण, अहिलेसम्म 517 जनाले दिए आवेदन। एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा ब्राजिललाई 2-1 पराजित गर्दै नर्वे क्वार्टर फाइनल प्रवेश। हवस् त, आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: ಅತಿಗ್ರಾಮ ಬೇಸ್ಮ ಇತಿ ರಾಜನೈತಿಕ ವಿಶ್ಲೇಷಕ ಡಾಕ್ಟರ್ ಸುರೇಂದ್ರ ಕೇಸಿ ಹುನ್ನುಹುನ್ಛ ಡಾಕ್ಟರ್ ಸಾಹಬ್ ನೇಪಾಲಿಹರುಲೇ ಧೇರೈ ಸುನ್ನೆ ಕಾರ್ಯಕ್ರಮ ನೇಪಾಲಿ ಬಸ್ಮಾ ಮ ಯಹಾಂಲಾಈ ಸ್ವಾಗತ ಗರ್ನ ಚಾಹನ್ಛು ನಮಸ್ಕಾರ ಗುಡ್ ಮರ್ನಿಂಗ್ ಡಾಕ್ಟರ್ ಸಾಹಬ್ ಲಾಮು ಸಮಯ ಭಯೋ ತಪಾಯಿಸಂಗ ಕುರಾಕಾನಿ ಹುನ ಪಾಕೋ ಛೈನ ನೇಪಾಲಿ ಬಸ್ಮಾ ಧೇರೈ ಶ್ರೋತಾಹರುಲೇ ಸುನ್ನ ಚಾಹನು ಭಯೋ ಛ ತಪಾಯಿ ಸಂಜಯ ಹುನ್ನುಹುನ್ಛ ಅಬ ಯೋ ಸರ್ಕಾರ ಕಸ್ತೋ ಛ ಡಾಕ್ಟರ್ ಸಾಹಬ್ ಸಂಜು ಸಕಿ ಛೈನ ಸರ್ಕಾರಕಾ ಕಾಮರು ಕಸ್ತಾ ಛನ್ ಅಬ ಮಧುಮಾಸ ಪೂರಾ ಭಯೋ 100 ದಿನ ಪೂರಾ ಭಯೋ ಸರ್ಕಾರ ಸಹಿ ಬಾಟೋಮಾ ಛ ಕಿ ಛೈನ
1: कुरा त स्वाभाविकै हो तर हाम्रो जस्तो मुलुकमा सामान्य मिसन भएको राजनीतिले र नेतृत्वले असामान्य नतिजाहरू दिन दिने सम्भावना हुन्छ भनेर जुन अपेक्षा गर्ने गरिन्छ त्यो नै मैले मुख्य कुरा हो र बेकार कुरा हो अहिले नै त्यस्तो कुरा भन्ने कुरा अपेक्षा नै गलत हो सरकार भन्ने कुरा त कर्मकाण्ड हो त्यो आइरहन्छ गइरहन्छ
0: सरकार चाहिँ सही बाटोमा छ कि छैन डाक्टर साहब जस्तो अहिले नेपाली कङ्ग्रेसले भनेछ क्या सरकार लाइफ भन्दा पनि लाइकतिर बढी लाग्यो भनेर आरोप लगाएछ प्रतिपक्षीले होइन सरकार गलत दिशामा अघि बढिरहेको छ भनेर चाहिँ अब यो नेकपा लगायतका दलहरूले चाहिँ भनिरहेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि सरकारप्रति कतिपय कुराहरू बाहिर नआए तापनि कतिपय विषयहरू चाहिँ सरकारप्रतिका आलोचनाहरू टिप्पणीहरू पनि आन्तरिक रूपमा पनि मतभेदहरू छन् अब जनताले यति धेरै ठुलो आशा गरेका छ विश्वास गरेका छ भरोसा गरेका छ अब यसबाट पनि सफल भएन भने फेरि द्वन्द्वतर्फ धकेलिन्छ देश भन्ने अन्यलता छ अब अहिले सही बाटोमा यो सरकार बढ्न सकेन भने त दुःख पाउँछ नि त जनताले त साहब
1: त्यो जनताले दुःख पाए भन्नु हुँदैन किनभने यो जनताको छनौट हो जनताले दुई तिहाई दिएर अहिलेको राजनीतिलाई चाहिँ सत्तामा पुर्याएका छन् जे हुन्छ त्यो जनताले सहनुपर्छ चुपचाप घन्टी छाप त्यस्तो सिङ्गाने कुरा गरेर अब के परिणाम आउँदैन के पनि अर्थलाई
0: होइन अब सरकारले चाहिँ डेलिभरी दिने कुरामा होइन महँगी नियन्त्रण गर्ने कुरामा मैले यहाँ समाचारहरू पढ्दैछु अहिले जहिले पनि यो चिया निर्यातमा होइन सधैँ भारतीयको उल्झन छ सरकारले अस्ति मात्र भनेको थियो अब हामी चाहिँ नयाँ गन्तव्य पनि खोज्छौँ तपाईँहरू चाहिँ ढुक्क हुनुहोस् भनेर उद्योगीलाई आश्वासन दिएको थियो मल पाउने नपाउने कुरामा पनि त्यत्तिकै स्थिति अहिले नाजुक अवस्था छ होइन यही कुराले त हो नि त वितृष्णा जाग्ने नागरिकहरूमा होइन डाक्टर साहब
1: त्यो पनि उनीहरूले भन्न पाइँदैन किनभने उनीहरूलाई पुरानो सत्तालाई पन्थाउन पाउँदा पुगेको थियो पुरानोलाई दण्डित गर्नेमा उनीहरूको प्राथमिकता थियो उनीहरूले दण्डित गरेका छन् र नयाँ पात्रहरू सत्तामा आएका छन् अब पुरानो किन त्यस्ता थिए र नयाँ कसरी उस्तै हुन्
0: हाम्रो बेसमा डाक्टर सुरेन्द्र केसी
1: भन्ने कुरा अब तुलना गर्ने हो पुरानोलाई गाली गरेर मात्रै समाधान आउँछ कि आउँदैन पुरानोसँग पनि केही बाध्यता थियो कि किनभने पुरानै अत्यन्त भ्रष्ट पात्रहरूका नयाँ भेरिएन्टको रूपमा यिनीहरू छन् पुरानै सत्तामा कुनै न कुनै कसैका ज्वाइँ कसैका छोरी कसैका भतिजा कसैका छोरा नयाँ भेराइन्टको रूपमा यिनीहरू सत्तामा आएको अब एक्सपोज हो नि त कोही नयाँ मान्छे रहन्छ नि त यहाँ अरूका छोराछोरीलाई नेपो बेबी र नेपो किड्स भनेर उनीहरूलाई डाँडा कटाइयो उनीहरूको घरद्वारमाथि आगजनी गरियो कुटपिट गरियो सारा कुरा गरियो अब अहिले हेर्दै जाँदाखेरि त तिनै भ्रष्टहरूका शाखा सन्तानको हो त यिनीहरू त
0: अनि सही बाटोमा छैन भने भ्रष्टाचार नियन्त्रण गर्छु बिचौलियालाई चाहिँ हामी कडकडामा ल्याउँछौँ भनेर चाहिँ अस्ति प्रधानमन्त्रीले त त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा अख्तियारलाई 5 घन्टा होइन 5 वर्षसम्म चाहिँ हामी थुनेर स्वतन्त्र तयार हुन्छौँ जनताको लागि विकासको लागि भन्नुभयो नि त होइन
1: त्यो त भइरहेको छ नि त भ्रष्टहरू थुनिएका छन् विष्णु पौडेलहरू जेलमा छन् दीपक भट्ट जेलमा छन् सारा छँदैछन् नि त होइन जनतालाई त्यसो भने शान्त छ तपाईँको विचारमा यही हो जनतालाई प्रतिफल दिने वे आउट
0: जनताले चाहेको यही होइन डाक्टर साहब
1: अनि त्यो त तपाईँ भन्नुभयो नि त यता भ्रष्टलाई यहाँ त्यहाँ के भन्नु भने अब जनताको गोजीमा पुग्यो त मालपाले रोजगारी पाए त उनीहरूले त्यस कारण यो प्रश्न नै होइन कि प्रश्न मुलुकलाई कसरी औद्योगिकरणलाई जाने भन्ने प्रश्न कसरी कृषि उपजको व्यापारीकरण र व्यवसायीकरण नियन्त्रीकरण गर्ने भन्ने हो त्यो भएपछि मात्रै रोजगारी बढ्न थाल्छ रोजगारी बढ्यो भने मात्रै जनताको गोजीमा जनताको थैलीमा अलिकति औषधिको लागि शिक्षाको लागि स्वास्थ्यको लागि कम जुट्न थाल्छ अब सरकारले के गरिदियो भने शिक्षामा कर लगाइदियो स्वास्थ्यमा कर लगाइदियो विद्युतमा कर लगाइदियो अनि अब यो बाटो नै उल्टो छ भने जनताले चाहेको कुरा कसरी हुन्छ त्यहाँबाट भन्नु त त्यसको लागि के गर्नु पर्यो त भन्दाखेरि जो चालु खर्च छ त्यो चालु खर्चलाई न्यूनीकरण गर्नु पर्यो चालु खर्चलाई न्यूनीकरण गरेपछि मात्रै पुँजीगत खर्च बढ्छ पुँजीगत खर्च बढिसकेपछि मात्रै बजेट तलसम्म जान्छ बजेट तलसम्म गयो भने मात्रै मोबिलिटी बढ्छ जनताहरू जोडिन्छन् निजी क्षेत्र जोडिन्छ अब निजी क्षेत्रलाई थर्काएर कुटेर पिटेर जेलमा हाल्नेपछि क्यापिटल फ्लाइट हुन्छ क्यापिटल फ्लाइट यहाँ अब तपाईँ ब्याङ्कको ब्याज तपाईँलाई थाहा छ कि थाहा छैन अहिले ब्याङ्कको ब्याज 2% 3% छ 16-17 खरब भन्दा ठुलो पैसा चाहिँ थुप्रेर बसेको छ विदेशी मुद्रा यति सञ्चित छ कि त्यो बाहिर आउन सक्ने स्थिति नै छैन अब सिमानामा 2,000-5,000 सामान वारबार गरेर मान्छेहरू पेट पाल्थे 100 रुपियाँ भन्दैछ यतातिर 100 रुपियाँ भन्दैपछि उता चिनी बन्द गर्थ्यो किनभने चिट फर ट्याट नहुन्छ त्यस कारणले अब यो यो जनताले चाहेको यसबाट जनताले पाउँछन् भन्ने अपेक्षा हो र मान्छेको पाइन्छ र यसरी
0: होइन अब यो अहिलेको यो सरकारले जुन तरिकाले आफ्नो बाटो आफ्नो गतिलाई अगाडि बढाउन खोजिहाल्छ तर यो जनता मैत्री छैन होइन शासकीय सुधारका 100 कामहरू चाहिँ 100 दिनमा हामी पुरा गर्छौँ भनेर जसरी सरकार अगाडि बढाएको थियो ती कामहरूमा कति नम्बर दिनुहुन्छ डाक्टर साहब अहिले यसो हेर्दा
1: अब के नम्बर दिनु पर्यो अब नम्बर अघि मैले भने नि म त्यो भयो भने मात्रै नम्बर दिने नदिने कुरा भन्छु जुन प्रश्न छ त्यसको त्यो अनुरूपको उत्तर आउन थाल्यो भने नै नम्बर दिने नदिने कुरा सोच्ने होला तपाईँले सोध्नु भएको छ लिपु लेक नेपालको कुन जिल्लामा पर्छ तपाईँले फिरिममा पर्छ भने उत्तर दिनु भने कति नम्बर दिने त कन्फ्युज

0: म चाहिँ कवि पनि काटेर आएको अथवा कवि काट्नु र मलाई के दिन्थे कवि यसरी यसरी काटिन्छ भन्ने मैले सुनेको किन कवि पनि यिनीहरू पार्टिसन आधारमा दिन्थे अब अहिले पनि दिने आधार तपाईँ देखि नै रहनु भएको छ
1: हजुर अहिले पनि त्यस्तै हो अवस्था
0: पत्रकार भन्नुहुन्छ कस्तो प्रश्न मलाई गर्नुहुन्छ त्यो प्रधानमन्त्रीको सल्लाहकारको बहिनी यस्तो भन्ने सुन्नु भयो नि तपाईँले
1: होइन कुमार बेन्जीको त अस्ति आयो
0: अनि अब उनी त भन्ने आफ गरेको रातलीलाई मैले गरेको क्यारेक्टर दिएर त्यस्तो हुन्छ उस्तै मान्छेहरू नि जस्तो अब सातवटा आठवटा भिसीहरू नियुक्त गरियो धेरै जस्तो इन्जिनियरिङ ब्याकग्राउन्डबाट छन् मित्र उपकुल कति पनि इन्जिनियरिङ ब्याकग्राउन्डको मान्छेलाई पनि दिइरहेको छ किन प्रधानमन्त्री इन्जिनियरिङ छन् अब त्रिभुवन विश्वविद्यालय कहाँबाट ल्याएर अब त्रिभुवन विश्वविद्यालयमा कहाँ केयुमा चाहिँ काम गरिसकेको धेरै उनीहरू ल्याएर किन बनायो होला भनेको त प्रधानमन्त्रीको पिएचडीको गुरु शोध निर्देशक रहेछन् फेरि भने एउटै कुरा त भन्ने हिजो पनि यही गर्थे आज पनि यही
1: गरिरहेको भन्ने चाहिँ कुनै एउटा चरीको दुधको नाम मात्रै बोकेछौँ है मेरिटोक्रेसीमा गर्ने प्रतिस्पर्धा गर्ने होइन अब चाहिँ हामी छनौट गर्दाखेरि चाहिँ राम्रो खालको विज्ञ आउँछन् भन्दै थियो नि त नारा
0: भनेको एमालेको एउटा चुनाव हारेको लठुवालाई सेवा आएको अध्यक्ष बनाएका थिए अहिले पनि चुनाव हारेकोलाई नै सेवा आएको अध्यक्ष बनाएको उही कुरा भयो नि त आफ गरे त हो राशिलाई मै गरे त क्यारेक्टर त्यस्तो हुन्छ त्योभन्दा पहिला सेवा आएको अध्यक्ष एमाले एउटा जवलपरासीमा चुनाव हारेको लठुवालाई लगेर भ्रष्टाचारको अखडा बनाइदियो आफू पनि दिवङ्गत भइरहेको त्यो पीडले गर्दाखेरि चुनाव हारेको मान्छेलाई एमाले पनि सेवा आएको अध्यक्ष बनाउँथ्यो अहिले पनि साझा विवेकशील पार्टीको काठमाडौँबाट चुनाव हारेको मेयरको उम्मेदवारलाई सेवा आएको अध्यक्ष बनाइदियो के फरक भएको छ यसमा
1: यो त केही पनि फरक भएन नि त डाक्टर साहब जो आए पनि उस्तै एउटै खालको होइन एउटै ऱ्याङ्कको सरकारमा गइसके पछाडि अस्ति यहाँले सुन्नुभयो होला प्रधानमन्त्रीको सचिवालयले झन्डै पासपोर्ट ठेक्कामा पनि व्यापक खालको चाहिँ घोटाला हुँदै थियो पछि रविजीले थाहा पाएर चाहिँ त्यसलाई नियन्त्रणमा लिनुभयो भन्ने खालको कुरा आयो होइन जर्मनबाट खोसेर फेरि फ्रान्सलाई दिन खोजेको सचिवालयले सचिवालयबाट बाहिर बर्खास्त गर्नुपर्छ धेरै सदस्यहरूलाई भन्ने विषय पनि आयो हेरफेर गर्छु भन्नुभयो प्रधानमन्त्रीले भन्दा त्यो ठाउँमा गइसकेपछि सबैले यस्तै गर्ने भए त अनि किन चाहियो र नयाँ सरकार किन चाहियो नयाँ अनुहार किन चाहियो नयाँ सोच होइन हिजो चलित रहेको थियो साहब त्यसो भए त
0: त्यसरी मैले भने यो कर्मकाण्ड हो जनताको छनौट हो अब किन चाहियो कसरी चाहियो भन्ने प्रश्न हुँदैन किनभने विधिको यो डेमोक्रेटिक सिस्टममा आवधिक निर्वाचन हुन्छ निर्वाचन नभएपछि जनताले चाहिँ मतादेश बदल्छन् त्यो अनुसार अहिले पुराना दलहरूले गलत गरे पुराना भ्रष्ट थिए नेपो थिए इत्यादि थिए भनेर पुरानालाई चाहिँ जनताले अस्वीकार गरेर नयाँलाई सत्तामा ल्याए अब अहिले हामी 100 दिनमा यो आउँछ 3 महिनामा ऊ हुन्छ भनेर अपेक्षा पनि नगरौँ त्यसरी डिबेट पनि नगरौँ किनभने 100 दिनमा मै प्रधानमन्त्री भए पनि केही हुँदैन खालि मर्निङ सो द डेज खालि प्रारम्भिक कुरा कस्तो छ त भनेर हामी आकलनसम्म गर्न सक्छौँ प्रारम्भिक चाहिँ उस्तै छ केही भ्रष्टहरूलाई कारवाही गर्ने जस्तो देखिएको छ किनभने तिनीहरू भ्रष्ट थिए भन्ने जनमानसको बुझाइ थियो त्यो सेन्टिमेन्टलाई मात्रै सरकारले टेकेको जस्तो देखिन्छ जस्तो केपी ओली र यो त्यो रमेश लेखक अनि यो कहाँको एउटा छपाई सम्बन्ध कि कहाँको एउटा अरियाल कि के भन्ने केटा चाहिँ राजधानीवाला अब यी तिनजनालाई डङ्काए नाङ्लो सरकार यिनीहरूले भनेको थिए अब अदालत आइपुग्यो रिलिज गरिदिइहाल्यो कुरा त्यतिको होइन अब भनेपछि त एउटा यिनीहरू दण्डित हुनुपर्छ भन्ने जनमानसको एउटा अपेक्षा हो तर उनीहरूले त्यसलाई पनि प्रक्रियासम्म नगरिदिइसकेपछि त्यो सम्भव भएन अब अझै केही उद्यमीहरूलाई थुनचेक गर्ने उनीहरूलाई दाम्ने अब जस्तो त्यही यही प्रधानमन्त्रीको गाडी चढेको भनेको एउटा मालपानी भन्ने एउटा फटास आउ त्यो कताको त्यसमाथि 4 करोडको बिगो चाहिँ कर छलेको भन्ने कुरा पुष्टि भयो तर अख्तियारलाई कारवाही नगर भन्ने दबाब गयो भन्ने छ अब अख्तियारको प्रमुखले पनि त्यो कारवाही गर्न सक्दै सक्दैन किनभने यसको यसपछि लगत्तै उसकै पालो आउँदैछ
1: अख्तियार प्रमुखको सातो त अस्ति प्रधानमन्त्री कार्यालयमा खाइ नै सक्यो नि होइन 5 घन्टासम्म
0: अब त्यहाँ पनि प्रक्रिया पुगेन प्रधानमन्त्रीले बोलाउँदै पनि रुख अख्तियार टिमले त्यहाँ जाने नै होइन उनीहरू आत्तिए किनभने उनीहरू त्यो पद किनेर त्यहाँ पुगेका थिए उनीहरूको विगत ठिक थिएन मनोगत रूपमा उनीहरू सन्तुष्ट र चाहिँ स्थिर थिए। त्यस कारणले नेपाली भनेका आधारभूत रूपमा उस्तै मानिसहरू

0: एका दुःख काहीँ छन् भने तिनीहरू दबेर बसेका छन्, यिनीहरू चाहिँ सिनमा आएकै छैनन्। यी मानिसहरूबाट त्यत्रो अपेक्षा गर्ने कुरा बेकार हो। तर अहिलेको अहिले चाहिँ म गए पनि केही हुँदैन, कल कारखाना खोल्नु पर्यो, धानको बिउ राख्नु पर्यो, रोप्नु पर्यो, पानी लगाउनु पर्यो, बाँदरबाट बचाउनु पर्यो, पहिरोबाट बचाउनु पर्यो, अनि धान टिप्ने कुरा हुन्छ। एकैचोटि धान टिप्नेवाला क्या हामी चाहिँ, नयाँ प्रधानमन्त्री आए अब घुरु भगारी भरिन्छ भन्ने सोचाइ छ हाम्रो। त्यस्तो हुँदैन नि त, पर्खिनु पर्यो एक दुई वर्ष कमसे कम।
1: आलोचनाका विषयहरू पनि उठिरहेको छ बिचमा, होइन, जस्तो गृहमन्त्रीमाथि सम्पत्तिको विषय जोडियो, उहाँले चाहिँ जुन चाहिँ सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो त्यो अप्रत्याशित देखियो भनेर चाहिँ आवाज उठ्यो। त्यसपछि मलाई लाग्छ उच्च अदालतका न्यायाधीश, पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वको समिति बन्यो, त्यसको प्रतिवेदन बाहिर आउन सकेको छैन। अब अर्थमन्त्रीमाथि बिवाइडी गाडीको विषयमा चर्चा परिचर्चा भयो, उहाँले चाहिँ उल्टै रोस्टमबाट अन्य नेताहरूलाई धम्क्याइयो, धम्क्याउनु भयो, म पनि खोल्छु तपाईँहरूका फाइल, म पनि हेर्छु भन्ने खालको भाषा बोल्नु हो भनेर त्यो पनि आयो। प्रधानमन्त्रीले सीमाको विषयमा पनि प्याचै बोलिदिनु भयो, तर चाहिँ पछि त्यसको बारेमा चाहिँ स्पष्टीकरण दिनुपर्ने स्थिति आयो परराष्ट्र मन्त्रालयले। अहिले मैले प्रधानमन्त्री कार्यालयमा भनिहालेँ, जर्मनबाट खोसेर फेरि फ्रान्सेललाई दिने किसिमको निकै ठुलो तिक्रम भएको थियो अरे त्यहाँ भित्रभित्र भन्दा। यस्तो खालको कामहरू त यो सय दिनमा देखिए नि त डाक्टर साहब।
0: त्यसैले त्यो हिजो पनि देखिन्थे, गिरिजा कोरेलामाथि कति आरोप आयो, माधव कुमार नेपालमाथि पनि आरोपै थियो, केपी ओलीमाथि पनि आरोपै थियो, देउकामाथि पनि आरोपै थियो, आरजुमाथि पनि आरोपै थियो। अहिले चाहिँ प्रधानमन्त्रीको श्रीमतीले सेक्युरिटीलाई ब्याग बोकाइन् भन्ने कुरा आयो। हिजो राष्ट्रपति विद्या भण्डारी हुँदा उनको जुत्ता सेनाले बोक्यो भन्ने कुरा आयो। के नयाँ कुरा छ त भन्ने कुरो, कर्मकाण्ड हो, उस्तै हुन् उनीहरू, त्यस्तै कुरा भइरहेछ। खालि हाम्रो अपेक्षा ठुलो थियो, अपेक्षा गरे अनुसार भयो कि भएन भन्नको लागि अहिलेको अहिले नतिजा आउँदैन। अघि मैले भने नि मै जस्तो म भिसी भएर गएँ युनिभर्सिटीमा, त्यहाँका टिचर तिनै हुन्, त्यहाँको कर्मचारी तन्त्र त्यही हो, हाम्रो जनमानस यही हो। के हुन्छ त अहिलेको अहिले, के हुन्छ त भने पाँच वर्ष पर्ख्यौँ।
1: सुशासनमा केही मोर्निङ सो अफ द डे भने जस्तो केही परिवर्तन हुन खोजिरहेको छ,
0: मलाई त्यस्तो लाग्दैन। किनभने त्यही कर्मचारी संयन्त्र हो, त्यही प्रहरी हो, त्यही सेना हो। कोही नेपाली पनि देशप्रति चाहिँ, जहाँसम्म म नेपालीलाई चिन्छु, देशलाई लिएर उनीहरू चिन्तन गर्दैनन्, आफूलाई लिएर नै उनीहरू चिन्तन मनन गर्छन्। उनीहरूले मुलुकलाई एउटा प्लेटफर्मको प्लेटफर्म जस्तो बनाएका छन्। सबैसँग या त ग्रिन कार्ड छ, या त पिआर छ, छोराछोरी विदेशमा त छँदैछन्, हाम्रै पनि छोराछोरी विदेशमा छन्। किनभने यहाँ एउटा साधारण भन्दा साधारण सुविधा र अवसर पनि योग्यता क्रमको आधारमा पाइँदैन, तपाईँलाई थाहै छ त। हामीहरूको हामीहरूले पनि त कुनै न कुनै अवसर पाउँछन्। रवि लामी जाने त सुरेन्द्र केसी जस्तो मान्छेलाई घरैमा गएर हामी अगाडि बढाउँछौँ, अवसर दिन्छौँ भने त चार वर्ष भयो त अहिले। खोइ त केपीले नै नियुक्त गरेका भिसीलाई त्रिवीको केयुको भिसीलाई त्रिवीको भिसी बनाएछ अनि खोइ त भने नि।
1: यो विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध भनिएछ, त्रिवीले पनि एउटा पत्र लेखिया छ, अब विद्यार्थी सङ्गठनहरू तिमीहरूका चाहिँ यो कार्यालयदेखि लिएर चाहिँ अन्य क्रियाकलापहरू अब बन्द गरेर 60 दिनभित्र हटाऊ भनेछ यो सरकार, यो चाहिँ सही गरे हो डाक्टर साहब?
0: अब त्यो त्यसको त्यो चाहिँ जनमानसमा तिनीहरू बेइमान गर्छन्, तिनीहरू चाहिँ काम ठग्छन्, अनि त्यो आवरणमा वैयक्तिक फाइदा र महत्त्वाकांक्षा साँच्छन्, त्यस कारण तिनीहरू दण्डित हुनुपर्छ भन्ने कुरा, जसरी काङ्ग्रेस एमाले दण्डित हुनुपर्छ भन्ने जनमानसमा एउटा मनोविज्ञान थियो, त्यसरी नै तपाईँले भन्नुभएको क्षेत्रमा पनि तिनीहरू दण्डित हुनुपर्छ भन्ने मनोविज्ञान थियो। त्यही मनोविज्ञानमा खेलेका हुनुहुन्छ, किनभने ती आफ्ना थिएनन्, ती ट्रेड युनियनहरू आफ्ना थिएनन्, ती विद्यार्थी सङ्गठनहरू आफ्ना थिएनन् र बदनाम थिए, जसरी समाजमा काङ्ग्रेस एमाले माओवादी बदनाम थिए। सत्य के हो भने आजको गणतन्त्र माओवादीले नै ल्याइदिएको हो, आजका संवैधानिक संरचनाहरू उनीहरूले नै परिकल्पना, समावेशीयता, दलितलाई चाहिँ सामाजिक न्याय दिनुपर्छ, सबै एजेन्डा त माओवादीहरूकै त थिए नि त। त्यसपछि लोकतन्त्रको प्राप्ति दलहरूको लामो त्याग लगानी बलिदानबाट प्राप्त भएको थियो र जेएनजीको कुरा गर्दाखेरि पनि विद्यार्थीहरूकै बलिबाट यो विद्रोह चाहिँ सम्भव भएको थियो, अनि तिनै विद्यार्थीबाट सत्तामा जाने अनि तिनीहरूमाथि नै प्रतिबन्ध लगाउने कुनै मोरल कुरा हुन्छ र त्यो।
1: डाक्टर साहब यहाँलाई पनि अघि तपाईँले कोट्याउनु भएको थियो नि, होइन, जस्तो अब सुरेन्द्र केसीलाई हामी सुरेन्द्र केसी जस्ता मान्छेलाई अगाडि सार्छौँ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका
0: विज्ञापन निकाले, होइन, विज्ञापन निकालेपछि जो जो मान्छे उम्मेदवारको रूपमा त्यहाँ गए र जसको बिचमा प्रतिस्पर्धा भयो तिनीहरू छानिए,

0: त्यो प्रक्रियाकै विरुद्धमा हो. नेसनले अडिट गर्नुपर्छ, सोसाइटीले अडिट गर्नुपर्छ, सोसाइटीले र नेसनले अडिट गरेको व्यक्ति चाहिँ नियुक्तिहरूमा प्रतिबिम्बन हुनुपर्छ भन्ने मेरो स्कुल अफ थट हो. त्यो त लोकसेवा खर्दारले नेपालमा त्यो सचिव हुनेले, पुलिस हुनेले, इन्सपेक्टर हुनेले पो विज्ञापनमा सहभागिता दिने हो त. अब यसरी त्यस्तो भनौँ न, एकदम ब्रिलियन्ट व्यक्ति, टेक्निकल्ली ब्रिलियन्ट व्यक्ति चाहिँ प्रतिस्पर्धामा गयो भने त टेक्निकल्ली ब्रिलियन्ट व्यक्तिले नै उत्तीर्णाङ्क प्राप्त गर्थ्यो स्वतः छ नि त. तर विगत समयमा प्रचण्डले पनि यस्तो नाटक गरेको थियो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको हकमा. तिनजना माओवादीहरू मात्रै उत्तीर्ण भएको थियो र माओवादीहरूकै बिचमा प्रतिस्पर्धा गराएर माओवादी मध्ये पनि दुई नम्बरकोलाई प्रचण्डले भिसी बनाएका थिए. माओवादी मात्रै पास हुने क्षमता राख्छन् त माओवादी कति, यो परीक्षा सम्बन्धी कुरामा माओवादीको कति बुद्धि हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन र मूर्ख हो र हामी बुझ्दैनौँ र नेपालीले चिन्दैनौँ र हामी. तिनजना माओवादी मात्रै उत्तीर्ण भए, प्रचण्डले त्यसमा अन्याय गरेर वरियता मिचेर दुई नम्बरकोलाई भिसी बनाइदिए. देखिहाल्नुभयो त्यसपछि तपाईँ के भयो, रोइलो गर्न थाल्यो त्यहाँ, पठालो समाज हुन थाल्यो. अब अहिले पनि त्यही कुरा हो. अब उनीहरूले चाहिँ अब विज्ञापन गरे, परीक्षा भयो होइन, त्यही व्यक्ति उत्तीर्ण भयो जो व्यक्तिलाई केपिओले पनि उत्तीर्ण गराएको
1: थियो.
0: अहिले कुरा त उही रहेछ नि त. अब अहिले राजदूतमा पनि त्यही गर्ने भन्दैछन्, त्यस कारणले यो प्रक्रियासँगै हाम्रो सहमति छ नि. यसरी होइन, योग्य व्यक्तिलाई नेसनले चिन्नु पर्यो, समाजले पनि चिन्नु पर्यो.
1: यसको मतलब एक्जाम लिया जस्तो पनि गर्ने प्रक्रिया, त्यो थालनी गर्ने, तर आउने चाहिँ राजसभा मात्रै आउने वा चाहिँ उहाँको नजिकको मात्रै आउने, नातागोता मात्रै आउने, प्रचण्डले माओवादी मात्र उत्तीर्ण गरा जस्तो राजसभाको एक्जाममा पनि राजसभा मात्रै आउने.
0: त्यो त देखिन्छ नि, बुर्लाकोटीले भनेकै थियो सबैले अवसर पाउँछन् तर जसले राजसभालाई भोट हालेको छ उनले पाँच नम्बर बढी पाउँछन्
1: भन्नुभएको थियो.
0: अब एक नम्बरमा प्रतिस्पर्धा हुन्छ, पाँच नम्बरै बढी दिएपछि स्वतः भइहाल्यो नि त,
1: स्वतः हुन्छ.
0: त्यस कारणले यो प्रक्रिया नै गलत छ. यसरी होइन, अब मुलुकको प्रतिनिधित्व गरेर सरकारको नीतिलाई प्रतिबिम्बन गर्न विदेशमा राजदूतहरूको नियुक्त गरिन्छ. अब प्रतिस्पर्धामा ठ्याक्कै सरकारको मिसन भिजनसँग चाहिँ, किनभने योग्य व्यक्तिले त आफ्नो नाम त योग्यताको आधारमा निकाल्छ, त्यस्तो बेलामा त उसले राजसभाको नीति कार्यक्रम भन्दा पृथक धारणा राख्ने व्यक्तिले नाम निकाल्यो भने त उही राजदूत भएर अमेरिका जानेको, अनि उसले सरकारको नीति कार्यक्रम त्यहाँ प्रतिबिम्बन गर्न सक्छ त, मोरल्ली पनि सम्भव हुँदैन. अब उसको विश्वासको आधारमा पनि त्यस्तो कुरा सम्भव भयो त. सरकारको नीतिलाई विदेशमा प्रतिबिम्बन गर्नको लागि राजदूतहरूको परिकल्पना गरिएको हुन्छ. प्रतिस्पर्धाबाट आएको त्यो व्यक्तिले सरकारको त्यो नीतिलाई त्यहाँ प्रतिबिम्बन गर्न कसरी सम्भव हुन्छ त? त्यस कारणले प्रक्रियामै मेरो भिन्न मत छ. भिन्न प्रक्रियाको कुरामा म परेँ कि परिनँ भन्ने कुरा एकदमै त्यो मूर्खतापूर्ण अपेक्षा हो. अब उनीहरूले किनभने सबै नेपाली चोर हुन्छन्, बदमास हुन्छन्, भ्रष्ट हुन्छन्, पदखोर हुन्छन्, अराष्ट्रिय हुन्छन् भन्ने एउटा भाष्य बन्यो क्या समाज. त्यस्तो कुरा होइन, एउटा दुईवटा नेपालीहरू अहिले पनि देशमा लिएर सोध्छन्, एउटा दुईवटा नेपालीहरूमा अहिले पनि देशभक्ति छ, एउटा दुईवटा नेपाली अहिले पनि नैतिक मान्छन्. सत्ता सब समाज कहाँ भ्रष्ट हुन्छ र? भ्रष्टहरूको प्रभुत्व छ, त्यो कुरा मैले माने. अब अहिले चाहिँ एकदम दुष्प्रचारबाट अरूको चरित्र हत्या गरेर होइन आगजनीमा आएको छ, अहिले त सिंहदरबार जलाइदिन्छु भनेर चाहिँ सत्ता हत्याउने चरणमा यो देश आइपुग्यो, त्यो कुरा सत्य हो. तर अहिले पनि एक्का दुक्का मानिसहरू देशलाई लिएर सोच्ने संवेदनशील मान्छेहरू, चिन्तनशील मानिसहरू, जवाबदेही मानिसहरू चाहिँ सकिसकेको कुरा म मान्दिनँ. अहिले पनि एक्का दुक्का मान्छेहरू छन्, ती मानिसहरूलाई हेरेर हामीले चित्त बुझाउनु पर्छ र यो देशको सोझो गर्नुपर्छ, यसलाई मर्न दिनु हुँदैन. प्रधानमन्त्रीले भने जस्तो नेपालले पनि विदेशी भूमि मिचिएको छ र नेपाली चाहिँ त्यसमा विभाजित हुने, मिचिएको छ एक थरी भन्ने, मिचिएको छैन अर्को थरीले भनेर नेपाली नेपालीको बिचमा द्वन्द खडाइदिएर यसलाई सिक्कौ सिक्किम बनाइदिने, यस्तो कुराको भ्रममा हामीले लाग्नु हुँदैन. आफ्नो ठाउँमा सतिसाल भएर उभिनुपर्छ, पछि गएर त्यसले चाहिँ परिणाम निकाल्छ. जस्तो बिपीलाई पनि भारतको दलाल भन्थे, पुष्पलाललाई नै यिनै हरामीहरू चाहिँ गद्दार भन्थे, नभनेको होइन नि त. हामीलाई पनि कसैले दरबारिया भने, पदको लागि भने, अहिले पनि सूर्यनारायण केसी भिसीको लागि भन्छन्, राजदूतको लागि भन्छन्, बिस्तारै उनीहरू थाक्छन्, त्यसपछि हाम्रो दिन आउँछ, हामी पनि एक दिन हुन्छौँ, वी सेल ओभरकम. वान डे हामी निराश छैनौँ पर्खेर बसेका।
1: डाक्टर साहब, अब यो राष्ट्रिय महाधिवेशन ऐतिहासिक महाधिवेशन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ अब अहिलेको अवस्थामा उनीहरूले प्रदेश संरचना सम्भवतः खारेज प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र स्थानीय तह दलबिन बनाउने एजेन्डा अगाडि सारेको छ, यसमा यहाँको भन्नु के छ डाक्टर?
0: स्थानीय निकाय दलविहीन हुनु चाहिँ नराम्रो होइन, किनभने त्यसको अति दलीयकरण भयो। सञ्चालक समितिको अध्यक्ष पनि पार्टीको हुने, अनि न्याय व्यवस्था हिजो पनि कहाँ एउटा नगरपालिकामा पुगिरहेको थिएँ, ए उहाँ बैतडी पाटनको नगरपालिकामा मेरो भ्रमणको क्रममा एउटा स्वागत कार्यक्रम थियो, त्यहाँ मैले भित्तामा देखिरहेको थिएँ। त्यो न्याय सम्पादन गर्ने निकाय चाहिँ नगरपालिकामा डिपुटी मेयरको चाहिँ अध्यक्षतामा एउटा कमिटी गठन गरेको हुँदो रहेछ। अब अमुक पार्टीको डिपुटी मेयर हुने बित्तिकै त फैसला पनि अमुक पार्टी अनुकूलले दुष्प्रभावितको खतरा हुन्छ। अब न्यायाधीश त सेटिङको आधारमा न्यायाधीश हुने बित्तिकै त फैसला सेटिङको आधारमा हुने भने स्वतः सिद्ध नै छ। त्यसपछि यो दलीय अति दलीयकरणको कारणले स्थानीय निकायहरू पनि अत्यन्त बदनाम भएको कुरा सत्य हो, र यस्तो बेलामा निर्दलीय एउटा प्रवृत्ति हावी हुनुपर्छ कि भन्ने एउटा जनमानसको बुझाइ चाहिँ हो। तर उपकुलपतिहरूको नियुक्तिले के देखायो भने यिनीहरू पनि उस्तरी नै नियुक्ति गर्दा रहेछन् र यिनीहरू पनि उस्तै मान्छे रहेछन् भन्ने देखाइसकेपछि निर्दलीय हुने बित्तिकै त्यो जादुको छडी हुन्छ भन्ने कुरा त भ्रम हो। तर यो एउटा प्रश्न चाहिँ हो, स्थानीय निकायकै प्रशासनिक संयन्त्रहरू, प्रहरीहरू, न्यायालयहरू, बौद्धिक क्षेत्र, मिडिया पनि तपाईँहरू अप्ठ्यारो मान्नुहुन्न भने तपाईँहरू पनि नन पार्टी हुनु जरुरी छ, तपाईँहरूमा पनि विवेकले काम गर्नु जरुरी छ, किन राजनीतिबाट पर त कोही पनि हुँदैन। तर यहाँ राजनीति भन्ने बित्तिकै तेरो मेरो गुटबन्दी बाह्र भाइ भन्थे नि त, कान्तिपुरमा एउटा लेख थाप्न पनि, टिभीमा एउटा अन्तर्वार्तामा प्रसारित हुन पनि, पार्टीको सदस्य चाहिने हो भनेदेखि मान्छेले त घृणा गर्ने नै हो त, भएको त त्यो हो। अब त्यस एउटा मनोबनोटमा राष्ट्रपालले खेल्न खोजेको मात्रै हो, तर त्यो गर्ने बित्तिकै नेपालीहरू सुध्रिहाल्छन् भन्ने कुरा चाहिँ होइन, हाम्रो चरित्रमा नै रूपान्तरण ल्याउनु पर्यो, हामी नै बदलिनु पर्यो। जहाँ चाहिँ विवेक प्रिभेल गरोस्, यहाँ चाहिँ स्वार्थ प्रिभेल गर्यो, जाति पातिमा आइसक्यो अहिले मान्छे, लिङ्गमा आइसक्यो मान्छे, जाति हिसाबले सोध्छ, भेगीय हिसाबले सोध्छ, त्यो चाहिँ समस्याको जड हो, प्रणाली आफै समस्या हो भन्ने कुरा म चाहिँ मान्दिनँ। आचरण संस्कार समस्या, अहिले यहाँ संविधान संशोधन भन्छ नि, सुधार्नुपर्ने संशोधित हुनुपर्ने चाहिँ चरित्र छ, उनीहरू संविधानमा समस्याको जड देख्छन्। संविधानमा के समस्या, हिजो केपिओले संवैधानिक व्यवस्था अन्तर्गत हाउस विघटन गरेका थिए र सिंहदरबार जलाउने कुरा संविधानभित्र भएर, त्यो त संविधान भन्ने कुरा त एउटा जस्तो बेलायतमा वेस्ट मिनिस्टरी सिस्टमबाट अनुप्राणित भएर अहिलेको वेस्ट मिनिस्टरी सिस्टम हामीले अवलम्बन गरेका छौँ, यसको स्रोत भनेको चाहिँ बेलायत हो, बेलायतमा संविधानै छैन त अनि के फरक परेको छ त, संविधान बिना पनि बेलायत चलिरहेछ। त्यस कारणले यो पन्छाउने यो एउटा विधि हो, सब समस्याको जड मान्छेको मन हो, मान्छेको आचरण हो, मान्छेको संस्कार हो, जबसम्म त्यो बद्लिँदैन, निर्दलीय बनाए पनि त्यही हो, रासो पाए पनि त्यही हो, बालनेता भए पनि त्यही हो, बोले पनि त्यही हो, नबोले पनि त्यही हो। अघि मैले भने सेवा आएको अध्यक्ष एमाले चुनाव हारेको लठौला लगेर बनाउँथ्यो, अहिले पनि त्यही कुरा
1: भयो।
0: केपिओले भोला थापालाई भिसि केमा बनाउँथे, अखिलले पनि भोलाइ थापालाई बनाए, अनि आप गरे तँ रासलीला, मै गरे तँ क्यारकुटीला, त्यस्तो हुन्छ। त्यस कारण चरित्रमै हामीले रूपान्तरण ल्याउनु पर्यो, जबसम्म चरित्रमा हामी रूपान्तरित हुँदैनौँ तबसम्म कुनै प्रणालीले पनि काम गर्दैन, त्यसले जनतालाई फल दिँदैन। अब अहिलेको हकमा चाहिँ जनताले दुई तिहाईबाट यो नयाँ सत्ता संरचना ल्याएका छन्, पाँच वर्ष उनीहरूले पर्खिनुपर्छ, अहिले हतार गर्नुको केही पनि अर्थ छैन, अहिले के देख्न बाँकी छ उनीहरूले पर्खेर बसौँ न उनीहरू, अनि थाहा हुन्छ उनीहरूले के गरेका थिए भनेर, अहिले थाहा हुँदैन, हतार गर्नु हुँदैन।
1: अब डाक्टर साहब, एउटा यो प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने खालको जुन आवाज उठ्या छ, यसमा यहाँ पनि ओके हो, यो ठिक छ, अहिले प्रदेश अलिकति व्यवहार थप्ने एउटा संस्था मात्र बन्यो भन्ने खालको आवाजहरू आइरहेको छ नि डाक्टर साहब।
0: अब प्रदेश संरचनाको बदनाम भएको छ त्यो कुरा सत्य हो, किनभने यस्तै कारणले हाम्रो बजेटको 60% चालुतर्फ विनियोजित छ। अब अहिलेको अर्थमन्त्री चाहिँ एकदम हार्वर्डबाट पढेर आएको, विश्व ब्याङ्कमा काम गरेको, सुट लाउने, अङ्ग्रेजी बोल्न जान्ने, अब त भन्थे, तर पुरानो यो सडक छाप अर्थमन्त्रीले पनि पुँजीगत खर्च 20% नै गरे त्यो चालू खर्च 60%

0: नै विनियोजन गरेका थियो, अहिलेकोले पनि 60% नै चालु खर्च विनियोजन गरेको छ, किनभने सबै पैसाहरू तलब भत्ता सुविधा इत्यादिमा जान्छ। अब कमसे कम अहिलेको अर्थमन्त्रीले त्यो चालु खर्चलाई घटाएर 40 नगरे पनि 50% मात्रै गरिदिएको भए ए खुबी रहेछ अर्थमन्त्रीको भन्नुहुन्थ्यो। अब तलबाट मान्छे माथिबाट मुहानमा तपाईँले जे सङ्कलित गर्नु भएको छ प्रभावित त त्यही त हुने होला नि, अथवा बजेटै त्यस्तो प्रकारले विनियोजन गर्नुभएको छ तल विकास निर्माण भएन भनेर 60% नेपालीहरू कसरी विकास निर्माण हुन्छ? भनेपछि यो राष्ट्रिय सभा चाहिँ एकदम बोझिलो भयो, चुनाव हारेका लटैतहरूलाई त्यहाँ लगेर यताका सालीहरूलाई गर्लफ्रेन्डहरूलाई त्यहाँ लगेर थुपारिएको छ, त्यो राष्ट्रिय सभाको औचित्य केही छैन। अब प्रदेश संरचनाको कुरा पनि त्यसलाई यति बदनाम गरायो यिनीहरूले, केन्द्रमा चाहिँ श्रीमान मन्त्री छ, प्रदेशमा श्रीमतीलाई मन्त्री बनाइदियो। अब यहाँबाट त्यो केन्द्रको मन्त्री जनकपुर गयो, 100 गाडीको काफलाले स्वागत गरेर चाहिँ सेक्वा खुवाएर जाडरसी खुवाएर बजेट सिद्ध्यायो, हामी देखिरह साइकल बाँध्ने भन्यो, भ्रष्टाचारै गर्यो। त्यसपछि सम्पूर्ण व्यवस्थाहरू एकदमै बदनाम भए। त्यसपछि जनमानसमा के थियो भने यिनीहरू बोझिला रहेछन्, यिनीहरू पन्छे पनि हुन्थ्यो भन्ने कुरा जनमानसको मनोविज्ञान थियो, र त्यो मनोविज्ञानमाथि यिनीहरूले खेल्न आँटे जस्तो मलाई लाग्छ। र रासोपाको महाधिवेशनमा त्यो कुरा आएर तीव्र प्रतिक्रिया भयो, अब मधेसवादीहरूकै स्वार्थको लागि त्यो ल्याइएको थियो, सिद्धान्त त सङ्घीय व्यवस्था एकदमै राम्रो थियो किनभने त्यो पावर सेयरिङसँग सम्बन्धित थियो, तर यहाँ त चाहिँ सुविधा पद प्रतिष्ठासँग चाहिँ त्यसलाई सम्बन्धित बनाइदिइसकेपछि यसको केही पनि अर्थ छैन भन्ने कुरा भयो। तर अब रवि लामिछाने आत्तिए, अब सिके राउतले सेनैको विघटन गरिदिनुपर्छ पनि भन्न भ्याए, अघिल्लो दिन गएर ए बन्दा त अलगै हे ऐसा महान त प्रधानमन्त्री हुवाइ नै था भनेर खड्किदिए चितवनमा गएर, आफूले भने जस्तो नहुने बित्तिकै अब बर्बराउन थालिहाल्यो, यस्तो त नेता छ यो चाहिँ। यस कारण समस्याको जड यहाँ हो, यो कुरा बुझ्नुपर्छ र तदनुरूपको नेतृत्व निर्माण गर्नु पर्यो, तदनुरूपको समाज परिकल्पना गर्नु पर्यो, तदनुरूपको आचरण गर्नु पर्यो, त्यो मुख्य कुरा हो। अब हामी अन्य किनभने एउटा भिजन छैन होइन, अब पदभन्दा पर्तिर सोचेकै छैन, तेरो मेरो भन्दा पर्तिर सोचेकै छैन, त्यो तहको मान्छेबाट त हुने कुरा यही नै हो। त्यस कारण त्यहाँ हामी केन्द्रित हुनु पर्यो, जबसम्म त्यहाँ हामी पुग्दैनौँ तबसम्म यस्ता विचार विमर्शबाट कुनै पनि परिणाम आउँछ भन्ने कुरा बेकार हो, आउँदैन। अब यो सकिने कुरा मात्रै हो, कि सकिनु पऱ्यो कि सकिनु पर्छ, दुईटा मात्रै विकल्प छ नेपालीसँग, कि सच्चिनै पर्छ होइन भने सकिनुपर्छ, के छनौट उनीहरूले गरून्, मैले चाहिँ एउटा वास्तविकता देखाइदिएको छनौट उनीहरूको।
1: यहाँको महत्त्वपूर्ण सुझाव र समयको लागि धेरै धेरै धन्यवाद डाक्टर साहब, नमस्कार। राजनैतिक विश्लेषक सुरेन्द्र केसी, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्राम पछि पुनः उपस्थित हुनेछु।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: नमस्कार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता अब्दुल सत्तार, अब्दुल सर स्वागत छ।
4: धन्यवाद।
3: अब नेपाली कांग्रेसको तपाईँ केन्द्रीय सदस्य हुनुहुन्छ, संस्थापन पक्ष भन्ने कि के भन्ने कि, दुईवटा नेपाली कांग्रेस व्यवहार त देखिसकेको अवस्था छ, यसलाई तपाईँ स्वीकार्नुहुन्छ?
4: अब मलाई चाहिँ त्यस्तो लाग्दैन, हामी गुट चाहिँ छ, गुट त हरेक चाहिँ जीवन्त राजनीतिक दलमा भइहाल्छ, त्योसँग चाहिँ नेपाली कङ्ग्रेस अछुतो छैन। तर कङ्ग्रेस जसरी तपाईँले पृष्ठभूमिमा भन्नुभयो दुईवटा देखिन्छ भन्ने, हामीलाई चाहिँ त्यस्तो लाग्दैन, हामीले दुईवटा देखिरहेका छैनौँ, नेपाली कङ्ग्रेस एक ढिक्का छ र एक ढिक्का।
3: मैले त्यस्तो भन्नुहुन्न, तर जसलाई मैले दुईवटा भन्दैछु, व्यवहार त जुन दुईवटा भन्दैछु, उहाँहरूले पनि त स्वीकारिसक्नु भएको छ त, उहाँहरूले सम्पर्क कार्यालय पोत्न थालिसक्नुभयो, रङ्गाउन थालिसक्नुभयो,
4: स्वाभाविक छ। अब यो 15 महाधिवेशनको लगभग हामी एकदम निकटमा छौँ, यो निकटतासँगै आफ्ना गुटका साथीहरूलाई या आफ्नो गुटतिर आकर्षण चाहिँ बढाउनका लागि यी अफिसहरू खोल्नु, अर्को ठाउँमा खोल्नु, भेला गर्नु, प्रदेशमा भेला गर्नु या जिल्लामा भेला गर्नु, यो कुनै पार्टीका लागि नौलो कुरो होइन। मेन कुरो के हो भने नेपाली काङ्ग्रेसको रुख र चार तारासँग कसैको विमति छ कि छैन, मेन कुरा त्यही हो, तर कसैको पनि रुख र चार तारासँग विमति मैले देखिरहेको छैन। त्यस कारणले
3: नेपालीको लगाव झुकाव र सद्भाव छँदैछ
4: छँदैछ,
3: त्यो गुट मात्रै हो,
4: त्यो गुट मात्रै हो अहिले तपाईँले
3: गुट बेजोड रूपले अगाडि

0: उहाँले आफ्नो गुटलाई कसरी चाहिँ अगाडि बढाउन सकिन्छ, आफ्नो गुटलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरामा उहाँ अलि बढी लाग्नु भएको छ, त्यति मात्रै फरक।
1: त्यो गुटलाई तपाईँहरूको पक्षले अथवा भनौँ संस्थापन पक्षले पुरै इन्कार गरेर अगाडि बढिरहेको छ, त्यसो भए
0: हामी इन्कार गर्दैछौँ
1: लिएर आउने प्रयास
0: होइन। हामीले के गरेका छौँ भने संस्थापन पक्षले अब पार्टी सभापति लगायत सबै सिनियर अहिले हाम्रा पदाधिकारीहरू र आफ्नो ठाउँबाट सबैले आफ्नो साथीहरूसँग पहल गरिराख्नु भएको छ कि यो 15 महाधिवेशन नै हाम्रो यो मुद्दाको छिनोफानो गर्ने, जसलाई जे मुद्दा छ, जे मुद्दा भनिएको छ बजारमा, यी मुद्दाको छिनोफानो गर्ने भनेको एउटा पार्टीको लागि महाधिवेशन हो र त्यो महाधिवेशन असोजमा कङ्ग्रेसले नेपाली कङ्ग्रेसले निर्णय गरेर अगाडि बढिरहेको छ, त्यही अनुसारको चाहिँ तपाईँको क्रियाशील सदस्यको अध्यावधि भइरहेको छ र अध्यावधि पनि यति द्रुत गतिमा गएको छ कि यो सोचेभन्दा अलिकति फरक ढङ्गले यसको चाहिँ प्रतिफल आइरहेको छ।
1: त्यो अध्यावधिको पाटोमा उहाँहरूले भने जस्तो केही पनि समस्या छैन,
0: छैन त अध्यावधि गर्ने के समस्या भयो,
1: उहाँहरूको केही दर्जन व्यक्तिहरूको मात्रै अध्यावधिको समस्या हो,
0: त्यो अध्यावधि नगर्ने जुन उहाँहरूले चाहिँ एउटा हट रटिराख्नु भएको छ नि त्यसको मात्रै समस्या, उहाँको पर्सनल समस्या हो
1: त्यो। अध्यावधि भएन भने के हुन्छ उहाँहरू,
0: अध्यावधि भएन भने अध्यावधि नभएका जति पनि हाम्रा क्रियाशीलहरू छन् उहाँहरू क्रियाशील रहनुहुन्छ पार्टीमा, तर 15 महाधिवेशनमा भाग लिने जुन महाधिवेशन
1: सदस्यता अध्यावधि नगर्ने व्यक्ति कसरी क्रियाशील हुन्छ,
0: होइन ऊ पार्टीमा त क्रियाशील रहन्छ, क्रियाशील सदस्य पो भएन त,
1: सदस्य नै क्रियाशील नभइसकेपछि पार्टीमा कसरी क्रियाशील हुन्छ यो त
0: जस्तै नेपाली कङ्ग्रेस, नेपाली कङ्ग्रेसको जस्तै तपाईँले जति मत अहिले
1: तपाईँ पार्टीको सदस्य हुनु भएन भने पार्टीको क्रियाशील कसरी हुनुहुन्छ,
0: होइन म त पार्टीमा क्रियाशील हुन्छु नि त, क्रियाशील सदस्य पो भएन त, क्रियाशील सदस्य हुनु र क्रियाशील हुनु फरक कुरा हो, म पार्टीमा लागिरहन्छु, नेपाली कङ्ग्रेसका थुप्रै क्रियाशील चाहिँ साथीहरू हुनुहुन्छ र त हामीले समानुपातिको मत आउँछु, जति क्रियाशील छन् त्यतिको मात्रै मतले त पार्टी त चल्दैन, त्यस कारणले नेपाली कङ्ग्रेसको नीति सिद्धान्त विधि विधानलाई मानेर अगाडि बढ्ने जति पनि चाहिँ क्रियाशीलहरू हुनुहुन्छ पार्टीमा, क्रियाशील सदस्य होइन क्रियाशील हुनुहुन्छ,
1: तपाईँले आम जनतालाई पनि क्रियाशील कङ्ग्रेस जोड्दै
0: होइन, कङ्ग्रेस हुनु उहाँहरू कङ्ग्रेसप्रतिको लगाव छ, उहाँहरूको लगानी छ उहाँहरूको,
1: त्यो त देखियो त आम निर्वाचनमा देखियो
0: त आम निर्वाचनमा पनि हामी त्यति धेरै विभिन्न चाहिँ कारणले गर्दाखेरि हामी दोस्रो पार्टी भयौँ त्यसमा अलग कुरा छ, त्यसको अलग व्याख्या गरौँला, तर नेपाली कङ्ग्रेसको क्रियाशील सदस्य जुन तपाईँले भन्दै हुनुहुन्छ क्रियाशील सदस्य त्योभन्दा बढी मत नेपाली कङ्ग्रेसले ल्याएको छ नि त, ती क्रियाशील होइनन् र कङ्ग्रेसका, ती क्रियाशील हुन् त, ती त क्रियाशील सदस्य होइनन्, त्यति मात्रै फरक।
1: यतै झुन्डमा पूर्णबहादुर खड्काहरूलाई तपाईँले देख्नुहुन्छ,
0: होइन देख्ने होइन, उहाँहरूले अध्यावधि गर्नु भएन भने नेपाली कङ्ग्रेसमा के छ भने नेपाली कङ्ग्रेसको ओडाको सभापतिदेखि लिएर केन्द्रीय सभापतिसम्म कसैले पनि नेपाली कङ्ग्रेसको विधि विधान नीति निर्देशन मान्दैन भने अथवा त्यसलाई फलो गर्दैन भने ऊ क्रियाशील चाहिँ रहन्छ, त पार्टीको क्रियाशील चाहिँ क्रियाशील त रहन्छ उसमा, पार्टीको क्रियाशील रहँदैन,
1: भनेपछि औपचारिक रूपमा पार्टी फुट्न मात्रै बाँकी हो, त्यो त स्वीकार्नु,
0: फुट्ने विषयमा त म त स्वीकार्दिनँ, फुट्ने काहीँ काहीँ कारणै छैन त, जस्तै अब
1: सदस्यता
0: निवर्तमान उपसभापतिले जुन लाइनमा अहिले गुटको एउटा प्रश्न गरिराख्नु भएको छ,
1: निवर्तमान सभापति भने
0: उपसभापति भन्दैछु म, निवर्तमान
1: सभापति
0: पूर्णबहादुर खड्का कुरा गरौँ, होइन उहाँ जुन जसरी अहिले एउटा गुटको लिडर बनिराख्नु भएको छ, त त्यो गुटको लिडर भनेको त नेपाली कङ्ग्रेसको नीति सिद्धान्त मानेरै अहिलेसम्म उहाँ आइराख्नु भएको छ, उहाँले निकालेका विज्ञप्तिहरूमा नेपाली कङ्ग्रेसको झन्डा राखेर निकाल्नुहुन्छ, होइन लेटर उहाँको त्यही छ, त्यस कारणले
1: उहाँले अधिकारी कङ्ग्रेस हो भनिरहनु भएको छ नि त,
0: उहाँले भन्नु अलग कुरा हो,
1: आधिकारिक कङ्ग्रेस हो कि होइन,
0: कङ्ग्रेस उहाँ हो,
1: उपलब्धि नै उपलब्धि देखायो नेपाली
0: प्लस प्लस हामीले रिजल्ट चाहिँ एक महिनामै गरायौँ, वाह गरेका छौँ, तर धरना त फेरि माइती घरमा छ नि, यो हो त सफलता, त्यस कारण यस्ता खालका तपाईँको सस्ता कुराहरूलाई मान्छे पक्रेको मान्छे थुनेकोलाई सफलता मान्यो भने मुलुक कसरी चल्छ,
1: उहाँहरूले राजनीतिक नियुक्तिलाई यो देशबाट हामीले
0: एउटा एउटा एक खालको बिचौलियालाई समाप्त गरेर अर्को बिचौलियालाई स्थापना गर्नु, यो सफलता

0: जनताले के पायो कि मुलुकले के पायो कि अहिले मेन कुरा त त्यो हो नि त, यो त दुई तिहाईको सरकार हो होइन, त्यो दुई तिहाईको सरकार हो अनि प्रधानमन्त्री चुक्कै नबोलिदिनु यो सफलता, अनि मन्त्रीहरू गएर चाहिँ तपाईँको काट्छु मार्छु भन्नु यो सफलता।
1: यो 100 दिनमा अहिलेको सरकार पास भयो कि फेल भयो?
0: फेल हो यो सरकार त, अहिलेसम्म यो सरकारले जनताको पक्षमा जुन जनताहरूले दुई तिहाईको मत दिएर उहाँलाई पठाउनु भएको छ एउटा मात्रै काम गरेको उहाँहरूले बताइदिए हुन्छ कि एउटा मात्रै सरकारले? त्यस कारण नेपाली कङ्ग्रेस यो सरकारको यो 100 दिनको जुन पिरियड छ यो पिरियड चाहिँ सिक्नले लाग्यो भनेर सेटिस्फ्याक्सन गर्नु या आत्मसन्तुष्टि लिनु अलग कुरा हो, तर जनताको पक्षमा कुनै पनि निर्णयहरू यो मुलुकको पक्षमा जनताको पक्षमा छैन। चाहे तपाईँको अर्थमन्त्रीको कुरा गर्नुहोस्, अर्थमन्त्रीले ल्याएको बजेट कुरा गर्नुहोस्, अहिले के तपाईँको चाहिँ संवैधानिक अधिकार पनि कटौती गर्ने, जनताले शिक्षामा तपाईँको चाहिँ स्वास्थ्यमा कर तिर्नुपर्ने, तपाईँले बिजुली पहिला बिजुली खपत गर्नुहोस् भनेर चाहिँ इन्डक्सन यहाँ चाहिँ इन्ट्रोड्युस गरियो, तर अहिले बिजुलीमा चाहिँ तपाईँको ट्याक्स छ, बिजुली बढी भएको बेलामा बिजुली ननिकाल भनेर चाहिँ तपाईँको चाहिँ उत्पादकलाई भन्नु पर्यो।
1: समग्रमा यो सरकारको
0: सरकार फेल छ, हामीलाई डर अरू केही छैन, यो सरकारले गर्दैन भने त हामीलाई थाहा छ, यो सरकारको जुन यो सरकारको जुन रवैया छ र जुन बेसबाट यो सरकार माथि आएको छ, यो सर यो यो अहिलेको जुन दल छ रासुपा यसको बेस के हो? यसको बेस भनेको त पुराना दलहरूको असन्तुष्टि हो, अर्को कुनै बेस छैन, यसो कुनै नीति छैन, कुनै सिद्धान्त छैन, कुनै मार्गनिर्देशन छैन, केही छैन, गन्तव्य छैन होइन। त्यस कारणले यो यो दलबाट र यो सरकारबाट जनताले अपेक्षा गर्नु बेकार हो।
1: आफ्नो विचार राख्नु,
0: धन्यवाद समय दिनुभयो।
1: दर्शकवृन्द, आजको लागि प्राइम संवाद सकियो, हेर्दै गर्नुहोला प्राइम एचडी, नमस्कार।

अन्तिम चरणमा पुर्याएको छ। कम्पनी विधेयकको मस्यौदा राय तथा परामर्शको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कानून तथा संसदीय मामिला मन्त्रालयमा पेश गरिसकेको छ। सरकारले विद्यमान कम्पनी ऐनका व्यावहारिक कठिनाईलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण र व्यावसायिक सहजता बढाउने उद्देश्यका साथ नयाँ कम्पनी ऐन 2083 प्रस्ताव गरेको हो। यो सामान्य संशोधन मात्र नभई फेरिदो विश्व बजार र नेपालको 20 वर्षको अनुभवलाई समेटेर ल्याउन लागि आमूल परिवर्तन भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्र प्रसाद सुवेदीको भनाई छ। कम्पनी विधेयक 2083 मस्यौदा सार्वजनिक गरी सरकारवालाहरूबाट सुझाव संकलन गरिसकिएको छ। हाल ती सुझावहरूलाई मस्यौदामा समावेश गर्ने र परिष्कृत गर्ने कार्य भइरहेको छ। यो प्रक्रिया सकिए लगत्तै विधेयकलाई मन्त्री परिषद मार्फत सदनमा लैजाने तयारी छ। नयाँ विधेयक पारित भएपछि नेपालमा कम्पनी दर्ता सञ्चालनदेखि व्यवस्थापनमा नयाँ युगको शुरूआत हुने र लगानीकर्ताहरूका लागि थप सहज वातावरण बन्ने अपेक्षा गरिएको छ। लामो समयदेखि कानून परिवर्तन नहुँदा व्यवसायीहरूले विभिन्न प्रशासनिक र कानूनी झमेला भोग्दै आएका थिए। करिब 2 महिनादेखि भारतीय सीमामा रोकिएको नेपाली चियाको निर्यात पुनः शुरू भइसकेको छ। भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले जुन 23 चिया आयात सम्बन्धी परीक्षण प्रणाली परिवर्तन गर्दै जोखिममा आधारित परीक्षण प्रणाली लागू गर्दै अबदेखि प्रत्येक खेपको सट्टा 20% कन्साइन्टमेन्टमा मात्रै एफएसएसआईले छनौट गरेको नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि जुन 30 नेपाली चिया पुनः भारत जान थालेको हो। यो घटनाले तत्कालको समस्या समाधान गरे पनि नेपालको चिया उद्योगको एउटा कमजोरीलाई सतहमा ल्याइदिएको छ। त्यो हो एउटै बजारमाथिको अत्याधिक निर्भरता। भारत नेपालको सबैभन्दा ठूलो र स्वाभाविक बजार हो, तर कुनै पनि मुलुकको निर्यात एउटा मात्रै बजारमा अत्याधिक निर्भर हुँदा त्यसको व्यापारिक भविष्य आफ्नो उत्पादनभन्दा बढी अर्को देशको नीतिमा निर्भर हुन पुग्छ। नेपाली चियाको सन्दर्भमा अहिले यही समस्या देखिएको छ। चिया निर्यात अवरोधको अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले पनि भारतमा

स्वास्थ्य समिति बैठकमा महासंघका तर्फबाट सुझाव पेश गर्दै अध्यक्ष अञ्जन श्रेष्ठले यस्तो धारणा राखेका हुन्। उनले अर्थतन्त्रका बाह्य आर्थिक सूचक सबल रहे पनि आन्तरिक अर्थतन्त्र अझै शिथिल रहेकोतर्फ ध्यान आकर्षण गराएका छन्। मौद्रिक नीतिले निजी क्षेत्रको आत्मविश्वास बढाउनु पर्नेमा उनको जोड रहेको छ। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रभावका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ। बजेटले आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित राख्ने लक्ष्य तय गरेको छ। बजेटका यी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी कर्जा विस्तार र मौद्रिक व्यवस्थापन गर्ने खालको मौद्रिक नीतिमा राष्ट्र बैंक जुटेको छ। आगामी सेप्टेम्बर 23 शुरू हुने पोखरा दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाई दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायहरू बीच छलफल भएको छ। आइतबार पोखरा उद्योग वाणिज्य महासंघ र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रिवान पोखराका पदाधिकारीसँगको भेटमा फ्लाई दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले पोखरा उडानलाई दिगो बनाउने गरी काम शुरू भएको बताएका छन्। पोखरा दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरकारवालाहरूको सहयोगमा महत्वपूर्ण हुने उनको भनाइ थियो। यो उडानले गण्डकी प्रदेश आसपासका नागरिकले सोझै लन्डन, न्यूयोर्क, टोकियो जस्ता विश्वका 250 भन्दा बढी गन्तव्यमा पुग्ने अवसर पाउने भएका छन्। पटक पटक ताकेता गर्दा पनि काम नगरेपछि सड़क डिभिजन सुर्खेतले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ। सड़क डिभिजन सुर्खेतले सम्झौता अनुसार निर्माण सम्पन्न नगर्ने चार निर्माण व्यवसायसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ। पटक पटक लिखित तथा मौखिक रूपमा ताकेता निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन 2063 तथा ठेक्का सम्झौताको शर्त अनुसार सम्झौता अन्त्य गरिएको छ। डिभिजनले सार्वजनिक सूचना मार्फत सुर्खेतमा सञ्चालित चारवटा सड़क तथा पुल निर्माण आयोजनाको ठेक्का रद्द गरिएको जानकारी दिएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 खरिद दर 152 रुपियाँ 04 पैसा र बिक्री दर 152 रुपियाँ 64 पैसा निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो 1 खरिद दर 173 रुपियाँ 88 पैसा र बिक्री दर 174 रुपियाँ 57 पैसा, युके पाउन्ड स्टर्लिङ 1 खरिद दर 189 रुपियाँ 26 पैसा र बिक्री दर 190 रुपियाँ 0 पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर 1 खरिद दर 105 रुपियाँ 52 पैसा र बिक्री दर 105 रुपियाँ 94 पैसा, क्यानेडियन डलर 1 खरिद दर 107 रुपियाँ 08 पैसा र बिक्री दर 107 रुपियाँ 50 पैसा तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: सो लवली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
3: के डियर
2: आजै गएर कहाँ बस्ने हो र
3: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
4: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
5: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
4: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518
6: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
7: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
8: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
0: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852
9: हेलो
10: हेलो बुढी के छ खबर
9: ठिकै छ चलेकै छ
10: ल भिडियो अन गर्दा तलाई हेरम
9: भिडियो अनै छ त देख्नु भएन र
10: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
9: माडीको नेट यस्तै त हो नि
10: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
1: सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनाऊ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: ओए आखा देख्दैनौ के गरेको? हेर त भक्खरै किनेको नयाँ स्कुटर कुच्चाइदियो यार।
4: ओ माय गॉड, सॉरी दिदी, सॉरी, ब्रेक नै लागेन के?
3: सॉरी भनेर हुन्छ? अब मलाई अरु थाहा छैन, मलाई मेरो स्कुटी पहिला जस्तै चाहियो।
4: डोन्ट वरी दिदी, हाम्रो बसन्तपुरमा आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट छँदै छ नि, त्यही जाऊ, तपाईको स्कुटी पहिलाको भन्दा झक्कास बन्छ दिदी। अनि सँगै आरआरपी खाजाघर पनि छ, मिठो खाजा खानु होला र फ्रेश हुनु होला।
1: आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट र आरआरपी खाजाघर, नयाँ बजार बसन्तपुर बजार माडी।
5: हामी कहाँ डेन्टिङ, पेन्टिङ, प्लास्टिक वेल्डिङ, ग्यास वेल्डिङ, मेटल वेल्डिङ, स्टिकर पेन्टिङ र नम्बर प्लेटको काम गरिनुका साथै सबै खाले खाजा, खाना, नास्ता र चिसो पिय पदार्थको पनि व्यवस्था रहेको छ।
1: प्रोप्राइटर राजेन्द्र पाण्डे, रिता पाण्डे, 98450-53031 र 98091-96210।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना, पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी, नियम उल्लङ्घन गर्ने गाडी चालकमाथि विशेष निगरानी। भरतपुर अस्पतालद्वारा आइसियूमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न सुरु, आइसियू सैया उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाब, 13 देशका प्रतिनिधि सहभागी भएनन्। र मेक्सिकोलाई हराउँदै इङ्ल्यान्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा। नेपाल खबरमा अब पूरा खबर। देशका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढाएको छ। सिसिटिभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन एएनपिआर प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने गाडी चालकलाई निगरानी गर्दै कारवाहीलाई तीव्र बनाएको हो। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढाएपछि कारवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढेको छ। एक वर्षमा कुल 38,778 जना चालकलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीका अनुसार सडकमा नियम उल्लङ्घन गरेर भाग्ने गाडी चालकलाई क्यामेरा मार्फत पहिचान गरी जरिवाना तथा कानुनी कारवाही गर्दै आएको छ। यस्तै एएनपिआर क्यामेराले गाडीको नम्बर प्लेट मात्र नभई चालकको गतिविधि समेत निगरानी गर्ने गरेको छ। कार्यालयको तथ्याङ्क अनुसार 2082 वैशाखदेखि अस्ति असार 20 गतेसम्म एएनपिआर क्यामेराको सहायताले 15,954 जना चालकलाई कारवाही गरिएको छ। यस्तै यही अवधिमा सिसिटिभी क्यामेराको निगरानीबाट 22,824 जना चालकलाई जरिवाना सहित कारवाही गरिएको हो। आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापन

0: नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले आइसियू जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आउँदो आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको हिजोको बैठकमा पूर्व गभर्नर, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता सङ्गठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्नेमा जोड दिएका हुन्। पूर्व गभर्नर दिवेन्द्र बहादुर छेत्रीले मौद्रिक नीतिले देशको खसखस अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने बताउनुभयो। यस्तै पूर्व गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गर्नुभयो। पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालले केन्द्रीय बैङ्कको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आउँदो साउन 3 गतेसम्मका लागि थप गरेको छ। काङ्ग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छुट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि अस्ति 20 गतेसम्म तोकिएको थियो। वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको काम भइरहेको तथा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो। विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिवास आसपासका क्षेत्रमा केही वर्ष यता सर्पदंशको उपचार लिनेको संख्या घटेको छ। बर्दिवास 3 गौरी डाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा पछिल्ला 4 वर्ष यता उपचार लिनेको संख्या घटेको तथ्याङ्कले देखाएको छ। 2071 साउन 31 गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष 79-80 यता उपचार लिनेको संख्या निकै कम भएको हो। अब विदेशको खबर। अमेरिकाले विभिन्न देशहरूलाई इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी नहुन कूटनीतिक दबाव दिएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। यो सँगै कम्तीमा 13 देशले आफ्नो सहभागिता रद्द गरेका वा प्रतिनिधिमण्डलको स्तर घटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकाले समारोह अघि विदेशी सरकारहरूलाई सहभागी नहुन आग्रह गरेको टाइम्स अफ इन्डियाले लेखेको छ। रिपोर्ट अनुसार विदेश मन्त्री मार्को रुबियोले अमेरिकी दूतावासहरूलाई यसबारे गोप्य निर्देशन दिनुभएको हो।

पाँच अफ्रिकी, दुईवटा खाडी क्षेत्रका अरब र दुई प्रमुख पूर्वी एसियाली देश सहित कम्तीमा 13 देशले दबावपछि आफ्नो सहभागिता फिर्ता लिएको र प्रतिनिधिको स्तर घटाएको दावी गरिएको छ। अब खेल खबर। मेक्सिकोलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इङ्ल्यान्डले मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा केही बेर अघि सम्पन्न खेलमा मेक्सिको पहिलो पटक पराजित भएको छ। इङ्ल्यान्डका लागि जुड बेलिङ्घमले 2 र ह्यारी केनले 1 गोल गरेका छन्। मेक्सिकोका जुलियन क्युनेसले गोल फर्काएका थिए। योसँगै विश्वकपमा केनले 6 गोल गरेका छन्। इङ्ल्यान्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे यसअघि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। यसैबीच ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। सन् 2026 फिफा विश्वकपको अन्तिम स्वरमा नर्वेसँग 2-1 गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो 16 वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन्। नेइमारले सन् 2010 अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। त्यसर्थ उनले राष्ट्रिय टोलीका लागि 130 खेल खेल्दै 80 गोल गरेका छन्। यद्यपि विश्वकप उपाधि जित्ने उनको सबैभन्दा ठूलो सपना भने अधुरै रहेको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना। पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी, नियम उल्लङ्घन गर्ने गाडी चालकमाथि विशेष निगरानी। भरतपुर अस्पतालद्वारा आइसियूमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न सुरु। आइसियू सैया उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएनन्। र मेक्सिकोलाई हराउँदै इङ्ल्यान्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।

0: आजै जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
4: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
5: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
7: हेलो आयन के छ
8: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
7: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
8: भिडियो अन गर न यार
7: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
8: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
9: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98452 0 28 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
10: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइन्डलाई
6: के तपाईँ

0: ट्रायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार। हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
1: बिना अपरेशन।
2: सामाखुसी नदी खण्डमा पर्खाल भत्किएपछि 8 घर जोखिममा परेकाले काठमाडौँ महानगरपालिकाको प्रतिकार टोलीबाट क्षति रोकथाम कार्य गरेको छ। शनिबार राति परेको पानीका कारण आएको भेलले सामाखुसी खोलामा क्षति पुर्याएर बस्ती जोखिममा परेपछि नगर प्रहरी बलले हिजो जोखिमयुक्त बनाउने काम गरेको हो। बहाव क्षेत्रको क्षमता कमजोर भएको र बर्खाको पानीले प्लास्टिक बालुवा माटो बगाएर ल्याउने भएकाले डुबान देखिएको नगर प्रहरी नायब उपरीक्षक लीलाराज गाछाले बताउनु भएको छ। कलबटबाट आएको वेग गतिको पानीले खोलाको पर्खाल भत्काएको हो। भत्किएको ठाउँलाई तत्काल नबनाए 8 घर जोखिममा पर्ने भएकाले बालुवा भरिएका झन्डै 200 बोरा चाङ लगाएर जोखिम घटाएको उहाँले बताउनुभयो। यो कार्यमा नगर प्रहरी बलसँगै ढल मङ्गाल सफाई केन्द्र जनशक्ति समेत परिचालन गरिएको छ। ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले कर्मानास खोलामा जडान गरिएको बाढी पूर्वानुमान प्रणालीको स्थलगत निरीक्षण गर्नुभएको छ। महालक्ष्मी नगरपालिकामा सञ्चालनमा ल्याएको अत्याधुनिक प्रविधिबाट प्रत्येक मिनट र प्रत्येक घण्टा तथा दैनिक प्रतिवेदनलाई प्रत्यक्ष रूपमा हेर्न सकिनेछ। कर्मानास खोलाको पानीको सतह तथा वाहवलाई वास्तविक समयमा निरन्तर निगरानी गर्न प्रविधि जडान गरिएको हो। यसबाट खोलाको पानीको सतह बढ्दै जाँदा सेन्सर मार्फत स्वतः मापन तथा निगरानी हुने नगरपालिका जनाएको छ। कमल राष्ट्रिय सुकर्म पुरस्कार 2082 पाल्पाका शिक्षाविद, समाजसेवी, गणितज्ञ दिलबहादुर साक्यलाई प्रदान गरिएको छ। कमलराज रेबिङका नाममा स्थापित यो पुरस्कारबाट साक्यलाई 51,000 नगद, 2 सल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको हो। पाल्पाको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका संरक्षण वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले यो पुरस्कार स्थापना गर्नुभएको हो। यस वर्षको डायमन्ड शमशेर राणा साहित्यिक पुरस्कार सम्मान 3 स्रष्टालाई प्रदान गरिएको छ। उपन्यासकार डायमन्ड शमशेर राणाको 109 जन्म जयन्तीका अवसरमा डायमन्ड शमशेर राणा साहित्यिक प्रतिष्ठानले राणाका विषयमा विद्यावारिधि गर्नुभएका डाक्टर टिकाराम पोखरेल, उहाँका विषयमा डायमन्ड श्री महाकाव्य लेख्नुभएका डाक्टर माधव योगी र राणाका विषयमा खोज अनुसन्धान गर्नुभएका उप प्राध्यापक डाक्टर विष्णु नेउपानेलाई पुरस्कृत गरिएको हो। र काठमाडौँमा 3 फोटो पत्रकारिता तालिम हिजो सकिएको छ। यही असार 19 21 गतिसम्म काठमाडौँको द ब्रिटिस कलेज थापाथालीमा सञ्चालन गरिएको तालिममा देशका विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकार तथा फोटोग्राफी क्षेत्रका 60 सहभागिता रहेको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय फोटो पत्रकार समूह नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको तालिममा फोटो पत्रकारिताको नैतिकता, उत्तरदायित्व तथा आधुनिक डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी गराइएको हो। बिहान 9 राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रविधि मार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी, नियम उल्लङ्घन गर्ने गाडी चालकमाथि विशेष निगरानी। सामासिक खोसी खोला किनारको बर्खाल भत्किँदा 8 घर जोखिममा, महानगरपालिकाको प्रतिकार रोकथामका लागि खटियो। र ललितपुरको कर्मनास खोलामा बाढी पूर्व सूचना प्रणालीको जडान। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: नजिकै अस्पतालमा लैहालौँ।
1: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, चौबिसै घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ।
2: एको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ। खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
4: कुन जमानामा छौ यार, टेक माइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेक माइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: इन्टरनेट सेवा प्रदायक एस टेक माइन्ड साथै चौबिसै घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई। टेक माइन्डलाई के तपाईँ पायल्स अर्थात् द्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभयो हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
2: सम्पर्क 98-457-31-034 र 98-443-43-900।

नेपाली रेडियो नेटवर्कको बिहान न 10 बजेको नेपाली खबरमा बिनु शर्मा नमस्कार। गुल्मीको रेसुङ्गा नगरपालिका 8 गजुरा स्थित तम्खास रेसुङ्गा सडक खण्डमा आज बिहान भएको नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई जिल्ला अस्पताल तम्खासमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको थियो। उनको त्यही उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले नगरपालिका 9 चारी खोला निवासी 18 वर्षीय आयुष गैरेको बायाँ हातमा सामान्य चोट लागेको छ। घाइतेहरूको जिल्ला अस्पताल तम्खासमा उपचार भइरहेको छ। सफारीमा 6 जना सवार थिए, ती मध्ये 2 जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। चोकम भारततर्फ जाँदै गरेका बिआर सुने XCU 3 44 नम्बरको सेतो रङको कारलाई रोकेर चेक जाँच गरेको थियो। त्यस क्रममा त कारभित्र लुकाएर राखिएको अवस्थामा 10 वटा पोकामा रहेको 102 किलो 638 ग्राम गाजा बनाम भएको प्रहरीले जनाएको छ। गाजा र कार सहित नियन्त्रणमा लिएका वर्मालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। कार्यालयमा दिउँसो 1 बजी बोलाइएको छ। त्यस्तै सचिवालयका अनुसार बैठकमा काठमाडौँमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्व पदाधिकारी र पूर्व केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। गत शुक्रबार निवर्तमान कार्यवाहक सभापति खड्काको गल्फुटारी स्थित निवास बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो। बैठकपछि नेता मिन विश्वकर्माले सोमबार चुन्दै

0: AITV mahemuz. Football ko har ek exciting moment.
1: Yo tapai sundai hunuhuncha Nepali khabar.
2: Aba baki khabar. डोल्पाको जगदुल्ला गाउँपालिका पाँच गैरी गाउँमा आइतबार बिहान आएको बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद कमाण्ड पोस्ट मार्फत राहत सामग्री हस्तान्तरण गरिएको छ। उद्योग वाणिज्य संघ नेपाली रेड क्रस सोसाइटी र जिल्ला आपतकालीन सञ्चालन केन्द्रको समन्वयमा संकलन गरिएको राहत सामग्री प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जगदुल्ला गाउँपालिका र चोर चोर जुत्ता दस चोर चप्पल तथा नगद 42,515 रुपियाँ रहेको छ। यसअघि नै जगदुल्ला गाउँपालिकाले आफ्नै स्रोतबाट पीडितका लागि 460,000 रुपियाँ राहत वितरण गरिसकेको छ। गाउँपालिका अध्यक्ष नारासिंह रोकाएका अनुसार पूर्ण रूपमा विस्थापित परिवारलाई प्रति घर दुरी 30,000 रुपियाँका
3: दरले
2: 2,40,000 रुपियाँ आंशिक क्षति भयो। हाल प्रभावित परिवारलाई आफन्तका घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ। पछिमा रह्यो 30 मिनटमा बुकायो शाखाको पासमा जोड बेल्किमले कोलकाता टोलीलाई अग्रता दिलाएका छन्। दुई पेनाल्टी र एक रातो कार्डले खेल निकै उतार चढाव पूर्ण बनेको थियो। अब क्वार्टर फाइनलमा इङ्ल्यान्डले प्रवेशसँग प्रतिस्पर्धा गर्ने वर्का साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेक माइन्डलाई
12: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछन्। यसको असर आज होइन भोलि पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छन्। उनीहरूको जीवन र हाम्रो भविष्य
1: हेलो सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के भयो? भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ रे, काठमाडौँ नै लैजान पर्ने भयो।
2: भाइ निको बाल अस्पतालमा लगिहाल, त्यहाँ 24 घन्टा इमर्जेन्सीमा समेत बाल रोग विशेषज्ञद्वारा नै चेक जाँच गरिन्छ। म त्यही आइपुग्छु।
3: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा
4: काठमाडौँ
3: बाहिरका विरलै अस्पतालमा उपलब्ध नर्सरी, एनआइसियू, पिआइसियू, मुटुको इको, इसिजी र सबै खाले आइसियू सेवा, विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेशालिटी सिएमसी अगाडि।
5: फोन 056-5289-53, 5289-853।
6: ओए आखा देख्दैनौ के गरेको? हेर त भर्खरै किनेको नयाँ स्कुटर कुच्चाइदियो यार।
7: Oh my God, sorry didi, sorry, ब्रेक नै लागेन के?
6: सरी भनेर हुन्छ, अब मलाई अरू थाहा छैन, मलाई मेरो स्कुटी पहिला
7: डोन्ट वरी दिदी, हाम्रै बसन्तपुरमा आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट छँदै छ नि, त्यही जाऊ, तपाईँको स्कुटी पहिलाको भन्दा झक्कास बन्छ दिदी। अनि सँगै आरआरपी खाजा घर पनि छ, मिठो खाजा खानु होला र फ्रेस हुनु होला।
8: आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट र आरआरपी खाजा घर, नयाँ बजार, बसन्तपुर बजार माडी।
9: हामी कहाँ डेन्टिङ, पेन्टिङ, प्लास्टिक वेल्डिङ, ग्यास वेल्डिङ, मेटल वेल्डिङ, स्टिकर पेन्टिङ र नम्बर प्लेटको काम गरिनुका साथै सबै खाले खाजा, खाना, नास्ता र चिसो पिय पदार्थको पनि व्यवस्था।

0: रहेको छ।
1: प्रोप्राइटर राजेन्द्र पाण्डे, रीता पाण्डे, 98450-5301-31 र 98091-96610।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा अनुमति बिना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ। नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नली ढुवारी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कार्यवाही गरिने भएको छ। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टका अनुसार पालिकाको क्षेत्राधिकारभित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनहरू मार्फत पूर्व स्वीकृति बिना व्यापार व्यवसाय गरिरहेको गुनासो आएपछि कडाई गरिएको हो। हाल नगरपालिकाको पूर्व स्वीकृति नली बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेहरूमा अधिकांश भारतीय नागरिक रहेको पाइएको छ। पूर्व स्वीकृति बिना व्यापार गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाइने भएको छ। यसै गरी नगरपालिकाले सड़क क्षेत्रलाई सुरक्षित र जोखिमयुक्त बनाउन विशेष कार्य अगाडि बढाएको छ। स्थानीय सड़क, सड़क किनारा तथा अन्य सार्वजनिक स्थानहरूमा पशु चौपाय बाँध्ने एवं बालुवा, गिट्टी, ढुङ्गा, काठ, इट्टा, माटो लगायतका निर्माण सामग्री थुपार्ने कार्यलाई निरुत्साहित गर्न लागि छ। राष्ट्रिय सभामा आज बजेटमाथिको प्रश्नमा 9 जना मन्त्रीले जवाफ दिँदैछन्। राष्ट्रिय सभाको बैठक दिउँसो सभा 12 बजे बस्दैछ, जहाँ विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकहरू मध्ये 9 वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ। युवा श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका, लैंगिक यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको प्रश्नको पनि आजै जवाब प्रस्तुत हुनेछ। देशका विभिन्न जिल्लामा एक साताभित्र भएका 3 ठूला सड़क दुर्घटनाले सड़क सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। विशेष गरी दैलेख कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाड़ी दुर्घटनामा बेपत्ता यात्रुको खोजी 5 दिन बितिसक्दा पनि सफल हुन सकेको छैन। असार 21 गते आइतबार डोल्पा जिल्लामा बोलेरो जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। डोल्पाकी प्रमुख जिल्लाधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेहरूलाई उपचारका लागि जुम्ला अस्पतालमा पठाइएको छ। दैलेखको चमुण्डा द्रा सैनी नगरपालिका साथ स्थित सागेताडा क्षेत्रमा 18 गते भएको फोर्स गाडी दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पार्टी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। कुल 43 किलोमिटर लामो नागडुङ्गा मुग्रेन सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको रौबी सिमलेको सड़क निर्माण कार्यले गति लिएको छ। कुल 43 किलोमिटर लामो यस खण्डमा हालसम्म 25 किलोमिटर कालोपत्री र 2 किलोमिटर

गरिएको छ। उद्योग वाणिज्य संघ नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपतकालीन सञ्चार केन्द्रको समन्वयमा संकलन गरिएको राहत सामग्री प्रमुख जिल्ला अधिकारी चुनु हमाल ठकालले जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिंह रोकालाई हस्तान्तरण गर्नु भएको हो। गाउँपालिकाले सोमबारदेखि प्रभावित परिवारलाई उक्त राहत वितरण गर्ने जनाएको छ। हस्तान्तरण गरिएको राहतमा 25 थान त्रिफाल, 5 बोरा चिउरा, 1 बोरा भुजा, 6 कार्टुन चाउचौ, 2 कार्टुन बिस्कुट लगायतका रहेका छन्। यसअघि नै जगदुल्ला गाउँपालिकाले आफ्नै स्रोतबाट बाढी पीड़ितका लागि 4,60,000 रुपियाँ राहत वितरण गरिसकेको छ। गाउँपालिका अध्यक्ष नारा सिंह रोकाएका अनुसार पूर्ण रूपमा विस्थापित परिवारलाई प्रति घर दूरी 30,000 रुपियाँका दरले 2,40,000 रुपियाँ, आंशिक क्षति बेहोरेका 19 घर दूरीलाई प्रति घर दूरी 10,000 रुपियाँका दरले 1,90,000 रुपियाँ वितरण गरिएको छ। बाढीमा ज्यान गुमाएकी आनन्दी विक्कको परिवारलाई थप 50,000 रुपियाँ राहत उपलब्ध गराइएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो, सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के भयो? बिरामी भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ रे, काठमाडौँ नै लैजानु पर्ने भयो।
3: त्यसो भए निको बाल अस्पतालमा लगिहाल, त्यहाँ 24 घन्टा इमर्जेन्सीमा समेत बाल रोग विशेषज्ञद्वारा नै चेक जाँच गरिन्छ, म त्यही आइपुग्छु।
4: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा काठमाडौँ बाहिरका बिरलै अस्पतालमा उपलब्ध नर्सरी, एनआइसियू, पिआइसियू, मुटुको इको, इसिजी र सबै खाले आइसियू सेवा, विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेशलिटी सेवा, 24 घन्टा विशेषज्ञ डाक्टरको निगरानीमा ओपिडी सेवाका साथै गम्भीर प्रकृतिका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारू रहेको समेत जानकारी गराउँदछौँ।
5: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एकमात्र अस्पताल निको बाल अस्पताल प्राली,
6: भरतपुर 10 नयाँ मेडिकल कलेज सीएमसी अगाडि।
5: फोन 0556-528-953 5288-853।
7: ओए आखा देख्दैनौ के गरेको? हेर त भर्खरै किनेको नयाँ स्कुटर कुच्चाइदियो यार।
8: Oh my God, sorry दिदी, sorry, ब्रेक नै लागेन के?
7: Sorry भनेर हुन्छ, अब मलाई अरू थाहा छैन, मलाई मेरो स्कुटी पहिला जस्तै चाहियो।
8: Don't worry दिदी, हाम्रै बसन्तपुरमा आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट छँदैछ नि, त्यही जाऊ, तपाईँको स्कुटी पहिलाको भन्दा झक्कास बन्छ दिदी। अनि सँगै आरआरपी खाजाघर पनि छ, मिठो खाजा खानु होला र फ्रेस हुनु होला।
0: आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट र आरआरपी खाजाघर, नयाँ बजार, बसन्तपुर बजार माडी।
9: हामी कहाँ डेन्टिङ, पेन्टिङ, प्लास्टिक वेल्डिङ, ग्यास वेल्डिङ, मेटल वेल्डिङ, स्टिकर पेन्टिङ र नम्बर प्लेटको काम गरिनुका साथै सबै खाले खाजा, खाना, नास्ता र चिसो पिय पदार्थको पनि व्यवस्था रहेको छ।
0: प्रोप्राइटर राजेन्द्र पाण्डे, रीता पाण्डे, 9845-5531 र 9801-96610।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ लागि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका बसन्तपुर चितवन।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी कीर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042211343 र 98184293230।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 7073 53।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन। फोन 0556 4940 4395 80 र 98 550 26 440।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: अच्छा, सबैभन्दा पहिले मुख्य मुख्य खबर। आज पश्चिमका नदी तथा खोलाहरूमा बाढीको जोखिम, 3 दिनसम्म ठूलो वर्षाको सम्भावना, हात्ती आक्रमणका पीडितलाई तत्काल राहत दिने सरकारको तयारी, मानव वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोजिने, जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य, वार्षिक झण्डै 10 लाख मेट्रिक टन धान अपुग, खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस, ट्रम्प र नेतन्याहु विरुद्ध इरानी नागरिकको तीव्र आक्रोश, र विश्वकपमा इङ्ल्यान्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। नेपाल खबरमा अब पूरा खबर। आज भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तथा खोलाहरूमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतरी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रहरूमा बाढीको आकस्मिक जोखिम छ। यस्तै भोलि र पर्सि कोशी, बागमती, गण्डकी र मधेस प्रदेश भई बहने नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्ति शनिबार भरतपुर महानगरपालिका 23 चितवन बेलहाटीमा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेका परिवारसँग भेटघाट गर्दै मन्त्री गौतमले पीडित परिवारलाई प्रति व्यक्ति 10 लाख रुपियाँका दरले राहत उपलब्ध गराउने बताउनुभयो। आवश्यक प्रक्रिया पूरा भई राहत रकम यही 25 गतेभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँको भनाइ छ। मन्त्री गौतमले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको मानव वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि सरकार गम्भीर रहेको भन्दै वन्यजन्तुको गतिविधि नियन्त्रण तथा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिने बताउनुभयो। उहाँले निकुञ्ज आसपासका क्षेत्रमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढ्दै गएको उल्लेख गर्दै सुरक्षित र बलिया आवास निर्माण आवश्यक रहेको बताउनुभयो। साथै समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत बस्ती र सुरक्षित संरचना निर्माणको योजनामा समेत अघि बढेको उहाँको भनाइ छ। स्थानीय बासिन्दाहरूले निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन आसपासका बस्ती उच्च जोखिममा रहेको भन्दै कानुनी तथा प्राविधिक जटिलता हटाई दीर्घकालीन समाधानका लागि सरकारबाट प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ्दो चुनौती देखिएपछि सरकारले जलवायु मैत्री प्रविधिको प्रयोग, उन्नत बिउ, सिंचाई विस्तार र कृषि आधुनिकीकरण मार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ। कृषि विभागका अनुसार नेपालमा झण्डै वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि झण्डै 60 लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेकोले 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यही कारण वार्षिक 30-35 अर्ब रुपियाँभन्दा बढीको धान तथा चामल आयात भइरहेको छ। यस वर्ष मनसुन कमजोर हुँदा देशभर धान रोपाई गएको वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खडेरी, अनियमित वर्षा, बाढी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारी निकायले जनाएको छ। सरकारले जलवायु मैत्री प्रविधि, रैथाने बिउ संरक्षण, उन्नत बिउ उत्पादन, सिंचाई विस्तार, किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढाएको छ। कृषि विज्ञहरूले समयमै मल, बिउ, सिंचाई र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धानमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाउ आज पनि सामान्य घट्यो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत मुन्दुम पदमार्गमा लाली गुराउँस रोपियो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज पश्चिमका नदी खोलाहरूमा बाढीको जोखिम, जलवायु मैत्री प्रविधि

म्याग्दी जिल्लाको मालेका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगदसहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी 3,500 रुपियाँ सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष भेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्वको मुन्दुप पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ। हरियाली प्रवर्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र जल वातावरण मैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो। अब विदेशको खबर। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि आज राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएका छन्। खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएका कफिनमा राखी परिवारका सदस्यहरू सहित ट्रक मार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा खामेनीको ज्यान गएको थियो। इरानी राज्य सञ्चार माध्यमहरूका अनुसार जुलुस सुरु भएको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो संख्यामा नागरिकलाई सहभागी गराइएको छ। शोक अवधिभर मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएका छन्। अन्त्येष्टिका बीच खामेनीको ज्यानको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ। जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध तीव्र आक्रोश व्यक्त गरेका प्लेकार्ड बोकेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज सम्पन्न खेलपछि इङ्ल्यान्ड र नर्वेले अन्तिम 8 स्थान बनाएका छन्। यी दुई टोली बीचको क्वार्टर फाइनल खेल जुलाई 12 अर्थात् आउँदो आइतबार बिहान अमेरिकाको मियामीमा हुनेछ। आज भएका खेलमा इङ्ल्यान्डले सह आयोजक मेक्सिकोलाई 3-0 गोलले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गर्यो। अर्को प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 पटकको विश्व विजेता ब्राजिललाई 2-1 स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। हारसँगै मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ। यसअघि अर्को आयोजक क्यानाडा पनि अन्तिम 16 बाहिरिएको थियो। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास समेत रचेको छ। अर्कोतर्फ ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल पुग्नु अघि नै विश्वकपबाट बाहिरिएको छ। विश्वकपबाट अप्रत्याशित रूपमा बाहिरिएसँगै ब्राजिलका चर्चित फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। विश्वकपमा आज राति 1:15 पोर्चुगल र स्पेन तथा भोलि बिहान 6 बेल्जियम र अमेरिकाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। आज पश्चिमका नदी तथा खोलाहरूमा बाढीको जोखिम, 3 ठूलो वर्षाको सम्भावना, हात्ती आक्रमणका पीडितलाई तत्काल राहत दिने सरकारको तयारी, मानव वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोजिने, जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य, वार्षिक झण्डै 10,00,000 मेट्रिक टन धान अपुग, खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस, ट्रम्प र नेतन्याहू विरुद्ध इरानी नागरिकको तीव्र आक्रोश, र विश्वकपमा इङ्ल्यान्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।

0: गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayat ka Talimharu Dhamadham Sanchalan Bhai Raheko Chha. Sathai Job Guarantee Sahit 6 Mahine Cook Talim Sanchalan Ma Raheko Chha. गरी खाने शिक्षा हामी सबैको इच्छा
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 मा गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: मैडी नगरपालिका बसन्तपुर चितवन
0: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कशपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184293230

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसो जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: के तपाईँ पायल अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
2: सम्पर्क 98-457-31-034 र 97-443-43-915।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई पुनस्थापना खर्च बुझ्न आग्रह गरेको छ। समितिले सूचना जारी गर्दै प्रति परिवार 25,000 रूपियाँका दरले उपलब्ध गराइने सो रकमका लागि आज असार 22 गतेभित्र कार्यालयमा उपस्थित भई आवेदन दिन भनेको छ। सरकारको अनलाइन भुक्तानी प्रणाली

असार 24 गतेबाट बन्द हुने भएकाले सो समयभित्रै रकम बुझिसक्न समितिले अनुरोध गरेको छ। आजसम्म आवेदन नदिनेर असार 24 गतेपछि प्राप्त हुने निवेदनका आधारमा उक्त रकम भुक्तानी गर्न नसक्ने बेहोरा समेत सूचनामा उल्लेख गरिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले कर्णाली क्षेत्रमा हुने सड़क दुर्घटना र फेतल उद्धार प्रणालीलाई लिएर सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले केही दिन अघि कर्णाली नदीमा भएको गाड़ी दुर्घटनाको प्रसंग उठाउँदै राज्यको संवेदनहीनतामाथि प्रश्न उठाउनुभयो। नदीको बीचमा नागरिकहरू बचाउनका लागि गुहार मागिरहँदा सरकार र जनप्रतिनिधिहरू भने सत्ताको भागभण्डा र मन्त्रीको सवारीमा व्यस्त रहेको उहाँको आरोप छ। दुर्घटनास्थलमा सुरक्षाकर्मी आवश्यक सामग्री बिना 5 घण्टा ढिलो गरी पुगेको भन्दै उहाँले अझै 6 जना नागरिक बेपत्ता रहेको जानकारी गराउनु भएको छ। यस्तै बैठकमा नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापा र नेकपा एमालेकी सांसद यशोदा बरालले पनि कर्णालीका सड़कको अवस्था सुधार गर्न र घाइतेहरूको तत्काल उद्धार गर्ने वातावरण बनाउन माग गर्नुभएको छ। सांसदहरूले कर्णालीमा हुने सड़क दुर्घटना रोक्ने योजना ल्याउन सरकारका नाममा रूलिङ गर्न सभामुखसँग विशेष आग्रह समेत गरेका छन्। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डा 2 दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ। भ्रमणका क्रममा अध्यक्ष कान्डाले भोलि मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ। नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री शाहले विदेशी पाहुनासँग गर्न लाग्नु भएको यो पहिलो औपचारिक भेट हो। यस्तै आज दिउँसो उहाँले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग भेट गर्दै हुनुहुन्छ। भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढलनिकास सम्बन्धी 2 सहयोग सम्झौतामा हस्ताक्षर हुने अर्थ मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: के खबर? नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेवी संघले सरकारको सय दिने कार्यकाल र शिक्षा क्षेत्रको समीक्षा सार्वजनिक गर्दै एकैपटक 15 विश्वविद्यालय सम्बन्धी ऐन ल्याएर सरकारले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन गरेको टिप्पणी गरेको छ। शिक्षा सेवा आयोगको प्रतिवेदनमा बोर्ड अफ ट्रस्टी बनाएर उपकुलपति नियुक्ति गर्ने भनिए पनि सिधै प्रधानमन्त्री मातहत रहने गरी भागभण्डा र राजनैतिक नियुक्तिको दोहोरो मापदण्ड अपनाइएको नेवी संघको ठहर छ। र चालू आर्थिक वर्ष 2082 तिरासीको तेस्रो त्रैमासमा मुलुकको आर्थिक

0: कुम्भकर्णले पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98-042-21-343 र 98-184-29-230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63-938 र 98-550-65-42।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
8: हेलो आयन, के छ?
9: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा?
8: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
9: भिडियो अन गर न यार।
8: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
9: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

नेपाली दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई पुनःस्थापना खर्च बुझ्न आग्रह गरेको छ। समितिले सूचना जारी गर्दै प्रति परिवार 25,000 रुपियाँका दरले उपलब्ध गराइने सोह्रको लागि 10-22 गतिभित्र कार्यालयमा उपस्थित भावीदिन भनेको हो। सरकारको अनलाइन भुक्तानी प्रणाली यही असार 24 गतेबाट बन्द हुने भएका सो समयभित्रै रकम बुझिसन समितिले अनुरोध गरेको छ। आज महावी नदी असार 24 हुँदा उक्त रकम पनि गर्न सकिने सूचनामा उल्लेख गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले कर्णाली क्षेत्रमा हुने सड़क दुर्घटना र फितल उद्धार प्रणालीलाई लिएर सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर साईले केही दिन अघि कर्णाली नदीमा भएको गाड़ी दुर्घटनाको प्रसंग उठाउँदै राज्यको संवेदनहीनतामाथि प्रश्न उठाउनुभयो। नदीको बीचमा नागरिकहरू बचाउनका लागि गुहार मागिरहँदा सरकार र जनप्रतिनिधिहरू भने सत्ताको भागभण्डा र मन्त्रीको सवारीमा व्यस्त भएको उहाँको आरोप छ। स्थलमा सुरक्षाकर्मी आवश्यक सामग्री बिना 5 घण्टा ढिलो पुगेको भन्दै उहाँले अझै 6 जना नागरिक बेपत्ता रहेको जानकारी दिनुभयो। बैठकमा नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापा र नेकपा एमालेकी सांसद यशोदा बरालले पनि कर्णालीका सड़कको अवस्था सुधार गर्न घाइतेको तत्काल उद्धार गर्न वातावरण बनाउन माग गर्नुभएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका समसामयिक तथा जनसरकारका प्रश्नको जवाब दिन सरकारलाई रोलिङ गर्नुभएको छ। आज बसेको बैठकमा सभामुख अर्यालले मनसून जन्य जोखिम बढेसँगै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई तत्काल जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिले लिएर असन्तुष्टि रहेको जनाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पर बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको।
3: अब बाँकी खबर। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार विद्युत बैंकिङ र व्यापार क्षेत्रमा आएको सुधारले गर्दा अर्थतन्त्रको आकार 67 खर्ब 65 अर्ब रुपियाँ पुगेको अनुमान छ। उत्पादनमा कमी र निर्माण सामग्रीको आयात गर्दा वृद्धि दर सामान्य अवस्थामै सीमित भएको कार्यालयले जनाएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीईओ चुडामणि चापागाईले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। सीईओ चापागाईले आज अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डाक्टर सोनी मुवागले समक्ष राजीनामा बुझाउनु भएको हो। आफ्नो कार्यकाल पूरा हुनु अघि नै पद छाड्नुभएका चापागाईले सरकारको दबाव वा अन्य कुनै कारणले नभई व्यक्तिगत कारणले राजीनामा दिएको स्पष्ट पार्नुभएको हो। यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: मुंगुर बाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
1: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पार्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा ब्रोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
4: माडीवासीहरूका लागि खुसीको खबर,
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
2: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
2: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर नरेश महतो, गीता महतो।
8: सम्पर्क 9765073089, 9804446182 र 9491952525।

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो, सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के भयो? बिरामी भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ रे, काठमाडौँ नै लैजान पर्ने भयो।
3: त्यसो भए निको बाल अस्पतालमा लगिहाल, त्यहाँ 24 घन्टा इमर्जेन्सीमा समेत बाल रोग विशेषज्ञद्वारा नै चेक जाँच गरिन्छ। म त्यही आइपुग्छु।
4: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा काठमाडौँ बाहिरका विरलै अस्पतालमा उपलब्ध नर्सरी, एनआइसियु, पिआइसियु, मुटुको इको, इसिजी र सबै खाले आइसियु सेवा, विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेशलिटी सेवा, 24 घन्टा विशेषज्ञ डाक्टरको निगरानीमा ओपिडी सेवाका साथै गम्भीर प्रकृतिका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारु रहेको समेत जानकारी गराउँदछौ।
5: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एकमात्र अस्पताल निको बाल अस्पताल प्राली,
4: भरतपुर 10 नयाँ मेडिकल कलेज सीएमसी अगाडि।
5: फोन 056-528-953
6: ओए आखा देख्दैनौ के गरेको? हेर त, भर्खरै किनेको नयाँ स्कुटर कुच्चाइदियो यार।
7: Oh my God, sorry दिदी, sorry, ब्रेक नै लागेन के?
6: Sorry भनेर हुन्छ, अब मलाई अरू थाहा छैन, मलाई मेरो स्कुटी पहिला जस्तै चाहियो।
7: Don't worry दिदी, हाम्रै बसन्तपुरमा RRP मोटर्स एन्ड डेन्ट पेन्ट छँदैछ नि, त्यही जाऊ, तपाईँको स्कुटी पहिलाको भन्दा झक्कास बन्छ दिदी। अनि सँगै RRP खाजाघर पनि छ, मिठो खाजा खानु होला र फ्रेस हुनु होला।
0: RRP मोटर्स एन्ड डेन्ट पेन्ट र RRP खाजाघर, नयाँ बजार, बसन्तपुर बजार माडी।
8: हामी कहाँ डेन्टिङ, पेन्टिङ, प्लास्टिक वेल्डिङ, ग्यास वेल्डिङ, मेटल वेल्डिङ, स्टिकर पेन्टिङ र नम्बर प्लेटको काम गरिनुका साथै सबै खाले खाजा, खाना, नास्ता र चिसो पिय पदार्थको पनि व्यवस्था रहेको छ।
0: प्रोप्राइटर राजेन्द्र पाण्डे, रिता पाण्डे, 98450-5531 र 98091-96210।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो। 25,000 रुपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 31 अर्ब रुपियाँले बढ्यो। अस्ट्रेलिया र फिजीबीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसुन जन्य जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजना बारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका गाड़ी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ्दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा गाडी बन्द नगरिने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाडी आवागमनमा रोक लगाउने निर्णय भएको थियो। तर सड़क खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएकोमा केही दिन त्यो काम गर्न नसकिने अवस्था आएको कार्यालयले जनाएको छ। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढाथकीले बताउनुभयो। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यसै लजमा राखेका सुकुम्बासीलाई पनि सञ्चालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्यान्टिन सञ्चालकहरूले हिजो वा केहीले आजदेखि खाना दिएका छैनन्। सरकारले होल्डिङ सेन्टर छाडेर व्यवस्थापन गर्नका लागि यसअघि सुरुमा 5 दिनको समय अवधिभित्र 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय अवधि थपेको थियो। सरकारले व्यवस्थापनका लागि तत्काल 25,000 रुपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रुपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पर्सि बुधबारसम्म खर्च बुझ्न भनेको छ। त्यसको लागि निवेदन दिने समय आज अन्तिम हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 को वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.65% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्सिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64,27 अर्ब रुपियाँबाट बढेर 64,65 अर्ब रुपियाँ पुगेको कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर

0: सिधाको कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू कञ्चनपुरको बेलौडी नगरपालिकाले आगलागी कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न बेलौडी कलकत्ता र गोकुलपुर बजारमा घडी 3 फायर हाइड्रेन्ट जडान गरेको छ। प्रति हाइड्रेन्ट 75,000 रुपियाँको लागतमा फायर हाइड्रेन्ट जडान गरेर परीक्षण गरेको नगरपालिकाको विपद सम्पर्क व्यक्ति अशोक पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार फायर हाइड्रेन्ट सडक किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकोले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ। गोकुलपुरका स्थानीयवासी राम बहादुर चौधरीले हाइड्रेन्ट जडान पछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो। अब विदेशको खबर। चीनले आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट डमी अर्थात नक्कली वार हेड जडित ब्यालिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ। अस्ट्रेलियाले प्रशान्त महासागरीय टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी विदेश मन्त्री पेनी बोङले चीनमाथि यस क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाउनु भएको छ। चीनले भने यसलाई आफ्नो वार्षिक सैनिक कार्यक्रमको नियमित हिस्सा भनेको छ। सन् 2022 चीनले सेलोमन टापुहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रेलियाले प्रशान्त क्षेत्रका आफ्ना सम्बन्धहरू सुदृढ बनाउने प्रयास गरेको छ। चीनको सम्झौताले यसले भविष्यमा त्यहाँ स्थायी सैनिक अखडा स्थापना गर्न सक्ने आशंका निम्त्याएको छ। यसैबीच क्षेप्यास्त्र परीक्षणले जापान सहित देशहरूमा चिन्ता बढाएको र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू भएको खबरमा उल्लेख छ। जापानले परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रङ्गशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह केको उपविजेता र स्पेन समूह यसको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै सन् 2018 दुवै टोलीबीच खेल 3-3 बराबरीमा सकेको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाडीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 वर्षका र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यामल जन्मिएकै थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रङ्गशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक भेट हुन लागेको हो। यसअघि सन् 1930 अमेरिका 3-0 र 2014 बेल्जियम 2-1 विजयी भएका थिए। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो। 25,000 रुपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%। अर्थतन्त्रको आकार 38 अर्ब रुपियाँले बढ्यो। अस्ट्रेलिया र फिजी बीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएको

0: भएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा रहेका तिब्बती मूलका नेपाली र तिब्बती शरणार्थीहरूले विशेष पूजा गरी धार्मिक नेता दलाई लामाको 91 जन्मदिन मनाएका छन्। तिब्बती समुदायले आफ्नो परम्परा अनुसार दलाई लामाको दीर्घायुको कामना गर्दै बाजागाजा सहित झाँकी निकालेका हुन्। कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको समेत सहभागी थियो। तिब्बतबाट निर्वासित दलाई लामा आज 91 वर्ष पुग्नु भएको छ। उहाँ 14 दलाई लामा हुनुहुन्छ र विश्वभर छरिएका तिब्बतीहरूले जुलाई 6 उहाँको जन्मदिन मनाउँदै आएका छन्। सन् 1950 तिब्बतको आध्यात्मिक तथा राजनीतिक नेतृत्व सम्हाल्नुभएका दलाई लामा सन् 1959 चिनियाँ शासन विरुद्धको विद्रोह असफल भएपछि भारत पुग्नु भएको थियो र त्यस यता हिमाचल प्रदेशको धर्मशालामा निर्वासित जीवन बिताइरहनु भएको छ। जन्मदिनको अवसरमा प्रदर्शन हुने आशंकाका कारण काठमाडौँको सुरक्षा व्यवस्था कडा बनाइएको छ। बालकोट योग साधना केन्द्रले सप्ताहव्यापी कार्यक्रम गरी आफ्नो 14 स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा सरसफाई, सचेतना र्याली, रक्तदान लगायतको कार्यक्रम गरेको केन्द्रले आज विशेष समारोहका साथ दिवस मनाएको हो। स्थापना दिवस अन्तर्गत हिजो भएको रक्तदान कार्यक्रममा 38 जनाले रक्तदान गरेका केन्द्रका निवर्तमान संयोजक मालती राणा भाटले जानकारी दिनुभयो। आजै केन्द्रको कार्य समिति पुनर्गठन समेत गरेको छ। रेडक्रस उपशाखा बालकोटको भवनमा हरेक दिन बिहान 5 बजेदेखि 1.5 घण्टासम्म चल्ने योग साधना केन्द्रमा दैनिक 60 भन्दा बढीको सहभागिता रहने गरेको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2176 जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। कारवाहीबाट 10,62,000 रुपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 81, नियम विपरीत राइड सेयरिङ गर्ने 101, संकेत बत्ती उल्लङ्घन गर्ने 159, तीव्र गतिमा गाडी चलाउने 202 जना कारवाहीमा परेका हुन्। यसै गरी लेन अनुशासन पालना नगर्ने 92, निषेधित क्षेत्रमा हर्न बजाउने 110, सड़क पेटीमा पार्किङ गर्ने 110, एकतर्फीमा 66 र अन्य नियम पालन नगर्ने 1,055 जना कारवाहीमा परेका हुन्। र काठमाडौँको गोङ्गोबुमा रहेको नयाँ बस पार्कमा मानव बेचबिखन र लागू औषध विरुद्ध सप्ताहव्यापी कार्यक्रम आजदेखि सुरु भएको छ। प्रहरी प्रभाग, नयाँ बस पार्क र सामुदायिक सेवा केन्द्र गोङ्गोबुले मानव बेचबिखन रोकथाम र युवालाई लागू औषध दुर्व्यसनबाट जोगाउन सचेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरेका हुन्। कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौड़ले अपराध मुक्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिक बीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। विशेष गरी युवा पुस्तामा बढ्दो लागू औषधको लत र समाजमा लुकेर रहेका मानव बेचबिखनका घटना नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रमले सहयोग पुग्ने बताउँदै उहाँले मानव बेचबिखन र लागू औषध विरुद्धको अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रम गोङ्गोबु बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट, दोहोरी, विद्यालय, सार्वजनिक ठाउँमा 1 हप्तासम्म सञ्चालन हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने, तिब्बती धर्मगुरु दलाई लामाको 91 जन्मदिनका अवसरमा काठमाडौँमा विशेष कार्यक्रम, सुरक्षा व्यवस्था कडा, र बालकोट योग साधना केन्द्रको वार्षिक उत्सवमा 38 जनाले रक्तदान गरे। अहिले 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: श्री धाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ लोकलहरी।

मलाई स्वाहनी चाहियो बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि माथ्दैन माथ्दिने।

0: 41 4 93 580 र 98 5 50 26 4 46
1: It's 5 o'clock अहिले 5 बजेको छ
2: हैन हामीले एकीकृत भएर आउनुस् भनेको हो अनि अर्को भनेको हाम्रो वर्क प्लान एक्शन प्लान यो पछि के हुनेछ भन्ने विषयमा चाहिँ हामीले अब यो पारित भइसकेपछि एक्शन प्लान बनाउने इम्पजी गरेको हैन हामीले एकीकृत भएर आउनुस् भनेको हो अनि अर्को भनेको हाम्रो वर्क प्लान एक्शन प्लान यो पछि के हुनेछ भन्ने विषयमा चाहिँ हामीले अब यो पारित भइसकेपछि एक्शन प्लान बनाउने

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो, सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के भयो? बिरामी भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ रे, काठमाडौँ नै लैजान पर्ने भयो।
3: त्यसो भए निको बाल अस्पतालमा लगिहाल, त्यहाँ 24 घन्टा इमर्जेन्सीमा समेत बाल रोग विशेषज्ञद्वारा नै

0: जाँच गरिन्छ म त्यही आइपुग्छु।
1: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा काठमाडौँ बाहिरका बिरलै अस्पतालमा उपलब्ध नर्सरी एनआइसियु पिआइसियु मुटुको इको इसिजी र सबै खाले आइसियु सेवा विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेशालिटी सेवा 24 घण्टा विशेषज्ञ डाक्टरको निगरानीमा ओपिडी सेवाका साथै गम्भीर प्रकृतिका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारू रहेको समेत जानकारी गराउँदछौँ।
2: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एकमात्र अस्पताल निको बाल अस्पताल प्राली
1: भरतपुर 10 नयाँ मेडिकल कलेज सीएमसी अगाडि।
2: फोन 056-528-953 558-853।
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: ओए आखा देख्दैनौ के गरेको? हेर त भर्खरै किनेको नयाँ स्कुटर कुच्चाइदियो यार।
2: Oh my God, sorry दिदी, sorry. ब्रेक नै लागेन के?
1: Sorry भनेर हुन्छ, अब मलाई अरू थाहा छैन, मलाई मेरो स्कुटी पहिला जस्तै चाहियो।
2: Don't worry दिदी, हाम्रै बसन्तपुरमा RRP मोटर्स एन्ड डेन्ट पेन्ट छँदैछ नि, त्यही जाऊ, तपाईँको स्कुटी पहिलाको भन्दा झक्कास बन्छ दिदी। अनि सँगै RRP खाजाघर पनि छ, मिठो खाजा खानु होला र फ्रेस हुनु होला।
3: RRP मोटर्स एन्ड डेन्ट पेन्ट र RRP खाजाघर, नयाँ बजार बसन्तपुर बजार माडी।
4: हामी कहाँ डेन्टिङ, पेन्टिङ, प्लास्टिक वेल्डिङ, ग्यास वेल्डिङ, मेटल वेल्डिङ, स्टिकर पेन्टिङ र नम्बर प्लेटको काम गरिनुका साथै सबै खाले खाजा, खाना, नास्ता र चिसो पिय पदार्थको पनि व्यवस्था रहेको छ।
3: प्रोप्राइटर राजेन्द्र पाण्डे, रीता पाण्डे, 9845530131 र 9801196210।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस्छ तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर त, तलाई हेरौँ।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ। टेकमाइललाई।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रुपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
0: असारको चौथो हप्ता सुरु भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
1: असारको चौथो हप्ता सुरु भइसक्दा चालू आर्थिक वर्षको खाता बन्दी हुन 3 दिन बाकी। पुँजीगत खर्च 36% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन सुरु गर्न विज्ञको सुझाव।
2: साउन 1 गतेदेखि 2 गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन।
0: श्रीलङ्कामा कारागारभित्र दुई समूह बीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
1: र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै

0: अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यकाका नदी खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित बनाएको सरकारले अहिले उनीहरूलाई खाना दिन बन्द गरेको छ। बसिरहेको ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखेको सरकारले आजदेखि खाना दिन बन्द गरेको हो। काभ्रेको बनेपा, भक्तपुरको खरीपाटी, नगर कोटको खानेपानी केन्द्र, इचङ्गु अपार्टमेन्ट लगायत होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीलाई आजदेखि खाना बन्द गरेको छ। उनीहरूले आज बेलुकादेखि खाना पाउने छैनन्। बस्नका लागि भने केही दिन ठाउँ दिने जनाएको पीड़ितहरूले बताएका छन्। सरकारले 19 गतेसम्मको मात्र पैसा दिने भनेपछि होटलमा राखिएका सुकुम्बासीसँग होटल सञ्चालकहरूले 4 दिनको पैसा माग्दै आजदेखि खाना नदिने बताएका छन्। सरकारले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई असार 19 अर्थात् गएको शुक्रबारभित्र राहत रकम लिएर खाली गर्ने सूचना टाँसेको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दोस्रो पटक म्याद थप्दै असार 19 गतेभित्र 25,000 रुपियाँका लागि निवेदन दिन र होल्डिङ सेन्टर खाली गर्न सबै होल्डिङ सेन्टरहरूमा सूचना टाँसेपछि होल्डिङ सेन्टरहरूले खाना खुवाउन छाडेका हुन्। विभिन्न होल्डिङ सेन्टरमा र बाहिर रहेका सुकुम्बासीहरू मध्ये 1,400 भन्दा धेरै परिवारले हिजो बेलुकासम्म 25,000 रुपियाँका दरले रकम लिएका छन्। आजसम्म निवेदन दिनेले रकम पाउने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जनले जानकारी दिनुभयो। सरकारले सुकुम्बासीहरूलाई सुरुमा व्यवस्थापनका लागि 25,000 रुपियाँ र सुकुम्बासी प्रमाणित भए थप 3 महिनासम्म मासिक 15,000 रुपियाँ दिने निर्णय गरेको छ। त्यही निर्णय अनुसार रकम बुझेर होल्डिङ सेन्टर खाली गर्न भनिएको आयोजनाले जनाएको छ।
2: यसैबीच भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनाराबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,479 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेको बताउनुभयो।
1: सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसुन जन्य जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्नेमा सभामुखले जोड दिनु भएको छ।
2: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदी को भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ्दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य बिमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत 15 अर्ब रुपियाँ विनियोजन गरेको मन्त्री मेहताले जानकारी दिनुभयो। चालू आर्थिक वर्ष 10 अर्ब रुपियाँ विनियोजन गरेको भए पनि 23 अर्ब रुपियाँ भन्दा बढी दावी भुक्तानी गरेको उहाँको भनाइ छ। 2042 1982 सालको मङ्सिरमा शान्तसम्म बिमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दावी भुक्तानी फर्स्युट भइसकेको र त्यसपछिको भुक्तानीका लागि आवश्यक बजेट तथा दिगो स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। धेरै सो बिरामी व्यक्ति मात्र बिमामा आबद्ध हुँदा कार्यक्रमको दिगोपनामा चुनौती थपिएको उहाँको भनाइ छ। स्वास्थ्य बिमा सुधारका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रणनीति अघि बढाएको उहाँले जानकारी दिनुभयो।
2: समयमा पानी नपर्दा यस वर्ष धान रोपाईमा ढिलाइ भइरहेको छ। कृषि विभागका अनुसार अहिलेसम्म देशभर 32.38% मात्रै रोपाई भएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर मध्ये अहिलेसम्म 4,43,595

0: धेरै सुदूरपश्चिम प्रदेशमा 57.9% रोपाई भएको छ। सुदूरपश्चिममा गएको वर्ष यही अवधिमा 82.8% रोपाई भइसकेको थियो। यस्तै अहिलेसम्म गण्डकी प्रदेशमा 41%, कर्णाली प्रदेशमा 40.5%, लुम्बिनी प्रदेशमा 37.3%, बागमती प्रदेशमा 33.2% र कोशी प्रदेशमा 31.5% रोपाई भएको छ। यस वर्ष औसतभन्दा ढिला प्रवेश गरेको मनसुन फैलन पनि ढिलाइ भएको थियो। पछिल्लो हप्तामा भने वर्षा भएर रोपाई भइरहेको छ।
1: यसैबीच अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यका सहित चितवन र दोलखा जिल्लाका आसपासका क्षेत्र, कोशी प्रदेशको सोलुखुम्बु र मोरङ जिल्ला, लुम्बिनी प्रदेशको रोल्पा, अर्खाँची र पाल्पा जिल्ला, कर्णाली प्रदेशको मुगु जिल्ला तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला र आसपासका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। केही ठाउँमा ठूलो पानी पनि परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द, 25,000 रुपियाँका लागि निवेदन दिने म्याद सकियो, 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई, सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने, असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। चालू आर्थिक वर्ष 2082-83 सकिन अब 3 दिन मात्र बाँकी छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। तर खाताबन्दीको समय नजिकिँदा सरकारले विकासीय बजेट भनिने पुँजीगत बजेटको 37% खर्च गरेको छ। अझ महत्वपूर्ण कुरा, सरकारले असारको पहिलो 15 दिनमै झण्डै 3.5% अर्थात 67.5 अर्ब रुपियाँ बजेट खर्च गरेको छ। यसरी सरकारले लामो समयदेखि विवादित बनिरहेको असारी विकासलाई निरन्तरता दिएको हो। आर्थिक वर्षको अन्त्यतिर अत्याधिक खर्च हुँदा कामको गुणस्तर कम हुने र कतिपय काम कागजमा मात्र सकिने जानकारहरू बताउँछन्। साथी हृदय रिमालले असारमा पुँजीगत खर्च धेरै हुनुलाई कसरी लिने भनेर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठलाई सोध्नु भएको छ।
7: हाम्रो पुँजीगत खर्च व्यवस्थापन, विकास आयोजना व्यवस्थापनको कमजोरी हो। काम सम्पादन भइसकेपछि छिटो नै पेमेन्ट गरिदिनु पर्ने हो। कतिपय त कामको सम्पादन भएर पनि भुक्तानी अन्तिममा गर्ने प्रवृत्ति छ।

0: कतिपय कामै पनि ढिला गर्ने, जब समय घर्किन लाग्छ अनि हतार हतारमा गर्ने प्रवृत्ति छ, त्यसले गर्दा पनि काम पनि अलिक बढी असारमा हुने, त्यो भुक्तानी पनि अलिक बढी असारमै हुने, कतिपय फेरि पहिले भएका कामहरूको पनि अन्तिममा गएर बल्ल भुक्तानी गर्ने, किनभने असारपछि त खाता बन्दै हुन्छ अनि हतार हतारमा भुक्तानी गर्ने प्रवृत्ति छ। यो प्रवृत्तिलाई वास्तवमा आउने वर्ष यो नयाँ सरकारले जिम्मेवारी बोध गरेर यसलाई चाहिँ परिमार्जन गर्नुपर्छ। वर्तमान सरकारले नै गरेन भनेर भनिहाल्न त नमिल्ला, तर अर्को वर्ष भएन साउनदेखि आउने आगामी आर्थिक वर्ष पनि यस्तै रह्यो भने पक्कै पनि सरकारको कमजोरीको रूपमा लिन सकिन्छ।
1: यो हामी जे काम गर्दाखेरि पनि अन्तिम अन्तिम समयमा बढी चाहिँ तात्ने गर्छौँ, यसैको असर हो हाम्रो समग्र परिवेश।
0: एउटा त नेपाली शैली पनि होला, हामी घर व्यवहार अथवा अरू सामाजिक काम कारवाहीहरूमा पनि त देख्छौँ नि, अन्तिममा गएर जब समय ढल्केपछि हतार गर्ने राजनीतिक निर्णयहरूको सवालमा पनि त्यस्तै देख्छौँ। सरकारी पनि पारा अलिकति त्यस्तै हुन्छ, गरौँला नि भोलि गरौँला भन्ने प्रवृत्तिले पनि अलिकति रोल खेलेको हुन सक्छ। तर अब सधैँ यस्तै गरेर त भएन, विकास गर्ने हो, समृद्धि ल्याउने हो भने त हामीले यो प्रवृत्ति, समय व्यवस्थापनका प्रवृत्ति, हामी विभिन्न कार्यक्रमहरू सामान्य होइन कार्यक्रमहरू बैठकहरूको पनि हाम्रो समय व्यवस्थापनमा त धेरै कमजोरी देख्छौँ नि, त्यही आयोजना व्यवस्थापनमा पनि देखिएको देखिएको जस्तो लाग्छ।
1: अहिलेको सरकारले आगामी दिनमा चाहिँ साउनदेखि नै लागू हुने गरी कामहरू गर्नुपर्ने के हो, यो बजेट समयमै खर्च गर्नका लागि निर्माण व्यवसाय पनि यही बेला तातिने, सरकार पनि अनुगमनमा यति बेला हिँड्ने, बाढी पहिरो विपदको यही समय छ, यो कुराहरूलाई चाहिँ नीतिगत व्यवस्थापन कहाँनिर हो?
0: त्यसैको लागि नै जेठ 15 गते बजेट ल्याउन सुरु गरिएको हो। जेठ 15 गते बजेट आइसकेपछि अब मेरो आगामी वर्षको कार्यक्रम के हो भन्ने कुरा सबै मन्त्रालय कार्यालय संस्थालाई थाहा भइसक्यो, भनेपछि अब 15 गतेदेखि असार मसान्तसम्म एक हिसाबले हेर्ने हो भने तयारीको समय हुनुपर्ने हो, तयारी गर्नुपर्ने हो, गरिनुपर्ने हो, अनि साउन 1 गतेदेखि कार्यान्वयन गरिनुपर्ने हो, त्यो हुन सकेको छैन। हामी 15 त्यस 15 बजेट ल्याए पनि त्यो अनुसारको हुन सकेका होइन, कार्यान्वयन हुन सकेका छैन। अब अहिले मौका छ नयाँ सरकारले नयाँ ढङ्गले त्यो किसिमको प्रभावकारी ढङ्गले काम गर्नलाई। अब के भइरहेछ, मन्त्रालयको तयारी कस्तो छ थाहा छैन, असारको पनि अब हामी 10-11 दिन मात्रै बाँकी छ, यतिखेरसम्म साउन 1 गतेदेखि गर्ने कामको जुन जेठ 15 बजेट आयो, बजेट पास पनि एक हिसाबले भइसक्यो, संसदबाट पास पनि भइसकेको छ, पेस भइसकेपछि बहुमतको सरकारमा होइन जननीति त्यहाँको सरकारको पास नहुने कुरो पनि भएन। त्यो हिसाबले अब तयारी मन्त्रालयहरूले के कस्तो गरेका छन् त्यहाँ पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। वास्तवमा असारसम्म तयारी गरेर साउन 1 गतिदेखि 2 गतिदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अहिले जस्तो अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन। अब हेरौँ कसरी अब नयाँ सरकार जान्छ, अब नयाँ राम्रो म्यान्डेट लिएर आएको सरकार छ, त्यसको लागि केही समय पर्खनु नै पर्ने हुन्छ।
2: उहाँ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ, नेपाल दर्पणमा खबरकै सिलसिला। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटको कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक बजार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64.27 खर्ब रुपियाँबाट 64.65 खर्ब रुपियाँ पुगेको कार्यालयले जनाएको छ।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासा तोकान्दा बीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष काण्डलाई धन्यवाद दिनुभयो। उहाँले आउँदा दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्ले संघको भेटमा अध्यक्ष काण्डले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
2: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 26.29 अङ्कले घटेर 2627.11 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 3% भन्दा धेरै ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकामा 34 बढेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबढ भएको छैन। आज थ्री स्टार हाइड्रो पावरको शेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्स, सानीगढ हाइड्रो, कलङ्गा हाइड्रो को शेयर 15% बढेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,41,00,00,000 रुपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 75,40,000 किता शेयर 3,55,00,00,000 रुपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

Lakers bonus pal. साइट मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञ द्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले 3,45,99,000 रुपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरेको अनुसन्धानबाट भ्रष्टाचार पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारको छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रुपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रुपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा, आमा र दुईजना श्रीमतीहरूलाई पनि प्रतिवादी कायम गरेको छ।
5: नेपालमा शिक्षित महिलाले नै आफ्नो नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आज दिक्तेलमा गरेको अन्तर्क्रियामा प्रस्तुत गरेको तथ्याङ्क अनुसार 61% आधारभूत र 53% माध्यमिक शिक्षा प्राप्त आमाले शिशुलाई पर्याप्त स्तनपान नगराएका हुन्। उच्च शिक्षा हासिल गरेका 49% आमाले भने दुध प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनुभयो। कोशी प्रदेशमा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउने महिला 47% मात्र रहेका छन् भने 6 महिनासम्म पूर्ण स्तनपान गराउने महिला 53% मात्रै छन्। तर खोटाङको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको र जिल्लामा एक घण्टाभित्र 98.65 र 6 महिनासम्म 73.01% शिशुले पूर्ण स्तनपान पाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पूर्ण स्तनपान नगराउँदा शिशुमा पखाला, श्वासप्रश्वास संक्रमण र मोटोपनाको जोखिम बढ्ने र आमालाई स्तन क्यान्सरको सम्भावना बढ्ने जनस्वास्थ्य अधिकृत शिवेन्द्र प्रसाद सिंहले बताउनुभयो।
6: नेपालबाट हराएका दुई पुरातात्विक महत्वका मूर्ति अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। पुरातत्व विभागका अनुसार फिर्ता भएकामा न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयमा रहेको 16 शताब्दीको काठको नृत्य देवीको मूर्ति एक हो, जुन पाटनको इवाहावहीबाट हराएको थियो। अर्को ब्रिकर्ली कला संग्रहालयमा रहेको 13 शताब्दीको तामाको पद्मपाडी लोकेश्वरको मूर्ति हो, जुन ठमेलको विक्रमशिला महाविहारबाट सन् 1980 दशकमा हराएको थियो। अनुसन्धानमा दुवै मूर्ति नेपालबाट गैर कानूनी रूपमा गएको प्रमाणित भएपछि न्यूयोर्कको जिल्ला अधिवक्ता कार्यालयले फिर्ता गर्न सहयोग गरेको थियो। नेपाल र अमेरिका बीचको सांस्कृतिक सम्झौताका कारण भविष्यमा अन्य चोरी सम्पदा पनि फिर्ता ल्याउन सहज हुने विभागले जनाएको छ।
5: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले 7,000 मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरेको जानकारी गराउनु भएको हो।
6: म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजन बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी 3,500 रुपियाँ सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलंकामा कारागारभित्र दुई समूह बीच झडप हुँदा तीनजना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गएको छ। बिहान नोगुम्बो कारागारमा भएको झडपमा अरू 100 जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। कारागारभित्र गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ। झडपपछि विशेष कार्य बल र दंगा नियन्त्रण इकाइका अधिकारीहरू कारागार परिसरभित्र प्रवेश गरेका थिए। हिजो पनि यही कारागारमा भएको झडपमा 2 जनाको ज्यान गएको थियो भने 39 जना घाइते भएका थिए। यद्यपि अधिकारीहरूले हिजो नोगुम्बो कारागारभित्रको तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिएको दावी गरेका थिए, तर आज कारागारभित्र फेरि झडप भएको हो। झडपपछि धेरै कैदी र कारागारका अधिकारीहरूलाई कारागारबाट बाहिर लगिएको छ। यसैबीच कारागारका प्रवक्ता एसी गजनायकले दुई समूह बीचको झडप नियन्त्रणमा लिन आएका अधिकारीहरूमाथि कैदी बन्दीहरूले आक्रमण गरेका बताउनु भएको छ।
6: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको अक्सन सुरु भएको छ। अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले अन्तिम छनौटमा परेका 155 जना खेलाडीलाई 3 वटा श्रेणीमा छुट्याएको छ। अक्सनका लागि 347 जना खेलाडीले नाम दर्ता गराएका थिए। श्रेणी एमा 5, बीमा 27 र सीमा 123 जना खेलाडी रहेका छन्। अक्सन मार्फत 7 वटा फ्रेन्चाइज टोलीले 52 जना खेलाडी अनुबन्धन गर्नेछन्। क्यानका अनुसार यस देखि हरेक फ्रेन्चाइज टोलीमा 2-2 जना थप नेपाली खेलाडी हुनेछन्। मार्की र ट्यालेन्ट हन्टबाट छनौट हुने खेलाडी सहित हरेक टोलीमा 14 जना नेपाली खेलाडी रहनेछन्।
5: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह यसको विजेता का रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै 2018 दुवै टोलीबीचको खेल 3-3 बराबरीमा सकिएको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाडीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यामल जन्मिएकी थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको हो। यसअघि सन् 1930 अमेरिका 3-0 र सन् 2014 बेल्जियम 2-1 विजयी भएको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
6: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रुपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
5: असारको चौथो हप्ता सुरु भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
6: चालु आर्थिक वर्षको खाताबन्दी हुन 3 दिन बाँकी, पुँजीगत खर्च 36.5% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन सुरु गर्न विज्ञको सुझाव।
5: श्रीलंकामा कारागारभित्र दुई समूह बीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
6: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको अक्सन सुरु। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
7: स्वदेश FM 93.2 MHz
8: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
9: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
10: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

असारको तेस्रो साता 32% मात्र रोपाई, गत वर्षभन्दा 12% कम। 34,000 संस्थालाई रोयल्टी तिर्न एकैसाथ पत्र काटियो, नतिरे 6 महिना कैद सजाय। देउवा समूहले साउन 6 गते बिपी स्मृति दिवस छुट्टै मनाउने, सांसदहरूले उठाएका प्रश्नको जवाब दिन र विपद पूर्व तयारीबारे जानकारी गराउन सभामुखको निर्देशन। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुने मन्त्री रावलको भनाई, आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा। र वीरगंजको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग, फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज पोर्चुगल र स्पेन खेल्दै। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवन राष्ट्रिय निकुञ्जको कुख्यात ध्रुवे हात्तीले एउटै परिवारमाथि दोस्रो पटक वज्रपात गरेको छ। 14 वर्ष अघि माडी द्रौपदी नगरमा पूरा बोटको बाजे सोमल बोटे र बजे झरली बोटेको ज्यान लिएको ध्रुवेले शनिबार राति भरतपुर तेस जगतपुरमा पूर्णकी 24 वर्षीय श्रीमती आशिका बोटे र 4 वर्षीय छोरा भरतलाई घरमै आक्रमण गरी मारेको हो। 2069 सालमा माडीको द्रौपदीमा भएको आक्रमणपछि परिवार जगतपुर बसाई सरेको थियो, तर बसाई सरेर पनि ध्रुवेबाट उनीहरू जोगिन सकेनन्। शनिबार राति घर भत्काएर पसेको हात्तीले आमा छोरामाथि आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भयो। हात्ती धपाउन परालमा आगो लगाउँदा घर समेत जलेर नष्ट भएको छ। यसैबीच ध्रुवे हात्तीको आक्रमणमा बोटे आमा छोराको ज्यान गएपछि नेपाल बोटे समाज केन्द्रीय समितिले गहिरो दुःख व्यक्त गर्दै सरकारसँग तत्काल राहत, क्षतिपूर्ति र दीर्घकालीन सुरक्षा व्यवस्था गर्न माग गरेको छ। समाजले जारी गरेको प्रेस विज्ञप्तिमा प्रशासनले बस्तीमा पटक पटक प्रवेश गर्ने हात्ती नियन्त्रणमा देखाएको उदासीनताप्रति गम्भीर असन्तुष्टि जनाउँदै पीडित परिवारलाई तत्काल सहमति अनुसार राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन, घटनापछि भएका 4 बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न, मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि दीर्घकालीन योजना लागू गर्न तथा उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका लागि आवश्यक पूर्वता र सुरक्षा व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ। लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लब अफ भरतपुर युथले संयुक्त रूपमा जिल्ला कारागार भरतपुरमा पुस्तक तथा सेनिटरी प्याड वितरण गरेको छ। गौरवका साथ सेवा भन्ने मूल नाराका साथ कारागारभित्र रहेका कैदीबन्दीहरूको ज्ञान र स्वास्थ्यलाई ध्यानमा राखी पुस्तक तथा सेनिटरी प्याड वितरण गरिएको हो। लियो जिल्ला परिषद 325R नेपालका अध्यक्ष लियो लायन गौरव उपाध्यायको प्रमुख आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपालमा यस वर्ष धान रोपाईको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागले निकालेको तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिय हुँदा देशैभरि रोपाई प्रभावित भएको हो। विभागका अनुसार मुलुकभर हालसम्म कुल धान रोपाई हुन सक्ने क्षेत्रफलको करिब 32.38% भूभागमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्ष 2082 सालको असार 22 गतेसम्म नेपालभर 45.0% क्षेत्रमा रोपाई भइसकेको तुलनामा यस वर्षको सोही अवधिसम्मको प्रगति करिब 12.5%ले न्यून देखिएको हो। संगीत रोयल्टी समाज नेपालले रोयल्टी भुक्तान नगर्ने देशभरका 56 प्रकारका सरकारवाला संघ संस्थाहरूलाई लक्षित गर्दै एकैपटक 34,000 पत्र काटेको छ। संगीत सिर्जना प्रयोग गरे बापत नियमअनुसार बुझाउनु पर्ने रोयल्टी छिटो बुझाउन ताकेता गर्दै समाजले यी पत्रहरू पठाएको हो। समाजकी कानून अधिकृत सपना घरती मगरका अनुसार यसअघि पटक पटक मौखिक तथा लिखित रूपमा आग्रह गर्दा पनि रोयल्टी तिर्न व्यवस्था गर्ने संस्थाहरूलाई यसपटक अन्तिम चेतावनी स्वरूप पत्र काटिएको हो। नेपाली काङ्ग्रेसको देउवा समूहले बिपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ। समूहको सोमबार उद्घाटन गरेको सम्पर्क कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पूर्व पदाधिकारी र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको। बैठकपछि नेता मिन विश्वकर्माले जानकारी दिनुभयो। बैठकमा निवर्तमान कार्यवाहक सभापति बुढाबहादुर खड्काले संस्थापनसँग विशेष महाधिवेशनदेखि अहिलेसम्म भए गरेका गतिविधिहरू सुनाएको विश्वकर्माले बताउनुभयो।
नेपाली कांग्रेस र नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख र राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 संविधान संशोधनबारे कुनै पनि सुझाव नदिने भएका छन्। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भए लगतै बहसपत्र तयार गर्न शाहको नेतृत्वमा कार्यदल गठन भएको थियो। उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दललाई समेत सदस्यका रूपमा राखिएको थियो, तर नेपाली कांग्रेसले उक्त कार्यदलमा आफ्नो प्रतिनिधि शुरूबाटै पठाएको थिएन भने एमालेका शुरूवाती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पार्टीका हरेक समिति विभाग र निकायहरूमा कम्तीमा 33% महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। चितवनमा भएको प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधानमा 33% महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गरेको हो। सभामुख रणप्रसाद दर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनु भएको हो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने लक्ष्य रहेको बताउनु भएको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको वार्षिक कार्यक्रम तथा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो घोषणा गर्नुभएको हो। नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभामा पेश गरिएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त प्रस्ताव पेश गर्नुभएको हो। राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालय अन्तर्गत नै रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली 2083 संशोधन गरिएकाले नेपालको सुरक्षा कायम राख्न पनि यसलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्ने भएकाले उक्त विधेयक ल्याउनु परेको कानून मन्त्री गौतमले स्पष्ट पार्नुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अविलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। प्रहरीको नियन्त्रणमा रहेका विराटनगरका अभिषेक गिरी विरूद्ध प्रहरीले थप दुईवटा मुद्दामा अनुसन्धान अगाडि बढाएको छ। गिरीलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा म्याथप गर्न सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको हो। यसअघि आपराधिक लाभ मुद्दामा पक्राउ परेका गिरीको म्याद सोमबार सकिँदै थियो। गिरीको अपराधको जालो ठूलो रहेको र अवैध माध्यमबाट धन आर्जन गरेको देखिएकाले थप दुई गम्भीर मुद्दामा अनुसन्धान गर्नुपर्ने प्रहरीको दावी रहेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले 15 राजपत्रांकित प्रथम श्रेणी सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले विभिन्न मन्त्रालय संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। सरुवा सूची अनुसार अर्थ मन्त्रालयमा कार्यरत केही सहसचिवहरूलाई बाहिर पठाइएको छ भने केही नयाँ अनुहार भित्रिएका छन्। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 को विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रङ्गशालामा सुरु हुँदैछ। नकआउट चरणमा पोर्चुगलले क्रोसियालाई 2-1 र स्पेनले अस्ट्रियालाई 3-0 हराउँदै अन्तिम सुरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह एस को विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। मौसमारीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। देशखबरको अन्त्यमा प्रमुख खबर कामुखहरू पुनः एकपटक। असारको तेस्रो साता 32% मात्र रोपाई, गत वर्षभन्दा 12% कम। 34,000 संस्थालाई रोयल्टी तिर्न एकैसाथ पत्र काटियो, न तिरे 6 महिना कैद सजाय। देउवा समूहले साउन 6 गते बिपी स्मृति दिवस छुट्टै मनाउने, सांसदहरूले उठाएका प्रश्नको जवाब दिन र विपद पूर्व तयारीको जानकारी गराउन सभामुखको निर्देशन। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुने मन्त्री रावलको भनाई, आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री बादीको घोषणा।
र वीरगंजको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज पोर्चुगल र स्पेन खेल्दै। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सभी रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 550 26 440
3: It's 7 o'clock. अहिले 7 बजे को छ
4: यो रेडियो नेपाल हो साँझ 7 बजेको समाचारमा स्वागत छ म निर्मला भट्ट सुरुमा प्रमुख समाचार आगामी 3 दिन देशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह सांसदहरूले उठाउनु भएका समसामयिक विषयमा गम्भीर हुन सभामुख डोल प्रसाद अरियालको सरकारलाई रुलिङ 3,45,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर श्रीलंकाको कारागारमा भएको झडपमा 19 जनाको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति पोर्चुगल र स्पेन बीच प्रतिस्पर्धा हुँदै
5: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना
6: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ यस्ता सन्देशहरूमा खाता निलम्बन भएको अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ
5: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ
6: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू
5: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्
6: ओटिपी पासवर्ड पिन सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्
5: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्
6: शंकास्पद एसएमएस फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्
5: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ
6: नेपाल टेलिकम राष्ट्रको संचार
4: अब समाचार विस्तारमा मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यका सहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ मौसमविदले वर्षाका कारण उपत्यकाका केही सड़क जलमग्न र केही स्थानमा डुबान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदर आसपासमा अवस्थित छ जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारी साधन चलाउँदा तथा पैदल यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले आगामी 3 दिन देशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो मौसमविदले नदी खोला तथा पहिरोको जोखिम रहेको क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसम सम्बन्धी अध्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ प्रतिनिधि सभामा नेपाल विशेष सेवा ऐन 2042 को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल विशेष सेवा ऐन 2042 को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नु भएको हो यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज राज पौडेलले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083लाई सभाले दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुईवटा प्रस्तावमाथि छलफल भएको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 माथि छलफल भएको हो। छलफलमा उठेका विषयमा जवाफ दिँदै श्रम मन्त्री प्रदीप यादवले ट्रेड युनियनलाई खारेज नगरी एकीकृत गरी आउन भनेको बताउनुभयो। मन्त्री यादवले महासन्धि कार्यान्वयन गर्न संघीयताको मर्म अनुसार सम्बन्धित निकाय र ठाउँहरूमा बाध्यकारी श्रमबारे निरीक्षण गरी उन्मूलन गर्नेतर्फ काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम गर्नका लागि फाइल बोकेर कार्यालय जानु नपर्ने र घरमा नै बसेर काम गर्न सक्ने गरी गर्ने व्यवस्था मिलाउन लागेको बताउनुभयो। छलफलमा सांसदहरूले श्रम कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धता बीच पूर्ण सामञ्जस्यता कायम गर्नुपर्ने बताउनुभयो। सांसदहरूले श्रमिकलाई देशको अमूल्य पुँजी निर्माताका रूपमा लिनुपर्ने, श्रमको सम्मान नीति बजेट र व्यवहार मार्फत नै गर्नुपर्ने बताउनुभयो। सांसदहरूले श्रमिकहरूको श्रमको सम्मान गर्ने, उनीहरूको अधिकारको रक्षा, श्रमको सम्मान र मूल्य पाउने गरी ऐन र नियम बनाउने कुरामा जोड दिनुपर्ने बताउनुभयो। बाध्यकारी श्रम अन्त्य गर्नेतर्फ जाँदै गर्दा पछिल्लो समय उत्पन्न परिस्थितिले बाध्यकारी श्रमतर्फ लैजाँदै गरेको स्थिति देखिएको भन्दै सुकुम्बासी लगायत बाध्यकारी श्रममा जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेर मात्रै नहुने भन्दै श्रमिकले सहज रूपमा काम गर्न पाउने वातावरण बनाउनु पर्ने, बन्द उद्योग धन्दा खोलेर रोजगारीको अवसर दिने, दक्ष जनशक्ति उत्पादनमा काम गर्नुपर्ने बताउनुभयो। सांसदहरूले श्रम निरीक्षणको क्षमता र स्रोत साधन वृद्धि गर्नुपर्नेमा समेत जोड दिनुभयो। सभामुख टोल प्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनुभयो। सभामुख अरियालले सांसदहरूले सभामा उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कारवाहीबारे जानकारी गराउन निर्देशन दिनुभएको हो। बैठकमा समय माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। नेता आङदेम्बेले संसदमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको बताउनुभयो। सरकारका 100 दिनको उपलब्धिलाई हात्तीको देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै नेता आङदेम्बेले सरकारले सार्वजनिक गरेको उपलब्धिको सूची र यथार्थबीच ठूलो खाडल रहेको टिप्पणी गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहसलाई अन्यथा लिन नसकिने भए पनि संविधानका मूलभूत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसक्ने बताउनुभयो। अध्यक्ष राईले संघीयता, समावेशी र धर्मनिरपेक्षताका कुरामा तलमाथि हुने गरी संविधानमा दखल अन्दाज गर्न खोजियो भने देशमा दुर्घटना निम्तिने भन्दै संविधानका आधारभूत विषय नचलाई आवश्यक सुधार गर्न सकिने बताउनुभयो। बैठकको विशेष समयमा नेकपा एमालेका सांसद गुरु बरालले सरकारको 100 दिनको कार्यकाल लोकतान्त्रिक मूल्य, कानूनी राज्य र आर्थिक व्यवस्थापनका दृष्टिले असफल भएको भन्दै सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाउनुभयो। बैठकमा सांसदहरूले मौलिक हक कार्यान्वयन, विपद व्यवस्थापन र सीमावर्ती क्षेत्रका नागरिकका समस्या समाधान लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले उद्योग होटल तथा कर्पोरेट क्षेत्रका श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाली श्रम बजारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले विद्युतीय सवारी साधनको आयातका क्रममा करसली भएको आशंका बढ्दै गइरहेको उल्लेख गर्दै त्यसको छानबिन गरी राजस्व संकलन गर्न सुझाव दिनुभयो। सांसदहरूले खेती प्रणाली, माटो परीक्षण, मल बिउको उपयोग लगायत विषयमा किसानलाई तालिम दिन तथा राष्ट्रिय राजमार्गमा ढाट राखेर अवैध असुली गर्नेमाथि कारवाही गर्न माग गर्नुभयो। त्यसै गरी सांसदहरूले सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी दैलेखको कर्णाली नदीमा भएको दुर्घटनामा समयमा उद्धार हुन नसकेको र मृतक र घाइतेको यकिन तथ्याङ्क सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले कर्णालीका नागरिकले सड़कको दुरावस्थाका कारण सधैँ जोखिमको यात्रा गर्न बाध्य रहेको र नागरिकले अकालमा ज्यान गुमाउनु परिरहेको

0: सरकारले नसुनेका कारण विरोध जारी राखेको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। बैठकमा विनियोजन विधेयक 2083 सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले रेडियो फ्रिक्वेन्सी अनुगमनबाट सीमित प्राकृतिक स्रोतका रूपमा रहेको फ्रिक्वेन्सीको व्यवस्थापन, अवैध दूरसञ्चार प्रणालीको अन्त्य, एफएम स्टेशन पहिचान र सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्यौल गर्न सहज हुने बताउनुभयो।
1: रेडियो फ्रिक्वेन्सी अनुगमन प्रणालीबाट सीमित प्राकृतिक स्रोतको रूपमा रहेको फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी व्यवस्थापन, एफएम स्टेशनहरू, वायरलेस प्रणाली लगायतका रेडियो उपकरणहरू पहिचान तथा सोबाट लाइसेन्स प्राप्त संस्था व्यक्तिलाई हस्तक्षेप नियन्त्रण गर्न, सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्केवल गर्न, अन्तर्राष्ट्रिय दूरसञ्चारसँग सम्बन्धित मापदण्ड तथा स्पेक्ट्रम व्यवस्थापनका दायित्वहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न, 4G, 5G, डिजिटल प्रसारण, IoT लगायत आधुनिक वायरलेस सेवाको प्रभावकारी नियमन र अनुगमन गर्न, दूरसञ्चार तथा प्रसारण सेवाको गुणस्तर सुधार गर्न, इजाजत पत्र लाइसेन्स बिनाको फ्रिक्वेन्सी प्रयोग तथा अवैध उपकरणको प्रयोगलाई नियमनको दायरामा ल्याई लाइसेन्स तथा स्पेक्ट्रम शुल्कबाट राजस्व वृद्धि गर्न, संवेदनशील क्षेत्रहरूमा शंकास्पद वा अनधिकृत रेडियो संचारको पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
0: मन्त्री तिमल सिन्हाले सुरक्षण जोखिमबाट जोगाउन पनि सरकारले सुरक्षण मुद्रण केन्द्रमा पुँजीगत लगानी वृद्धि गरेको बैठकमा स्पष्ट पार्नुभयो। त्यसै गरी शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा शिक्षक अभाव पूर्ति गर्न, सार्वजनिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन, नेपालमै उच्च शिक्षामा युवालाई आकर्षित गराउन र सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको सेवा विस्तार गरी स्मार्ट कक्षा कोठाको अवधारणा अनुरूप सरकारले बजेटको व्यवस्था गरेको स्पष्ट पार्नुभयो। त्यसै गरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालय अन्तर्गतका विषयमा उठेका प्रश्नको जवाफ दिँदै लैंगिक समानता र महिला सशक्तिकरणलाई ध्यान दिएर बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री बादीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू मार्फत महिलालाई व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको जानकारी गराउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले आगामी आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा मनाउने तयारी भइरहेको बताउँदै असान्दर्भिक कानूनहरूमा संशोधन गर्न उक्त घोषणा आगामी साउन 1 गते गर्न लागेको जानकारी दिनुभयो। मन्त्री गौतमले संक्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन पनि सरकारले तीव्र रूपमा काम गरिरहेको बताउनुभयो। यसै गरी युवा श्रम तथा रोजगार मन्त्री रामजीव यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउन सरकार युद्धस्तरमा लागि परेको बताउनुभयो। युवाहरूलाई नेपालमै रोजगारी, सिप विकास र युवा उद्यमशीलता प्रवर्धन हुने गरी सरकारले बजेट ल्याएको भन्दै मन्त्री यादवले कमाउँदै सिक्दै र करियर उडान लगायतका नयाँ कार्यक्रमले युवा पुस्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी अस्पतालमा स्वास्थ्य कर्मीको अवस्था र बिरामीको चापलाई ध्यानमा राखी दुर्गम तथा विकट क्षेत्रमा समेत विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै कला, साहित्य र संस्कृतिको पर्यटनसँग गहिरो सम्बन्ध रहेको भन्दै सरकारले सांस्कृतिक पर्यटकलाई आकर्षित गर्ने गरी काम तय गरेको बताउनुभयो। मन्त्री पौडेलले पोखरा र भैरव अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने रूटका लागि विभिन्न देशहरूसँग कूटनीतिक प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो। बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत विनियोजित शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री प्रतिभा रावलले सहकारी बचतकर्ताको हितसँगै सर्वसाधारणको डुबेको रकम फिर्ता गराउने काममा सरकार लागि परेको बताउनुभयो। सरकारले संघीय निजामती विधेयक तर्जुमा गरी संघीय संसदमा पेश गर्न लागेको जानकारी गराउँदै मन्त्री रावलले विधेयकले कर्मचारीको मनोबल वृद्धिसँगै कर्मचारी प्रशासनको विद्यमान समस्या समाधानको अन्त्य र कर्मचारी प्रशासनको पुनर्संरचना हुने विश्वास व्यक्त गर्नु

0: त्यसै गरी विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले युवा वैज्ञानिकहरूलाई नेपालमै अध्ययन अनुसन्धान वैज्ञानिक खोज र आविष्कारका लागि सरकारले नयाँ कार्यक्रम बनाउँदै गरेको जानकारी बैठकलाई दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि असार 23 गते मंगलबार दिउँसो सभा 12 बजे बस्नेछ। नवलपरासीको पाली नन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध 3,45,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको अवधिमा अध्ययन खर्च, घर निर्माण र घर खरिद गर्दा लागेको खर्च रकम, बीमा प्रिमियम बाफत भुक्तानी गरेको रकम, कम्पनी लगानीमा गरेको खर्च गरी कुल खर्च जम्मा 6,97,00,000 रुपियाँ भन्दा बढी देखिएको छ। आयोगका अनुसार गुप्ताको बुवा वंशराज गुप्ता, आमा धानमती लेती तेली, श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्ता विरूद्ध पनि मुद्दा दायर भएको छ। गृहमन्त्री सुदन गुरुङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री गुरुङले आज अर्जुनधारा गाउँपालिका 11 स्थित सालबारी हेरिटेज भिल्लामा झापा जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरूसँग भेटघाट गर्नुभएको छ। गृहमन्त्री गुरुङले सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागू औषध ओसार पोसार, मानव बेचबिखन लगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल गर्नुभएको छ। लगातारको वर्षासँगै मनसुन सक्रिय बनेपछि बैतडीमा विपदको जोखिम बढेको छ। बाढी पहिरो र नदी कडानका कारण यस वर्ष करिब 18,000 नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय तहले पूर्व तयारी तीव्र बनाएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
1: बैतडीमा यस वर्षको मनसुनका कारण 3,654 घरधुरीका 17,894 नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्व तयारी तथा प्रतिकारी योजना अनुसार सम्भावित विपदको सामना गर्न उद्धार, राहत तथा आवश्यक स्रोत साधनको तयारी गरिएको हो। प्रमुख जिल्लाधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति संयोजक डिजन भट्टराई:
2: पहिलो कुरा त विपदको पूर्व तयारी र प्रतिकारी जिल्ला स्तरीय कार्ययोजना तयार गरियो। हामीले त्यो कार्यमा सबै निकायको भूमिका के छ भन्ने कुरा हामीले उल्लेख गरेका छौँ। त्यसो गर्दाखेरि भोलि विपद कस्तो हुन सक्छ, हरेक निकायले आफै जिम्मेवार भएर विपद पूर्व तयारी र प्रतिकारीको कार्ययोजना हेरेर काम गर्छ।
1: सुरक्षा निकायले पनि मनसुन जन्य विपदको पूर्व तयारीलाई तीव्र बनाएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्म बैतडीले पुर्चौनी र 10 रचन नगरपालिकामा विपद व्यवस्थापन बेस नै स्थापना गरी उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्म बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक जङ्ग बहादुर कुवर:
3: आफ्नै जनशक्तिलाई पनि ट्रेन गर्ने पाटो, त्यसपछि ट्रेन जनशक्तिलाई रणनीतिक रूपमा जिल्लाभरिमा डिप्लोइमेन्ट गर्ने पाटाहरूमा हामीले काम गरेका छौँ। विपदको लागि छुट्टै भनेर दुईवटा थप अस्थायी मनसुन सुरक्षा बेस स्थापना गरेका छौँ, एउटा दनपा र एउटा पुर्चुनी नगरपालिकामा। त्यसमा पनि हामीसँग भएको विशेष दखल राख्ने जनशक्ति छ, त्यसलाई पनि बाँडफाँड गरेर सबै ठाउँमा डिप्लोइमेन्ट गरेर
1: स्थानीय तहहरूले पनि सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक जनशक्ति र राहत सामग्री तथा पूर्व तयारीका अन्य सामग्रीहरू तयारी अवस्थामा राखेको जनाएका छन्। विपद आइपरे तत्कालै उद्धार र राहतमा परिचालन हुने तयारी पूरा गरिएको पुर्चौनी नगरपालिकाले जनाएको छ। पुर्चौनी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बम:
4: पुरै तयारी छ, हाम्रो क्याम्प आइसकेका छ सशस्त्रको पनि, अनि हामीले त्यो सबै सामग्री पनि उहाँहरूलाई देखाएका हौँ। विपद प्रतिकार योजना पनि बनाएका छौँ, त्यसमा पैसा पनि छ, 10 साल पनि छ, धेरै सामानहरू पनि, त्यसको एकदम तयारी राखेका छौँ हामीले।
1: जिल्ला विपद व्यवस्थापन समितिका अनुसार पुर्चौनी नगरपालिका, मेलौली नगरपालिका र सुर्नय गाउँपालिका बाढी पहिरो तथा कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन्। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। श्रीलङ्काको पश्चिमी सहर नेगोम्बो स्थित कारागारमा भएको झडपमा 20 जनाको मृत्यु भएको छ भने करिब 100 जना घाइते भएका छन्। हिजो दिउँसो कैदीका दुई समूह बीच शुरू भएको झडप आज नियन्त्रणमा लिएको थियो। घटनामा 16 कैदी र 4 कारागारका सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। हिंसा कसरी शुरू भयो भन्ने बारे अनुसन्धान भइरहेको छ।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डाबीच सहकारीका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष काण्डालाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्लेसँगको भेटमा अध्यक्ष काण्डाले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ। यस वर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाई शुरू भएको छ। रोपाईकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नु परेको छैन। असारको शुरूआती 19 दिनमै 40,000 मेट्रिक टन भन्दा बढी रासायनिक मलको सहज बिक्री वितरण भइसकेको छ। यही असार 1 गतेदेखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत कुल 40,569 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। विगतको वर्षहरूमा धान रोपाईको मुख्य याममै किसानले रासायनिक मल नपाएर शास्ति खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो। सरकारले बेलैमा आपूर्ति व्यवस्थापन भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन्।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो बालिका मादिन। अब खेल समाचार।
7: फिफा विश्वकपको राउन्ड अफ 16 मंगलबार बिहान 2 युरोपली महारथी पोर्चुगल र स्पेन बीच रोमाञ्चक भिडन्त हुँदैछ। पोर्चुगलका 41 वर्षीय भेटरन स्टार क्रिस्टियानो रोनाल्डो अर्का लिजेन्ड लियोन मेसीले कतार विश्वकपमा देखाएको जस्तै चमत्कारी प्रदर्शन दोहोर्याउँदै टोलीलाई अघि बढाउन लालायत छन्। तर बलियो स्पेन विरुद्धको खेल रोनाल्डोका लागि कठिन बन्न सक्ने अनुमान खेल विश्लेषकहरूको रहेको छ। युरोप 2024 च्याम्पियन टोली स्पेन 2 वर्ष अघिको तुलनामा केही कम आक्रमक देखिए पनि टोलीको आपसी तालमेल र क्लब फुटबल शैलीको प्रदर्शनले पोर्चुगलका लागि फलामको चुरा साबित हुने निश्चित छ। पछिल्लो समय स्पेनको अग्रपन्थी अल्भारो मोटाको स्थानमा मिकेल वेर्जाबले सम्हालेपछि चुस्त देखिएको छ। वेर्जाबले जारी प्रतियोगितामा 4 गोल गरिसकेका छन् भने राष्ट्रिय टोलीका लागि खेलेका पछिल्ला 16 खेलमा 17 गोलको शानदार रेकर्ड बनाएका छन्। खेलमा नियन्त्रण जमाउने स्पेनको रणनीतिलाई चिर्नु पोर्चुगलका लागि मुख्य चुनौती हुनेछ। ऐतिहासिक रूपमा यी दुई छिमेकी बीच सन् 1921 यता 43 पटक प्रतिस्पर्धा भइसकेको छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमदेखि भारीसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी 3 दिन देशका पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह। सांसदहरूले उठाउनुभएका समसामयिक विषयमा गम्भीर हुन सभामुख टोल प्रसाद अरियालको सरकारलाई रूलिङ। 3,45,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। श्रीलंकाको कारागारमा भएको झडपमा 19 जनाको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति पोर्चुगल र स्पेन बीच प्रतिस्पर्धा हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: फ्री टिकट सहित दुबई में रोजगारी का लागि सुवर्ण अवसर।
1: दुबई को प्रतिष्ठित कंपनी इसादाहा कंपनी हाउसकीपिंग क्लीनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले इसादाहा कंपनी हाउसकीपिंग क्लीनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कंपनी को प्रतिनिधिबाट यही असार 28 गते बिहीबार चितवन को होटल रेड कार्पेटमा हुँदैछ।
2: देवान मेन पावर नारायणगढ़ लाइन सोक संपर्क 98558369 98426 43211 र 98142076704।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखा को जरूरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
5: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
4: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
5: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
5: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
5: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
6: हेलो, सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के भयो? बिरामी भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ रे, काठमाडौँ नै लैजानु पर्ने भयो।
7: त्यसो भए निको बाल अस्पतालमा लगिहाल, त्यहाँ 24 घन्टा इमर्जेन्सीमा समेत बाल रोग विशेषज्ञद्वारा नै चेक जाँच गरिन्छ, म त्यही आइपुग्छु।
8: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा काठमाडौँ बाहिरका बिरलै अस्पतालमा उपलब्ध नर्सरी, एनआइसियू, पिआइसियू, मुटुको इको, इसिजी र सबै खाले आइसियू सेवा, विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेशलिटी सेवा, 24 घन्टा विशेषज्ञ डाक्टरको निगरानीमा ओपिडी सेवाका साथै गम्भीर प्रकृतिका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारू रहेको समेत जानकारी गराउँदछौँ।
9: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एकमात्र अस्पताल निको बाल अस्पताल प्राली,
10: भरतपुर 10 नयाँ मेडिकल कलेज, सीएमसी अगाडि।
9: फोन 056-558-953 558-853।
11: हेलो
12: हेलो बुढी, के छ खबर?
11: ठिकै छ, चलेकै छ।
12: ल भिडियो अन गर् त, तलाई हेरम।
11: भिडियो अनै छ त, देख्नु भएन र?
12: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
11: माडीको नेट यस्तै त हो नि।
12: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
5: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98452-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
13: सम्बन्ध सधैँभरिलाई साथ नै राखौँ टेकमाइललाई, टेकमाइललाई।
14: ओए आखा देख्दैनौ, के गरेको? हेर त, भर्खरै किनेको नयाँ स्कुटर कुच्चाइदियो यार। Oh my god, sorry didi, sorry. Break nahi lagena ke.
15: Sorry bhanera huncha, ab malai aru thaha chaina, malai mero scooty pahila jastai chahiyo.
14: Don't worry didi, hamre Basantapur ma RRP Motors and Dent Paint chhadai cha ni. Tehi jao tapai ko scooty pahila ko bhanda jhakas bancha didi. Ani sanga RRP khaja ghar pani cha, mitho khaja khanu hola ra fresh hunu hola.
3: RRP Motors and Dent Paint ra RRP khaja ghar, naya bazar Basantapur bazar maadi.
16: Hami kaha denting, painting, plastic welding, gas welding, metal welding, sticker painting ra number plate ko kaam garinu ka sath सबै खाले खाजा खाना नास्ता र चिसो पिय पदार्थको पनि व्यवस्था रहेको छ
3: प्रोप्राइटर राजेन्द्र पाण्डे रीता पाण्डे 98450 53

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा। 12 लाख भन्दा बढी भूमिहीन र व्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता नपाउने।
1: होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थानमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
0: तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन। देशभर 32% मात्रै धान रोपाई, मध्यमा सबैभन्दा कमजोर अवस्था। किसान अझै वर्षाको प्रतीक्षामा। तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई। सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनलाई जानकारी गराउनु पर्ने। नेपाली काँग्रेसमा आन्तरिक विवाद झन चर्कियो। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी।
2: तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौँ काङ्ग्रेसमा, पक्रुस न तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछन्।
0: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: यस वर्ष समयमा नै आवश्यक मात्रामा पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ, जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ्दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: देशभर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशभर कुल धान खेती योग्य क्षेत्रफलको 32.38% अर्थात 443,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 41%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 3,85,933 हेक्टर खेतयोग्य क्षेत्र मध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने सम्भावना के छ? सीआईएनसँग कुरा गर्दै मौसमविद सरोज पुडासैनीले भन्नुभयो।
5: अब मधेसको लागि मात्रा चाहिँ अब आज र भोलिको लागि वर्षाका गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ केही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भोलि भन्दा पनि भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँको पनि केही स्थानहरू चाहिँ मधेस समुद्रको वर्षा हुने, केही स्थानमा भारी वर्षाको पनि सम्भावना चाहिँ देखिएको छ मधेस प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो क्षेत्र र अलिक बढी यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रित भएर चाहिँ वर्षाहरू भइरहेको छ।
4: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी, व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। उहाँले देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कारवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
6: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
4: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्त्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनु भयो। सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढाइएको बताउनु भयो। उहाँले हाल 12,47,000 भन्दा बढी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
1: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ, साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार ₹25,000 र 3 महिनाको घर भाडा स्वरूप मासिक ₹15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थलमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
4: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउने भएका छन्। अधिकांश अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार ₹25,000 उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा ₹25,000 भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यवसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली काङ्ग्रेसको संस्थापन र संस्थापनेतर बीच आन्तरिक तिक्तता थप बढेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापनेतरले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम बिन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा काङ्ग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देउवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। काङ्ग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेन्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
7: उहाँहरू चाहिँ पहिला एक ठाउँ बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ भनि राख्छौँ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौँ भन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुन जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्पसनको लागि होइन।
4: संस्थापन इतरका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशाङ्क कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले काङ्ग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। काङ्ग्रेस सहमहामन्त्री फर्मुला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनु भयो। सिआइएनसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्दिन भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
2: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लड्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक खुलेन, त्यो काम हुँदैन। अब रह्यो कुरो उनीहरूले यो जो सब गरिरहेछ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौँ काङ्ग्रेसमा, पक्रुस न तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछ।
4: काङ्ग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण र अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै इतर पक्षका नेताले अध्यावधि गरेका छैनन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रङ्गशालामा सुरु हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह केको उपविजेता र स्पेन समूह एचको विजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाडीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रङ्गशालामा हुनेछ।
0: सन्तोष गन्धर्व। मुगुको भी गाउँमा खडेरीको संकट, भोक मरेको जोखिम बढ्दो,
8: पानी पाइँदैन आउँदै के गरेको बाल लाउने हो अब
9: केही छैन, सुकी गर्नु खै रे के खा दुमुखा चामल त्यो भन्दा पिने पानी पनि छैन।
0: किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्टसँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो।
11: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। असार लागिसक्दा देशका अधिकांश स्थानमा रोपाई चलिरहेको छ, तर मुगुको सोरु गाउँपालिका 3 स्थित भी गाउँमा भने अवस्था बिल्कुलै फरक छ। लामो समयदेखि पानी नपर्दा खेतबारी बाँझै छन्, पानीका मुहान सुकिसकेका छन् र किसानहरू भोकमरीको चिन्तामा छन्।
14: मुगुको सोरु गाउँपालिका 3 भी गाउँका हिमाली धामीको परिवार वर्षौंदेखि खेतीपातीकै भरमा चलेको छ, तर यस वर्ष असार लागिसक्दा पनि उहाँले खेतमा बिउ समेत छर्न पाउनु भएको छैन। खेतबारी सुक्खा छन्, पानीको कुनै स्रोत छैन। घर अगाडि बाँझो जमिन देख्दा उहाँको चिन्ता झन बढेको छ।
15: पहिला बाली गहुँ गर्दा छिउ सरन, अब यस बेला त गहुँ भित्री बेला भइसक्यो होइन, अब नेरी पछि अब कोदो काउनी रोम्ने बेला भयो होइन, काउनी कोदो घोगा मकै त्यस्तै अन्य ढोक त छिउ सर्दै अब के गर्नु अब अहिले केही मेगाया नै अन्त अटक खाने पानी पाइँदैन अन्त के गर्कन बाली लाउने हो अब
14: भी गाउँका अधिकांश किसान आकाशीय पानीमै निर्भर छन् सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती सुरु गर्न सकिँदैन यसपालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ कोदो मकै चिनो कागुनो जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्ले धामी बताउनुहुन्छ
9: समस्या भन्नु त केही छैन समस्या बाली नाली भन्ने साउँ अहिले ताती कात्तिके बाली पनि भयो न जेठाजी तिन बाली जेठाजी भयो दुई बाली कात्तिके भयो अहिले मान्टक राम्रो राम्रो गरेको नि मर्नु भयो केही छैन सुकी गर्नु खै के दुमुखा चामल त्यो भन्दा पिने पानी पनि छैन गोरु बाछा पनि मन नआटी गयो केही पनि मान्ट पनि त्यस्तै छ रात पनि यही धारन्ती बहिनी दिन पनि यही धारन्ती बहिनी छन् पानीको पानी अरू खानु भन्दा त पानीको पनि पाउन आँटिनन्
14: यसै गाउँका अधिकांश परिवारको मुख्य आमदानीको स्रोत कृषि पेसा नै हो पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झन्डै एक वर्षसम्म खान पुग्थ्यो धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे तर लगातार दुई वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन् स्थानीय धना भूमि र कन्तरी भूमि
15: खेती मुले हुकी गया खेती बाँदा उभया हिम भया काही मास भया त्यही न बोटोमा तुमारे हो क्या केही कोही पनि लाग्यो नै म पनि त्यति राखे तलाउँदो अब खडेरी पर्यो भने खडेरी एकजना आउँदो खान एकजना ल्याएकै बस्छ खाने एकजना भया भयो कसरी हो एकजना म दिए आफू खान्दा मम्मी ठेका लिनाएर बैकिन गर्नु बैकिन नआएन बैकिन ठ्याम्को ठ्याम लगाइदा हामीको नेस्तो सर खडेरी पर्यो चामल त्यो निशुल्क चामल कोही दिने छैन
9: दुई वर्ष लगभग भयो हुनु हाम्रो खडेरी पर्यो अब पोहोर पनि गहुँ भएन अहिले पोहोर कात्तिके पनि भएन अनि अहिले पनि कात्तिके पनि छैन हुने छैन पुरो गहुँ पनि अब केही पनि भएन खाद्य विकल्पहरू छैन पैसा आर्थिक ओरपर अब कमाउने ठाउँ पनि छैन हाम्रो केही पनि पानीका मूल भनेर सुकेर रात दिन त्यहीमा बैकिनीको लेन छ त्यहाँ मारा मार लुच्छा चुर मात्रै छ केही छैन तिन चार घन्टा बस्नु छ कि रातभरि बस्नु छ कि दिनभरि बसेर कुनै न कुनैले हेरिदिएले हल्का नाप हामी रात केही न केहीको रात गरिदिएले हामी आभार हुने छौँ
14: खडेरीको असर नयाँ बालीमा मात्र होइन अघिल्लो मौसममा लगाएका जौ गहुँ उवा र धान जस्ता बालीमा पनि परेको छ मुगोका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोरु गाउँपालिका तीनका वडा अध्यक्ष सिंह बहादुर धामी बताउनुहुन्छ
16: हाम्रो मुगुमा गमगढीमा पानी आउँछ अर्को ठाउँ पानी आउँछ यहाँ खडेरी किन पर्यो पनि भन्छन् तर्क पनि छ मान्छेको विभिन्न तर वारी हाम्रो सोरु बेल्टको भी हुम्ला बेल्टको यो गल्बा कल्खे पहिलेबाट पनि अलिकति चाहिँ खडेरी पर्ने ठाउँ किन हाम्रो वन जङ्गल पनि कम छ अनि माथितिर लेक पनि अलिकति चाहिँ जङ्गल भएको लेक लामो पनि छैन त्यो हिसाबले पनि खडेरी पर्छ पोहोर सालबाट अलि चाहिँ बढी भएकै हो
14: समयमै पर्याप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् खड्क सुनार CIN रेडियो मुगु मुगु गमगढी
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ डिजिटल जालमा फस्दै महिला श्रमिक
17: विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई
0: विदेश जाने महिलामाथि बढ्दो डिजिटल हिंसा सुरक्षित रहने उपाय के होला विज्ञसँगको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन् CIN को साझा खबर सुन्दै गर्नुहोला
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
20: सबैका लागि दृष्टि सधैँका लागि दृष्टि क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथमा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ वैदेशिक रोजगारीले रोजगारी र आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा अनलाइन ठगी फेक प्रोफाइल ब्ल्याकमेल र गलत सूचनाका घटना बढिरहेका छन् यस्ता जोखिमबाट कसरी सुरक्षित रहने अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनु पर्छ यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मन्जु गुरुङसँग कुराकानी गरेका छौं
21: नेपाल भित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू दुर्घटनाहरू देखेका छौँ त्यसमा पनि अझ नेपालको राजनैतिक सिमाना छोडेर जाने जहाँ चाहिँ उसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढी जानकार भएर बुझेर सचेत भएर सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक सङ्घ संस्था हजुरहरू जस्तो सञ्चारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ बुझ्नुपर्छ भन्ने त्यो ज्ञान त्यसको महत्त्व चाहिँ उहाँहरूलाई दर्शाउनु पर्छ अनि उहाँहरूलाई चाहिँ एहसास भन्छ नि रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना गर्नु
22: यो व्यक्तिगत जानकारी कसलाई दिने कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने फाइदा एकातिर छ
21: हजुर
22: डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने तलब एकदमै धेरै थोरै जान पाउने कुरा गइसकेपछिको कुरा भयो कतिपय चाहिँ अब पैसा दिएर जानै नपाएको स्थिति पनि हुन्छ होइन ठगिएको एक त घरमा आर्थिक समस्या भएर जान खोजेको ऋण पान गरेर दिएको सङ्कलन गरेको पैसा पनि दलालले एजेन्टले खाइदिने स्थिति पनि छ नि त त्यसो नहोस् भन्नका लागि पनि केही सावधानी त अपनाउनु पर्यो महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने
21: विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि लागत चाहिँ उहाँहरूले तिर्नु पर्दैन कि यसलाई चाहिँ इम्प्लोयर पे मोडल भन्छ जो चाहिँ उसको रोजगारदाता हो उसको रोजगारदाताले उसको समग्र उसको पासपोर्ट बनाउनेदेखि लिएर उसको भिजाको उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो गन्तव्य मुलुकमा नपुगिन्जेलसम्मको समग्र उसको लागत चाहिँ उसको रोजगारदाताले बेहोर्ने एउटा चाहिँ प्रावधान छ के तर बिचको बिचौलियालाई हाम्रो महिलाहरूलाई त्यो बारेमा जानकारी छैन बिचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ रोजगारदाताबाट पनि फाइदा लिन्छ एक नम्बरमा यो कुरा बुझ्न चाहिँ जरुरी छ र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले ब्याङ्क खाता खोल्नुपर्ने होला ब्याङ्क खाता खोल्दाखेरि उसको चाहिँ त्यहाँको सेक्युरिटी पिनको कुराहरू होला अहिले पछिल्लो अवस्थामा ई ब्याङ्किङको सिस्टमहरू आइरहेको छ ई ब्याङ्किङको एउटा मान्छेलाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ यहाँबाट विदेश पठाउनु चाहिँ सजिलो भएको छ तर त्यसको साथसाथै एकदम चुनौती पनि छ
22: विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको क्रममा बाहिर रहँदाखेरि अब घर परिवार आफ्नो साथमा हुँदैन एक्लै त्यो हुँदाखेरि चाहिँ एक्लोपनको महसुस हुँदै गर्दाखेरि चाहिँ यहाँ सामाजिक सञ्जालले अहिले त सजिलो छ हातमा मोबाइलमा यसो गरेपछि जोसँग कुरा गर्न पाइयो होइन छान्दाखेरि चाहिँ सही मान्छे भनेर छानेर विश्वास गरेर थुप्रै खालका अन्तरङ्गका कुराहरू अनि आफ्ना गोपनीय स्थानका फोटोहरू पनि पठाउने गर्दै गर्दाखेरि चाहिँ विभिन्न दुर्घटनाहरू भएको दुःखद घटनाहरू घटेको कुराहरू पनि आइरहन्छ नि त विदेशमा रहँदै गर्दाखेरि महिलाले के विषयमा चाहिँ ख्याल गर्ने यो डिजिटल ठगी भित्र चाहिँ यो आर्थिक रोजगारी मात्रै नसमेटिएर यो त एक किसिमको यो पनि ठगी नै हो हिंसा हो के विषयमा ख्याल गर्ने त
21: अब मैले अघि नै यहाँलाई निवेदन गरे जस्तै जो पाए त्यहीसँग साथी नगर्ने, यदि साथी गरिहाले पनि आफ्नो के अरे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो, त्यो हेर्नु पर्यो। र यदि कसैले तपाईँलाई ललाई फकाई होइन एकदमै मन जितेर म चाहिँ अनम्यारिड हो मेरो बिहे भएको छैन त्यो सुरुमा नपाइन्जेल त अब लोग्ने मान्छेले त्यो भन्छ नि, त्यो भनेर झट्टै विश्वास नगरिहाल्ने कसैलाई,
3: कसरी थाहा पाउन सक्छौँ यो मान्छे चाहिँ मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ?
21: हामीलाई इन्ट्युसन भइहाल्छ नि यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ, किन यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ, यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुइँको पनि पाउँछौँ। विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई।
3: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सुइँको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात के गर्ने?
21: त्यस पश्चात चाहिँ उसँग संवाद पनि संवादको दूरी घटाउने, कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने, त उसलाई ब्लक गरिदिने, उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ। त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परै रहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सफल हुन्छ।
3: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ? हामी महिलाले उजुरी दिनपर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने, मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव त उत्पन्न हुन्छ नि, त्यसपछि के गर्न सक्छौँ?
21: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग नि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ, त्यस्तो संस्थामा गएर पहिला सुरु प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ, साइबर ब्युरोमा पनि दिन सकिन्छ। त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनु पर्छ।
3: विदेशमा हुँदा जस्तो विदेशमा
21: हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक सङ्घ संस्थाहरू हुन्छ, हाम्रो अब कूटनीतिक नियोगहरू छ, मिसनहरू हुन्छ होइन, त्यसले गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ, उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ।
0: 500 दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा, 12 लाख भन्दा बढी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता भने नपाउने भएका छन्। तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन छ। देशभर 32% मात्रै धान रोपाई, मधेसमा सबैभन्दा कमजोर अवस्था छ। किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाइ छ। सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनमा जानकारी गराउनु पर्ने भएको छ। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: बाँचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053, 98-550-77-061 र 98-550-77-053
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
5: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: महत्त्वपूर्ण विधेयकमाथिको छलफलमा पनि सांसदहरूको रुचि कम, विपक्षी दलले सुनाए 100 दिनको समीक्षा, सांसदका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रुलिङ।
0: सवारी दुर्घटनाबारे संसद मार्फत सरकारको ध्यान आकर्षण, रेबिस र क्यान्सरको औषधि अभाव नरहेको स्वास्थ्य मन्त्रालयको प्रष्टीकरण।
1: देशभर हालसम्म 32% धान रोपाई सकियो, आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना।
0: प्रशान्त महासागरमा चीनद्वारा क्षेप्यास्त्र परीक्षण, रुससँग मिलेर सैनिक अभ्यास पनि सुरु, जापानको आपत्ति।
1: र विश्वकप फुटबलमा आज पोर्चुगल र स्पेन भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा महत्त्वपूर्ण विधेयकमाथिको छलफलमा पनि सांसदहरूको रुचि कम देखिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिन नाम टिपाएका सांसद नै उपस्थित नभएको पाइएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठी भट्टराई र नेपाली कङ्ग्रेसका सांसद सन्तोष सुब्बाले नाम टिपाएर पनि सहभागिता जनाउनु भएन। भट्टराई र सुब्बाको नाम सभामुख डोल प्रसाद अर्यालले 3-3 पटक उच्चारण गरेर बोलाए पनि नदेखिएपछि रासोपाएकै अर्का सांसद गोविन्द पन्थीको पालो आएको थियो, जसले सांसदहरू संसद बैठकमा हाजिर गर्ने र बाहिरिने गरेको प्रष्ट भएको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम महासन्धिको प्रोटोकल नम्बर 29 र 81 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै रासोपाका अर्का सांसद गणेश कार्कीले आफूलाई फोनमा आइरहेका समस्याहरूमध्ये 2-3 उल्लेख गर्नुभएको थियो।
4: 23 दिदीको बिहे छ, तर भाइको सब दुबईमा छ। मन्त्रालयमा पटक पटक फोन भएको छ, मन्त्रालयबाट दूतावासमा पनि फोन गर्नुहुन्छ, उता पनि प्रक्रियामा अल्झिरहेछ। लास पर्खिने के घरमा छोरीको बिहे अनमाउने भन्ने कुरामा मान्छेहरू दुविधामा छन्। त्यस्तै अमेरिकामा बसेका संगीत खत्रीको बारेमा पनि त्यस्तै प्रक्रियाबाट जानु पर्यो। अस्ट्रेलियामा पनि त्यही समस्या छ। कुन देशमा हामी छौँ, कुन पृष्ठभूमिबाट हामी गएका छौँ भन्ने कुराले साह्रै ठुलो अन्तर राखेको देखिँदैन। सामान्य नागरिकहरू यहाँबाट विदेश जाउन् अथवा एउटा कुनै विशिष्ट क्षमता हासिल गरेका मान्छेहरू विदेश जाउन् काम गर्नका लागि समस्याहरू उही हुन्।
3: पछिल्ला सरकारी तथ्याङ्क हेर्दा विदेशमा मृत्यु हुने नेपाली श्रमिकको संख्या बढ्दो क्रममा देखिएको छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष 2082-83 11 महिनामा मात्रै 1121 जना श्रमिकको मृत्यु भएको छ। गत आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउनेको संख्या 1544 जना थियो। अब यो प्रस्ताव पारित भएमा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा कुरा गर्न पाउने विश्वास व्यक्त गर्नुभएको छ।
4: हामीले यहाँ रेमिटेन्स यति आयो भनेर त वर्षौंदेखि गन्यौ, तर हाम्रा नागरिकहरू विदेशमा गएर आफ्नो पासवर्ड आफैसँग राख्न सक्ने कतिजना छन्, कतिका पासवर्ड चाहिँ आफूसँग राख्न पाउँदैनन् भनेर हामीले कहिले पनि संख्यामा निकालेनौ। कम्तीमा अब यो प्रोटोकलको पक्ष राष्ट्र हामी भइसकेपछि हामीले त्यो बारेमा आवाज उठाउन पाउँछौ होला, अन्तर्राष्ट्रिय फोरमहरूमा त्यो बारेमा कुरा गर्न पाउँछौ होला। त्यो बल दिने यो प्रोटोकल यो संसदमा आइपुग्न 2026 12 वर्ष पर्खिनु भनेको सायद संसदकै अलिकति गैर जिम्मेवारी पनि हो कि।
3: अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1030 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सांसद सांसद नरेन्द्र कुमार केरुङले श्रमिकहरूको श्रमको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो।
5: हाम्रो कानुन हाम्रो संविधानले जे जस्तो व्यवस्थाहरू चाहिँ प्रगतिशील रूपमा गरे तापनि हाम्रो व्यवहारमा अझै पनि कायम रहेको अर्काको ऋण तिर्नका लागि श्रम गर्न बाध्य हुनुपर्ने परिस्थिति, जस्तै त्यसलाई हामी कमलहरी प्रथा भन्यौं, कमैया प्रथा भन्यौं, हरुवा चरुवा भन्यौं, यसका साथ साथमा कारखानाको चिम्नीबाट निस्किने धुवाहरू हामीले देख्यौं, खेत बारीहरूमा पसिना बगाइरहेका किसानहरू, निर्माण चाहिँ स्थलमा ढुङ्गा बोकिरहेका मजदुरहरू, सडकमा चाहिँ काम गरिरहेका श्रमिकहरू, कार्यालय सफा गर्ने कर्मचारीहरूदेखि लिएर वैदेशिक रोजगारीमा काम गरिरहेका श्रमिकहरू, यी चाहिँ ब्लु कलर जब अन्तर्गत पर्दछन्। र व्हाइट कलर जब अथवा ब्लु कलर जब जे जबमा रहे तापनि सबै श्रमिकहरूको उचित किसिमको सम्मान र उचित किसिमको सुरक्षा हुनु पर्दछ, र यो दायित्व राज्यको हो भन्ने कुरा म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।
3: अर्को विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले मानव दासता बिखन जस्ता कुकृति बाध्यकारी श्रम कलङ्कको रूपमा आएको उल्लेख गर्दै त्यसको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। उहाँले जातीय प्रथासँगै शुरू भएको बाध्यकारी श्रमको अन्त्य गर्दै उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री यादवले पनि समस्या धान्नै नसकिने खालको रहेको स्वीकार गर्नुभएको छ। 3 महिनामा 30 करोड क्षतिपूर्ति भराउन सफल भएको दावी गर्दै उहाँले आगामी 3 महिनामा व्यवस्थित गर्ने बताउनु भएको छ।
6: वैदेशिक रोजगार विभाग काठमाडौँमा मात्रै छ, हामीले सेवा चाहिँ 40 लाख मान्छे जो विदेशमा छन् उहाँहरूलाई पनि दिइरहेछौँ। वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूको लागि पनि, उहाँहरूको परिवारको लागि पनि, र यति धेरै ठगी भएको छ। दिनभरि चाहिँ लगभग 50 मुद्दा दर्ता हुन्छ, महिनामा 500 जति पक्राउ पुर्जी जारी हुन्छ। हामीले महिनामा चाहिँ तर 70-71 जनालाई मात्र पक्राउन अहिले सकिरहेछौँ। यसलाई चाहिँ बढाउनै पर्छ, यसमा चाहिँ इन्टर मिनिस्ट्रियल कोअर्डिनेसन चाहिँ जरुरी पर्छ, त्यो हामी गर्छौँ।
3: यससँगै अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत भएको छ।
1: सरकारको 100 दिन पुगेपछि बसेको पहिलो संसद बैठकमा विपक्षी दलहरूले हनीमुन पिरियड पूर्णतः असफल भएको दावी गरेका छन्। अर्को एक रिपोर्ट।
3: सरकारले 100 दिन पूरा गरेको सन्दर्भमा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ देम्बेले आज प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै उत्तर कोरियाली नेताको जस्तो देखिएको टिप्पणी गर्नुभयो।
7: लोकतान्त्रिक बाटो सुल्टो हो, सुल्टोबाट आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। गन्तव्यमा पुग्न सुल्टै बाटो हिँड्नुपर्छ, फेरि छिटो हिँडेर मात्रै पनि पुगिँदैन। हिँड्ने बाटो सही हुनुपर्छ र प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ सभामुख महोदय। यो राम्रो सङ्केत पटक्कै होइन।
3: सामाजिक सञ्जालमा भाइरल हुने बाटो त्यागेर संसदप्रति उत्तरदायी हुन उहाँको सुझाव थियो। रासोपाको महाधिवेशनमा नेकपा एमालेका नेता युवराज गेवालीले ड्राइभिङ गर्दा ध्यान दिनुपर्ने बताएपछि प्रधानमन्त्रीले बालेनले हाइवे एक्सप्रेस चलाएको जवाफ दिनुभएको थियो। त्यही शब्दमा आङ देम्बेले फेरि सम्झाउनु भएको छ।
7: म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्नु बडो गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, तपाईँले भाइरल हुने बाटो अब त्याग भोलि दिनुहोस्। तपाईँ देशको प्रधानमन्त्री भइसक्नु भयो, अब प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढङ्गले ड्राइभ गर्नुहोस्, एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालिएर गर्नु। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।
3: सुकुम्बासीहरूको उठीबास लगाएको तर्फ संकेत गर्दै आङ देम्बेले देश कालो चस्मा, कालो कोट र कालो प्यान्ट लगाएर कालै गाडीमा होइकिनेहरूको मात्र नभएको टिप्पणी गर्नुभएको छ। नेकपा एमालेका सांसद क्षितिज थेबेले पनि प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिन नचाहेको बताउनुभयो। संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारका राम्रा काम भन्दै केही विवादित निर्णयहरू सुनाउनु भएको छ।
8: सर्वोच्च अदालतको प्रधान न्यायाधीश चौथो व्यक्तिलाई

0: फेरबदल गरिए, यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुकमा गम्भीर दुर्घटना निम्तिन सक्ने बताउनु भएको हो।
1: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो तिनवटा कुरा देख्छु। यो तिनवटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ दुर्घटना हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ।
2: सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई रुलिङ गर्नुभएको छ। आज बसेको बैठकमा सभामुख आर्यले आकस्मिक र शून्य समयमा सांसदले उठाएका जनसरोकारका विषयमा गम्भीर एवं महत्त्वपूर्ण बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे पनि सदनलाई जानकारी गराउन भन्नुभएको छ।
3: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
4: राष्ट्रिय सभाले भने भोलि आगामी वर्षको बजेट पारित गर्ने भएको छ। भोलि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय सहित 8 मन्त्रालयको बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची सार्वजनिक गरिएको छ। आज पनि 8 मन्त्रालयगत बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका छन्। भोलि नै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक अर्थमन्त्रीले पेश गर्नुहुनेछ। प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बजेटमाथिको छलफल प्रक्रिया राष्ट्रिय सभाबाट सकेर फेरि प्रतिनिधि सभामा फिर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
2: नेपाल परिवेशमा नेपाली कंग्रेसको देउबा पक्षले खोल्यो छुट्टै कार्यालय। लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम मार्बल।
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
9: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: एक साताभित्र देशका विभिन्न जिल्लामा भएका 3 ठूला सवारी दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। विशेष गरी दैलेखको कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनामा बेपत्ता यात्रु 5 बितिसक्दा पनि भेटिएका छैनन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी करिब 400 तल कर्णाली नदीमा खसेपछि हालसम्म 1 मृत्यु भएको पुष्टि भएको छ। हिजो डोल्पामा बोलेरो जीप दुर्घटना हुँदा 1 मृत्यु भयो भने 11 घाइते भए। गत शुक्रबार बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा 17 घाइते भएका छन्। यी दुर्घटना पछिल्लो 1 अवधिमा भएका हुन्, जसले बर्खायाममा सडक यात्रा कति जोखिमपूर्ण बनेको छ भन्ने उजागर गरेको छ। लगातारका दुर्घटनाले संसददेखि सडकसम्म सुरक्षित सडकको माग उठ्न थालेको छ। लगातार भइरहेका दुर्घटनापछि संसदमा पनि सरकारको चर्को आलोचना भएको छ। कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णालीलाई मृत्युमार्ग होइन सुरक्षित सडक चाहिएको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली

0: कंग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीका सडकहरू मृत्यु मार्गमा परिणत भएको भन्दै राज्यको चरम व्यवस्थाका कारण नागरिकले अकालमा ज्यान गुमाइरहेको बताउनुभयो। प्रधानमन्त्रीले चुनावताका बेला कर्णालीलाई स्वर्गको संज्ञा दिएको स्मरण गराउँदै उहाँले के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो भन्दै प्रश्न गर्नुभयो।
1: कर्णालीका सडकहरू आज सडक रहेनन्, ती मृत्यु मार्ग जस्तो देखिएका छन्। अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नु पर्ने हो? हरेक पटक यात्रा गर्दा मानिसहरूले आफ्नो ज्यान हत्केलामा राखेर हिड्नु यो कस्तो व्यवस्था हो? हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यूले पनि कर्णालीमा गएर त्यसलाई स्वर्गकी रानी कर्णालीकी सुइना भनेर सम्बोधन गर्नु पर्यो। तर सभामुख महोदय, म यहाँ उभिएर सोध्न चाहन्छु, के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानु पर्ने हो?
0: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका जनताले स्वास्थ्य र शिक्षा मात्र नभई सुरक्षित हिँड्ने बाटो पाउनु आफूहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै सरकारसँग भिख नभई अधिकार खोज्न आएको बताउनुभयो।
2: अझ पनि कर्णालीका जनताहरू रुवावासी गर्ने र कर्णाली राजमार्ग स्वास्थ्य शिक्षा त परका कुरा हुन्, हिँड्ने बाटो देऊ सरकार भन्दा कर्णालीका जनताले भिख मागे जस्तै गर्नुपर्छ। हामी भिख माग्न आएको होइन, अधिकार खोज्न आएको हो। यो कुरा चाहिँ ध्यान दिनुहोस्।
0: राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दुर्घटनापछि उद्धारमा भएको ढिलाइप्रति सरकारको आलोचना गर्दै कर्णालीका नागरिकले बाँच्न पाउने अधिकार छ या छैन भनेर प्रश्न गर्नुभयो।
3: कर्णाली नेपालमा हो कि होइन यसको जवाफ चाहियो सम्माननीय सभा महोदय। आज मन्त्रीहरू हेलिकप्टरमा सयर गर्दा कर्णालीमा नागरिक डुब्दाखेरि उद्धार गर्न नहुने, के कर्णालीका जनता यो देशका नागरिक हुने होइनन्, यसको जवाफ सम्माननीय सभामुखले आज दिनुपर्छ। यो संसदमा रुलिङ गर्नुपर्छ। कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ या छैन, के कर्णालीका युवाहरू यो देशको भविष्य हुने होइनन्, कि हामी कर्णालीमा जन्मनु हाम्रो अभिशाप हो।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद रमेश प्रसाईले पनि कर्णाली राजमार्गमा बारम्बार भइरहेका दुर्घटनाबारे गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गर्नुभयो। दुर्घटनालाई सामान्य समाचारको विषय बनाएर राज्य पन्छिन नमिल्ने उहाँको भनाइ छ।
4: कर्णाली राजमार्गमा पटक पटक हुने दुर्घटनाहरू हाम्रो लागि खालि समाचारका विषयहरू मात्र बन्न थाले। नागरिकको जीवनभन्दा ठुलो सम्पत्ति र प्राथमिकता राज्यको अर्को हुन सक्दैन। सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भिडमा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
0: पछिल्लो साताको सबैभन्दा दुर्घटना दैलेखको फोर्स गाडी दुर्घटनामा प्रहरीले कतिजना सवार थिए भनेर भन्ने किन तथ्याङ्क दिन सकेको छैन। यात्रु दर्ता र प्रविष्ट एन्ट्री प्रक्रियाले गर्दा ठ्याक्कै तथ्याङ्क राख्न नसकिएको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले स्वीकार गर्नुभयो।
5: जनप्रतिनिधिहरूले जनतालाई धेरै दुःख भयो भनेर यो इन्ट्री गर्ने कुराहरू छ नि, त्यसलाई चाहिँ अलिकति विरोधमै आ हुन्छ कि त्यहाँ सोध्छ कि रोडबाट कतिजना हुनुहुन्छ भनेर सोध्छ, अनि उसले भनेको हुन्छ टिपुट मात्रै टिपेको हुन्छ कि हिसाबले त्यसलाई त्यति हामीले आधिकारिक बुझ्न सकेनौँ।
6: देशभर रेबिज र क्यान्सर रोगका औषधिको अभाव भएको भनेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका हल्लाहरूमा सत्यता नरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्पष्ट पारेको छ। रेडियो थाहा संसार नेटवर्कसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल मन्त्रालयको केन्द्रीय प्रणालीमा मात्र 48,626 मात्रा डोज रेबिजको खोप मौजात रहेको जानकारी दिनुभयो। यसबाहेक विभिन्न अस्पताल प्रदेश र स्थानीय तहहरूले आफ्नै ढङ्गले खरिद गरी खोप उपलब्ध गराइरहेकाले हाल बजारमा कुनै अभाव नरहेको जानकारी दिनुभयो।
7: हामीसँग 48,626 मात्रा खोप चाहिँ देशभरिको हाम्रो प्रणालीमा छ। खरिद भएर तहहरूले पनि खरिद गरेर उपलब्ध गराएर अस्पतालहरूमा स्थानीय तह प्रदेशमा गरेर अरू थप मात्रा खोपहरू छन्। अहिलेलाई हामीलाई समय छैन, केही समयका लागि यसले हामीलाई पुग्छ र हाम्रो खरिदबाट आउने 2,34,000 मात्रा खोप चाँडै आउने गरी प्रक्रियामा अगाडि छ।
6: साथै क्यान्सरका औषधिको हकमा अन्तर्राष्ट्रिय बजार र युद्धका कारण आपूर्तिमा केही कठिनाइ भए पनि सरकारले विशिष्टकृत अस्पतालहरूसँग समन्वय गरी सेवा प्रवाहलाई सहज बनाइरहेको पनि प्रवक्ता अधिकारीले दावी गर्नुभयो।
7: क्यान्सरको औषधिको हकमा पनि सरकारले सहजीकरण गरेर बजारमा सहजमा उपलब्ध हुने गरी व्यवस्था गरेको छ। क्यान्सरको औषधिको हकमा पनि सरकारले सहजीकरण गरेर बजारमा सहजमा उपलब्ध हुने गरी व्यवस्था गरेको छ। क्यान्सरको औषधिको हकमा अन्तर्राष्ट्रिय बजारहरूको युद्धको लगायत अरू विभिन्न कारणहरूले परेको प्रभावहरूले हामीलाई पनि पारेको प्रभावमा अलिकति बिचमा कठिनाई भएको अवस्था हो। त्यसलाई सरण गर्ने गरी सरकारले काम गर्दै गरेको अवस्था छ।
8: उहाँका अनुसार वार्षिक खरिद योजना अनुसार अन्तर्राष्ट्रिय बोलपत्र टेन्डर आह्वान गर्दा
6: समयमा आवेदन नआएका केही प्रक्रियाको ढिला भएको भए तापनि हाल सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ। बजारमा औषधिको कृत्रिम अभाव देखिएर ठगी गरेमा गरेको पाइएमा सिधै मन्त्रालयको टोल फ्री नम्बर 1115 वा मन्त्री सचिवालय र सम्बन्धित अस्पतालका हटलाइन मार्फत गुनासो गर्न उहाँले आग्रह गर्नुभयो।
7: त्यस्तो कुनै पनि खालको समस्याहरू देखियो केही भयो भने हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 1115 नम्बरमा हामीले सोझेति गुनासो टिपाउन सक्छौँ। विभिन्न नम्बरहरू सार्वजनिक रूपमा हामीले गरिराखेका छौँ, ती नम्बरहरूमा प्रदेशको सम्बन्धित निकायको नम्बरमा इमेलमा हटलाइनहरूमा हामीले सोझे गुनासो टिपाउन सक्छौँ। त्यसलाई हामी त्यसै अनुसार सम्बोधन गर्ने गरी प्रणाली पनि बनाएका छौँ।
0: नेपाली कंग्रेसको संस्थापन इतर समूहले काठमाडौँमा आफ्नो कार्यालय स्थापना गरेको छ। समूहको नेतृत्व गरिरहनुभएका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा शशाङ्क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला लगायत नेताहरूको सहभागिता रहेको थियो। उद्घाटन अघि नेताहरूबीच समसामयिक विषयमा छलफल समेत भएको थियो। छलफलका क्रममा खड्काले इतर समूहको अवस्थाबारे ब्रिफिङ गर्दै आफूहरू हाल शेखर कोइराला सहित 111 जना रहेको र केन्द्रीय कार्य समितिमा 111 जनालाई समायोजन गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो। खड्काका अनुसार कंग्रेस उपसभापति विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भएको जानकारी गराउनु भएको थियो, तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उहाँको भनाइ छ। खड्काले अब भोलिदेखि 2-3 दिनसम्म नियमित छलफल गरिने बताउनुभयो।
6: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: bonus pal. मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
2: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। देशभर हालसम्म 32% धान रोपाई सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार धान रोपाई हुने कुल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये 31.38% जमिनमा रोपाई सकिएको छ। आजसम्म 4,43,595.09 हेक्टरमा रोपाई भइसकेको छ।
2: मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ सहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
3: नवलपरासी पश्चिमको पालहिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनी विरुद्ध आरोप पत्र दायर गरेको हो। अध्यक्ष गुप्ताले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
2: काठमाडौँको गङ्गोबो स्थित नयाँ बस पार्कमा मानव बेचबिखन र लागू औषध विरुद्ध सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ। प्रहरी प्रभाग नयाँ बस पार्क र सामुदायिक सेवा केन्द्र गङ्गोबोले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागू औषध दुर्व्यसनबाट जोगाउन सचेतना प्रदान गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरिएको हो।
3: ललितपुरमा सार्वजनिक स्थलमा एक महिलाप्रति अश्लील हरकत गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका 2 इमाडोल स्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा 55 वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन्। बैतडीको पाटन नगरपालिका 7 स्थायी घर भएका भट्ट हाल ललितपुरको इमाडोलमा बस्दै आएका छन्। उनी सिंहदरबार स्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
2: कालीकोटमा आजदेखि विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको छ। विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको हो।
3: साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 26 अङ्कले घटेको छ। आजको कारोबार पछि नेप्से परिसूचक 26 अङ्कले घटेर 2627 बिन्दुमा झरेको हो। परिसूचक घट्दा पनि 34 कम्पनीको सेयर मूल्य बढेको छ। 239 कम्पनीको सेयर मूल्य घटेको छ भने 4 कम्पनीको सेयर मूल्य स्थिर रह्यो। आज 3,55,79,81,000 रुपियाँको सेयर किनबेच भएको छ।
2: नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा पूर्व सञ्चार मन्त्री एवं कङ्ग्रेस नेता मोहन बहादुर बस्नेतले सफाई पाएका छन्। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाई दिएको हो। अन्य आरोपीलाई भने कैद सजाय तोकिएको छ। अदालतले उक्त खरिद प्रक्रियामा बस्नेत सहभागी नभएको देखिएको उल्लेख गरेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनले प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ। परीक्षण अघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापान सहितका देशहरूको चिन्ता बढाएको छ। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिबारे नयाँ बहस सुरु भएको छ। चिनिया नौसेनाका प्रवक्ता वाङ सुएमिङका अनुसार स्थानीय समयअनुसार आज दिउँसो पिपुल्स लिबरेसन आर्मी नेभीको रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण प्रायोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। क्षेप्यास्त्र तोकिएको समुद्री क्षेत्रमा सफलतापूर्वक खसेको उहाँले बताउनुभयो। यो चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रम अन्तर्गतको नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई पूर्व सूचना दिइएको पनि उहाँको भनाइ छ। प्रक्षेपण भएको दिन नै चीन र रुसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङडाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि सुरु गरेका छन्। जापानले भने परीक्षणप्रति आपत्ति जनाउँदै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकपमा गोल्डन बुटको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। ब्राजिल विरुद्ध दुई गोल गर्दै नर्वेलाई क्वार्टर फाइनलमा पुर्याएका एर्लिङ हालान्डले गोल्डन बुटको प्रतिस्पर्धालाई थप रोचक बनाएका हुन्। हालान्डले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र फ्रान्सका केलियन एम्बापेसँग बराबरी गरेका छन्। गोल्डन बुटको शीर्ष स्थानमा सात गोल सहित एम्बापे पहिलो स्थानमा रहँदा समान गोल गरेका मेस्सी र हालान्ड एसिस्ट अन्तरका कारण दोस्रो र तेस्रो स्थानमा रहेका छन्। इङ्ल्याण्डका कप्तान ह्यारी केन छ गोल गर्दै गोल्डन बुटको दौडमा चौथो स्थानमा छन्। एम्बापे हालान्ड र केनको टोली प्री क्वार्टर फाइनल खेल जित्दै क्वार्टर फाइनलमा पुगिसकेको छ। मेस्सी आबद्ध अर्जेन्टिनाको खेल भने भोलि इजिप्टसँग रहेको छ। फ्रान्सेली फरवार्ड एम्बापेले फिफा विश्वकपमा 19 खेलमा 19 गोल गरिसकेका छन्। उनी सर्वाधिक गोल गर्ने लियोनल मेस्सी भन्दा एक गोलले मात्र पछि छन्। तेस्रो विश्वकप खेल्न लागेका एम्बापेको विश्वकप यात्राको चर्चा सन् 2018 रुस विश्वकपबाट सुरु भएको थियो। 19 वर्षको उमेरमा उनले जादु देखाउँदै पेलेका दुईवटा कीर्तिमान बराबरी गरेका थिए। पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने एउटै नकआउट खेलमा दुई गोल गर्ने उनी दोस्रा युवा खेलाडी बनेका थिए। सन् 2022 कतारमा भएको विश्वकपमा एम्बापेले फाइनलमा ह्याट्रिक सहित सर्वाधिक 8 गोल गरेर गोल्डन बुट जितेका थिए। यसपटक पनि उनी सोही इतिहास दोहोर्याउने दाउमा हुनेछन्। समूह चरणको पहिलो खेलमै अल्जेरिया विरुद्ध ह्याट्रिक गरेका मेस्सी गोल्डन बुटका प्रबल दावेदारका रूपमा हेरिएका छन्। उनी निरन्तर गोल गर्दै टोलीलाई अघि बढाइरहेका छन्। मेस्सीले विश्वकप करियरमा 20 गोल गरिसकेका छन्। विश्वकप इतिहासमा सर्वाधिक गोलको कीर्तिमान पनि उनकै नाममा रहेको छ। तर मेस्सीले विश्वकपको इतिहासमा हालसम्म गोल्डन बुट भने जित्न सकेका छैनन्। अर्जेन्टिना प्रतियोगितामा लामो यात्रा गर्न सफल भए मेस्सीसँग गोल संख्या बढाउने पर्याप्त अवसर हुनेछ। नर्वेका स्ट्राइकर हालान्ड आफ्नो पहिलो विश्वकपमै उत्कृष्ट लयमा देखिएका छन्। शारीरिक रूपमा बलिया र गोल गर्ने अद्भुत क्षमताका कारण उनी विपक्षी रक्षा पंक्तिका लागि ठूलो चुनौती बनेका छन्। नर्वेले प्रतियोगितामा आफ्नो यात्रा लम्ब्याउन सके हालान्ड गोल्डन बुटका बलियो दावेदार बन्नेछन्। डेब्यू फिफा विश्वकपमै गोल्डन बुट जित्ने खेलाडी हुन् इङ्ल्याण्डका स्ट्राइकर ह्यारी केन। केनले सन् 2018 भएको फिफा विश्वकपमा पहिलो पटक खेलेका थिए। उक्त विश्वकपमा उनले आफ्नो टोलीलाई सेमी फाइनलसम्म पुर्याएका थिए भने सर्वाधिक गोलकर्ता बन्दै गोल्डन बुट जित्न सफल भएका थिए। केनका लागि 2022 कतार विश्वकप भने पीडादायी रहेको थियो। फ्रान्स विरुद्धको क्वार्टर फाइनलमा पेनाल्टीमा चुक्दा इङ्ल्याण्ड बाहिरिएको थियो। सन् 1966 पछि विश्वकप जित्ने इङ्ल्याण्डको सपना साकार पार्न सक्ने क्षमता केनमा रहेको छ। विश्वकपमा अहिलेसम्म 14 गोल गरिसकेका उनी पनि उत्कृष्ट लयमा देखिएका छन्।
3: विश्वकप फुटबलमा आज पोर्चुगल र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल नेपाली समय अनुसार आज राति 12:45 सुरु हुनेछ। विश्वकपको अन्तिम 16 खेलमा सबैको ध्यान दुवै टोलीका दुई फरक पुस्ताका खेलाडीमाथि रहनेछ। एकातिर 41 वर्षीय अनुभवी स्टार क्रिस्टियानो रोनाल्डो छन् भने अर्कोतिर 18 वर्षीय युवा प्रतिभा लामिन यामाल। यी दुईको भिडन्तलाई अनुभव र युवा शक्तिको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप र युरो जस्ता प्रमुख प्रतियोगितामा पोर्चुगल र स्पेन 5 पटक आम्ने सामने भएका छन्। दुवैले 1-1 खेल जितेका छन् भने 3 खेल बराबरीमा सकिएका छन्। आजको खेल जित्ने टोली क्वार्टर फाइनलमा पुग्नेछ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: महत्त्वपूर्ण विधेयकमाथिको छलफलमा पनि सांसदहरूको रुचि कम। विपक्षी दलले सुनाए 100 दिनको समीक्षा। सांसदका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रुलिङ।
2: सवारी दुर्घटनाबारे संसद मार्फत सरकारको ध्यान आकर्षण। रेबिस र क्यान्सर औषधि अभाव नरहेको स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण।
3: देशभर हालसम्म 32% धान रोपाई सकियो। आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना।
2: प्रशान्त महासागरमा चीनद्वारा क्षेप्यास्त्र परीक्षण। रुससँग मिलेर सैनिक अभ्यास पनि सुरु। जापानको आपत्ति
3: र विश्वकप फुटबलमा आज पोर्चुगल र स्पेन भेट्दै
2: थाहा। संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।

0: Swadesh FM 93.2 MHz.
1: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
1: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
2: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घन्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
4: फुल बडी बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि
2: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
2: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुवर फोन 98042-21343 र 98184-29230
5: तपाईँ यति बेला सुनिरहनु भएको छ स्वदेश FM 93.2 MHz

0: एनसीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन।
1: विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो।
2: उहाँहरू जानुहुन्छ, जानु भएन भने कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै छैन गर्छौँ।
0: आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनी राजधानी कियेभमाथिको पछिल्लो रुसी बम्बारीको 12 घण्टाभन्दा बढी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियेभ र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ। युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्रमध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलङ्काको एउटा कारागारमा 2 दिनसम्म चलेको दंगामा कम्तीमा 25 जनाको मृत्यु भएको छ भने 100 जना भन्दा बढी घाइते भएका छन्। ती दंगाहरू नेगम्बो कारागारमा भएको झडपपछि सुरु भएका थिए। एकजना कैदीले लागू औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव सुरु भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। युईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। युईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्,
4: यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ।
3: उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टा भन्दा बढी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनेभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। सुनौ एउटा रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
1: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: आजको बैठकमा सरकारको कामबारे सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
5: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भिरमा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
0: त्यस्तै काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णाली सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
6: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्मान्य सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकता दिने ठुला गफ आन्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
0: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सडक खण्डमा गाडी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सडकहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यस बाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी सुरुमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौ।
7: अब फेरि भोलि आउनु भयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै भोलि आए पनि हुन्छ भनेका छैनौँ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ। भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी इन्टरटेन गर्छौँ, दिन्छौँ मिल्नेसम्मलाई।
0: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
7: त्यो अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडा मानिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
0: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
7: अब भर्खरै निस्किनु भएको छ। हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बुढेको परिवार पनि सबै गइसक्नु भएको छ। 10-15 परिवार चाहिँ खरिपातीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेको छु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा
0: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
7: त्यो कुरा पनि हामीले आज छलफल गर्यौँ, मैले कुरा राखेको थिएँ, त्यो अनुसार चाहिँ श्री सरसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अस्वस्थता भएका, अपाङ्ग, प्यारालाइसिस भएका, एकदम वृद्ध औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क
2: सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकछिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्म उहाँहरूलाई चाबहरू निकाल्नु पर्ने राखिराख्नु भनेको छ हामीले। अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई, यस्तो बर्खामा बाहिर जाउँ भनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि हाराजिर गर्न खोजे त्यो पनि होइन।
0: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
2: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता, कार्य गर्ने शैली पनि क्षीण हुँदै जाने भएको हुनाले अब सधैँ धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ, उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन् अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै छैन छलफल गर्छौँ।
0: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउन त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन् यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
2: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या, एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले यसरी प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुक्क नपार्नु भनेछौँ हामीले, एक न एक ठाउँमा भेटिहाल्छ जुरिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दुई दिन बस्नुलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छु।
0: खानाको पनि व्यवस्था हुन्छ?
2: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देशन छ, त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै जो गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
0: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग। युक्रेनको राजधानी कियेभ माथिको पछिल्लो रुसी बमबारीको 12 घण्टा भन्दा बढी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियेभ र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रुसले आइतबार राति कियेभतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: युक्रेनी वायुसेनाका अनुसार रुसलाई कियेभसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रुसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ। आइतबारको व्यापक रुसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियेभका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
0: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आगामी 3 दिन देशका पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह। सांसदहरूले उठाउनुभएका समसामयिक विषयमा गम्भीर हुन सभामुख डोल प्रसाद अरियालको सरकारलाई रूलिङ। 3,45,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। श्रीलंकाको कारागारमा भएको झडपमा 19 जनाको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति पोर्चुगल र स्पेन बीच प्रतिस्पर्धा हुँदै। मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यका सहित देशका विभिन्न पहाड़ी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसमविदले वर्षाका कारण उपत्यकाका केही सड़क जलमग्न र केही स्थानमा डुबान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदर आसपासमा अवस्थित छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामी छानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारी साधन चलाउँदा तथा पैदल यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो। विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले आगामी 3 दिन देशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो। मौसमविदले नदी खोला तथा पहिरोको जोखिम रहेको क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसम सम्बन्धी अध्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। प्रतिनिधि सभामा नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभएको हो। यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 सभाले दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 प्रस्तावमाथि छलफल भएको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 छलफल भएको हो। छलफलमा उठेका विषयमा जवाफ दिँदै श्रम मन्त्री प्रदीप यादवले ट्रेड युनियनलाई खारिज नगरी एकीकृत गरी आउन भनेको बताउनुभयो। छलफलमा सांसदहरूले श्रम कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धता बीच पूर्ण सामञ्जस्यता कायम गर्नुपर्ने बताउनुभयो। सांसदहरूले श्रमिकलाई देशको अमूल्य पुँजी निर्माताका रूपमा लिनुपर्ने, श्रमको सम्मान नीति बजेट र व्यवहार मार्फत नै गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बाध्यकारी श्रम अन्त्य गर्नेतर्फ जाँदै गर्दा पछिल्लो समय उत्पन्न परिस्थितिले बाध्यकारी श्रमतर्फ लैजाँदै गरेको स्थिति देखिएको भन्दै सुकुम्बासी लगायतमा बाध्यकारी श्रममा जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो। सांसदहरूले श्रम निरीक्षणको क्षमता र स्रोत साधन वृद्धि गर्नुपर्नेमा जोड समेत दिनुभयो। सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनुभयो। सभामुख अरियालले सांसदहरूले सभामा उठाउनुभएका गम्भीर विषयहरूको सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कारवाहीबारे जानकारी गराउन निर्देशन दिनुभएको हो। बैठकमा समय माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेमेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। सरकारका 100 दिनको उपलब्धिलाई हात्तीको देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै नेता आङदेम्बेले सरकारले सार्वजनिक गरेको उपलब्धिको सूची र यथार्थबीच ठुलो खाडल रहेको टिप्पणी गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहसलाई अन्यथा लिन नसकिने भए पनि संविधानका मूलभूत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसक्ने बताउनुभयो। बैठकको विशेष समयमा नेकपा एमालेका सांसद गुरु बरालले सरकारको 100 दिनको कार्यकाल लोकतान्त्रिक मूल्य कानूनी राज्य र आर्थिक व्यवस्थापनका दृष्टिले असफल भएको भन्दै सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाउनुभयो। बैठकमा सांसदहरूले मौलिक हक कार्यान्वयन विपद व्यवस्थापन र सीमावर्ती क्षेत्रका नागरिकका समस्या समाधान लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले खेती प्रणाली माटो परीक्षण मल बिउको उपयोग लगायत विषयमा किसानलाई तालिम दिन तथा राष्ट्रिय राजमार्गमा ढाँट गरेर अवैध असुली गर्नेमाथि कारवाही गर्न माग गर्नुभयो। त्यसै गरी सांसदहरूले सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी दैलेखको कर्णाली नदीमा भएको दुर्घटनामा समयमा उद्धार हुन नसकेको र मृतक र घाइतेको यकिन तथ्याङ्क सार्वजनिक नभएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सरकारले प्रतिबद्धता गरे अनुसार सुशासन भ्रष्टाचार नियन्त्रण जनताले महसुस गर्न नसकेको महँगी बढिरहेको सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको तथा जीएनजी आन्दोलनमा भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर बन्न नसकेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। बैठकमा विनियोजन विधेयक 2083माथि सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले रेडियो फ्रिक्वेन्सी अनुगमनबाट सीमित प्राकृतिक स्रोतका रूपमा रहेको फ्रिक्वेन्सीको व्यवस्थापन अवैध दूरसञ्चार प्रणालीको अन्त्य एफएम स्टेसन पहिचान र सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्ख्योल गर्न सहज हुने बताउनुभयो। मन्त्री तिमल सिन्हाले सुरक्षण जोखिमबाट जोगाउन पनि सरकारले सुरक्षण मुद्रण केन्द्रमा पुँजीगत लगानी वृद्धि गरेको बैठकमा स्पष्ट पार्नुभयो। त्यसै गरी शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा शिक्षक अभाव पूर्ति गर्न सार्वजनिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन नेपालमै उच्च शिक्षालाई शिक्षामा युवालाई आकर्षित गराउन र सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको सेवा विस्तार गरी स्मार्ट कक्षा कोठाको अवधारणा अनुरूप सरकारले बजेटको व्यवस्था गरेको स्पष्ट पार्नुभयो। नवलपरासीको पाली नन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध 3,45,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको अवधिमा अध्ययन खर्च घर निर्माण र खरिद गर्दा लागेको खर्च रकम बिमा प्रिमियम बाफत भुक्तानी गरेको रकम कम्पनी लगानीमा गरेको खर्च गरी कुल खर्च जम्मा 6,97,00,000 रुपियाँ भन्दा बढी देखिएको छ। आयोगका अनुसार गुप्ताको बुबा वंशराज गुप्ता आमा धानमती तेली श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्ता विरुद्ध पनि मुद्दा दायर भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दै छौ?
1: हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दै छौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। लमजुङको डुम्रेदेखि बेसी सहर जाने मार्ग खुलेको 54 वर्षसम्म सड़क स्तर उन्नति हुन नसक्दा स्थानीय बासिन्दा कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। विक्रम सम्बत 2029 शुरू भएको डुम्रे बेसी सहर 42 किलोमिटर सड़क विक्रम सम्बत 2046 खुलेको थियो भने 2052 सालमा कालोपत्र शुरू गरिएको थियो। डुम्रे बेसी सहर सड़क खण्डमा सञ्चालन हुने सवारी साधन सजिलो तरिकाले सञ्चालन हुन सकेका छैनन् भने यात्रीहरूले जोखिमपूर्ण यात्रा गर्नु परेको छ। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाको पश्चिमी सहर नेगुम्बो स्थित कारागारमा भएको झडपमा 20 जनाको मृत्यु भएको छ भने करिब 100 जना घाइते भएका छन्। हिजो दिउँसो कैदीका दुई समूहबीच शुरू भएको झडप आज नियन्त्रणमा लिएको थियो। घटनामा 16 कैदी र 4 कारागारका सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। हिंसा कसरी शुरू भयो भन्ने बारे अनुसन्धान भइरहेको छ। अब आर्थिक समाचार बालिका मादेनबाट।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डाबीच सहकारीका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा अर्थमन्त्री डाक्टर मुवागले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग

0: उन्नाइस गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत कुल 40,569 मेट्रिक टन रसायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। विगतको वर्षहरूमा धान रोपाईको मुख्य याममै किसानले रसायनिक मल नपाएर शास्ति खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो। सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन्। यसबाट राष्ट्रिय आपूर्तिमा सहकारी निकायका बीचको समन्वय पनि निकै प्रभावकारी देखिएको छ। कुल वितरण मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले 13,574 मेट्रिक टन मल उपभोक्ता समक्ष पुर्याएर बजारको मागलाई सन्तुलित बनाएको छ। लान्ताङ राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ। पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रबन्धन मार्फत आय आर्जन र संरक्षणलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड़ दिएको छ। निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा करिब 56,000 पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालू आर्थिक वर्षमा भने हालसम्म 50,360 पर्यटक मात्र निकुञ्ज पुगेका छन्। ती मध्ये 39,011 जना आन्तरिक, सार्क राष्ट्रका 788 र अन्य मुलुकका 10,561 जना रहेका छन्।
1: अब खेल समाचार अझै बमबाट।
2: फिफा विश्वकपको राउन्ड अफ 16 मंगलबार बिहान दुई युरोपली महारथी पोर्चुगल र स्पेन बीच रोमाञ्चक भिडन्त हुँदैछ। पोर्चुगलका 41 वर्षीय भेटरन स्टार क्रिस्टियानो रोनाल्डो अर्का लेजेन्ड लियोन मेसीले कतार विश्वकपमा देखाएको जस्तै चमत्कारी प्रदर्शन दोहोर्याउँदै टोलीलाई अघि बढाउन लालायत छन्। तर बलियो स्पेन विरुद्धको खेल रोनाल्डोका लागि कठिन बन्न सक्ने अनुमान खेल विश्लेषकहरूको रहेको छ। युरोप 2024 च्याम्पियन टोली स्पेन दुई वर्ष अघिको तुलनामा केही कम आक्रमक देखिए पनि टोलीको आपसी तालमेल र क्लब फुटबल शैलीको प्रदर्शनले पोर्चुगलका लागि फलामको चुरा साबित हुने निश्चित छ। पछिल्लो समय स्पेनको अग्रपन्थी अल्भारो मोटाको स्थानमा मिकेल ओयरजाबले सम्हालेपछि चुस्त देखिएको छ। ओयरजाबले जारी प्रतियोगितामा 4 गोल गरिसकेका छन् भने राष्ट्रिय टोलीका लागि खेलेका पछिल्ला 16 खेलमा 17 गोलको शानदार रेकर्ड बनाएका छन्। खेलमा नियन्त्रण जमाउने स्पेनको रणनीतिलाई चिर्नु पोर्चुगलका लागि मुख्य चुनौती हुनेछ। ऐतिहासिक रूपमा यी दुई छिमेकी बीच सन् 1921 यता 43 पटक प्रतिस्पर्धा भइसकेको छ, जसमा पोर्चुगलले मात्र 7 पटक जित्न जित निकालेको छ। मंगलबार बिहान 12:45 सुरु हुने महाभिडन्तका लागि दुवै टोली सम्भावित बलियो सेटका साथ मैदान उत्रने तयारीमा छन्। अर्को खेलमा संयुक्त राज्य अमेरिकाले अन्तिम 16 लागि बेल्जियम विरुद्ध खेल्दैछ। बिहान 5:45 सुरु हुने खेल महत्वपूर्ण खेलका रूपमा अमेरिकाले लिएको छ। जारी फिफा विश्वकपमा आयोजक संयुक्त राज्य अमेरिकाका स्टार फरवार्डर फुरियान भालोगनले पाएको रातो कार्डलाई फिफाले नाटकीय रूपमा उल्टाइदिएपछि अहिले फुटबल जगतमा अनेकौं अनुत्तरित प्रश्नहरू उब्जिएका छन्। अन्तिम 32 खेलमा मुस्निया हर्ज गोभिना विरुद्धको जितका क्रममा रातो कार्ड पाएका बालुगन अब बेल्जियम विरुद्ध हुने अन्तिम 16 महत्वपूर्ण खेलका लागि उपलब्ध हुने भएका छन्। उनी जारी प्रतियोगितामा 3 गोल सहित अमेरिकाका लागि सर्वाधिक गोलकर्ता हुन्। इङ्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले महिला टी20 विश्वकपको उपाधि 7 पटक जितेको छ। इङ्ल्यान्डको लर्ड्समा भएको फाइनल खेलमा इङ्ल्यान्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाली टोलीले 17.1 ओभरमा मात्र 3 विकेट गुमाउँदै पूरा गरेको हो।
1: अब मौसम, आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम सम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा, मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमदेखि भारी सम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी 3 दिन देशका पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह। सांसदहरूले उठाउनुभएका समसामयिक विषयमा गम्भीर हुन सभामुख टोल प्रसाद दरियालको सरकारलाई रूलिङ। 3,45,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा नवलपरासीको पाली नन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। श्रीलङ्काको कारागारमा भएको झडपमा 20 जनाको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति पोर्चुगल र स्पेन बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 बजेको समाचार सकियो।

0: तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। चितवन राष्ट्रिय निकुञ्जको कुख्यात ध्रुवे हात्तीले एउटै परिवारमाथि दोस्रो पटक वज्रपात गरेको छ। 14 वर्ष अघि माडी द्रौपदी नगरमा पुरा बोटको बाजे सोमल बोटे र बजे झरली बोटेको ज्यान लिएको ध्रुवेले शनिबार राति भरतपुर देश जगतपुरमा पुडकी 24 वर्षीय श्रीमती आशिका बोटे र 4 वर्षीय छोरा भरतलाई घरमै आक्रमण गरी मारेको हो। 2069 सालमा माडीको द्रौपदीमा भएको आक्रमणपछि परिवार जगतपुर बसाइ सरेको थियो, तर बसाइ सरेर पनि ध्रुवेबाट उनीहरू जोगिन सकेनन्। शनिबार राति घर भत्काएर पसेको हात्तीले आमा छोरामाथि आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भयो। हात्ती धपाउन परालमा आगो लगाउँदा घर समेत जलेर नष्ट भएको छ। यसैबीच ध्रुवे हात्तीको आक्रमणमा बोटे आमा छोराको ज्यान गएपछि नेपाल बोटे समाज केन्द्रीय समितिले गहिरो दुःख व्यक्त गर्दै सरकारसँग तत्काल राहत क्षतिपूर्ति र दीर्घकालीन सुरक्षा व्यवस्था गर्न माग गरेको छ। समाजले जारी गरेको प्रेस विज्ञप्तिमा प्रशासनले बस्तीमा पटक पटक प्रवेश गर्ने हात्ती नियन्त्रणमा देखाएको उदासीनताप्रति गम्भीर असन्तुष्टि जनाउँदै पीड़ित परिवारलाई तत्काल सहमति अनुसार राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन, घटनापछि भएका 4 बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न, मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि दीर्घकालीन योजना लागू गर्न तथा उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका लागि आवश्यक पूर्वता र सुरक्षा व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ। लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लब अफ भरतपुर युथले संयुक्त रूपमा जिल्ला कारागार भरतपुरमा पुस्तक तथा सेनिटरी प्याड वितरण गरेको छ। गौरवका साथ सेवा भन्ने मूल नाराका साथ कारागारभित्र रहेका कैदीबन्दीहरूको ज्ञान र स्वास्थ्यलाई ध्यानमा राखी पुस्तक तथा सेनिटरी प्याड वितरण गरिएको हो। लियो जिल्ला परिषद 325R नेपालका अध्यक्ष लियो लायन गौरव उपाध्यायको प्रमुख आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपालमा यस वर्ष धान रोपाईको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागले निकालेको तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिय हुँदा देशैभरि रोपाई प्रभावित भएको हो। विभागका अनुसार मुलुकभर हालसम्म कुल धान रोपाई हुन सक्ने क्षेत्रफलको करिब 32.38% भूभागमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्ष 2082 सालको असार 22 गतेसम्म नेपालभर 45.0% क्षेत्रमा रोपाई भइसकेको तुलनामा यस वर्षको सोही अवधिसम्मको प्रगति करिब 12.5%ले न्यून देखिएको हो। समाज नेपालले रोयल्टी भुक्तान नगर्ने देशभरका 56 प्रकारका सरकारवाला संघ संस्थाहरूलाई लक्षित गर्दै एकैपटक 34,000 पत्र काटेको छ। संघीय सिर्जना प्रयोग गरे बापत नियमअनुसार बुझाउनु पर्ने रोयल्टी छिटो बुझाउन ताकेता गर्दै समाजले यी पत्रहरू पठाएको हो। समाजकी कानून अधिकृत सपना घरती मगरका अनुसार यसअघि पटक पटक मौखिक तथा लिखित रूपमा आग्रह गर्दा पनि रोयल्टी तिर्न व्यवस्था गर्ने संस्थाहरूलाई यसपटक अन्तिम चेतावनी स्वरूप पत्र काटिएको हो। नेपाली काङ्ग्रेसको युवा समूहले बिपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ। समूहको सोमबार उद्घाटन गरेको सम्पर्क कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पूर्व पदाधिकारी र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको। बैठकपछि नेता मिन विश्वकर्माले जानकारी दिनुभयो। बैठकमा निवर्तमान कार्यभाग सभापति बुढाबहादुर खड्काले संस्थापनसँग विशेष महाधिवेशनदेखि अहिलेसम्म भएका गतिविधिहरू सुनाएको विश्वकर्माले बताउनुभयो। नेपाली काङ्ग्रेस र नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख र राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2022 संविधान संशोधनबारे कुनै पनि सुझाव नदिने भएका छन्। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भए लगतै बहसपत्र तयार गर्न शाहको नेतृत्वमा कार्यदल गठन भएको थियो। उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दललाई समेत सदस्यका रूपमा राखिएको थियो, तर नेपाली काङ्ग्रेसले उक्त कार्यदलमा आफ्नो प्रतिनिधि सुरुबाटै पठाएको थियो भने एमालेका सुरुवाती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पार्टीका हरेक समिति विभाग र निकायहरूमा कम्तीमा 33% महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। चितवनमा भएको प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधानमा 33% महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गरेको हो। सभामुख रामप्रसाद आर्यले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख आर्यले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्त्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनु भएको हो।
महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आगामी आर्थिक वर्षभित्र नेपाललाई सड़क बाल बालिका मुक्त देश बनाउने लक्ष्य रहेको बताउनु भएको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको वार्षिक कार्यक्रम तथा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो घोषणा गर्नुभएको हो। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभामा पेश गरिएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त प्रस्ताव पेश गर्नुभएको हो। राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालय अन्तर्गत नै रहने गरी नेपाल सरकारकारी विभाजन नियमावली 2083 संशोधन गरिएकाले नेपालको सुरक्षा कायम राख्न पनि यसलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्ने भएकाले उक्त विधेयक ल्याउनु परेको कानून मन्त्री गौतमले स्पष्ट पार्नुभयो। व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अविलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। प्रहरीको नियन्त्रणमा रहेका विराटनगरका अभिषेक गिरी विरुद्ध प्रहरीले थप 2 मुद्दामा अनुसन्धान अगाडि बढाएको छ। गिरीलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा म्याथप गर्न सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको हो। यसअघि आपराधिक लाभ मुद्दामा पक्राउ परेका गिरीको म्याद सोमबार सकिँदै थियो। गिरीको अपराधको जालो ठूलो रहेको र अवैध माध्यमबाट धन आर्जन गरेको देखिएकाले थप 2 गम्भीर मुद्दामा अनुसन्धान गर्नुपर्ने प्रहरीको दावी रहेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले 15 राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले विभिन्न मन्त्रालय संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। सरुवा सूची अनुसार अर्थ मन्त्रालयमा कार्यरत केही सहसचिवहरूलाई बाहिर पठाइएको छ भने केही नयाँ अनुहार भित्रिएका छन्। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति 12:00 अमेरिकाको डालस रङ्गशालामा सुरु हुँदैछ। नकआउट चरणमा पोर्चुगलले क्रोसियालाई 2-1 र स्पेनले अस्ट्रियालाई 3-0 हराउँदै अन्तिम सुरमा पुगेका हुन्। पोर्चुगल समूह केको उपविजेता र स्पेन समूह एसको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: यस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तल खाजाले नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हे नकरा त

0: Studis FM, Tirana Petoplo, 2 MHz.
1: मुख्य शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
2: प्रस्तुता पण्डित रामभक्त अधिकारी
3: गीतोपदेशको क्रममा आज हामी स्वदेश एफएमबाट प्रातःकालमा उपस्थित भइसकेका छन्। यहाँहरू सबैलाई स्वागत गर्दै कार्यक्रम शुभारम्भ गर्दछु। परमात्मा श्री कृष्ण भन्नुहुन्छ, या निशा सर्वभूतानां तस्यां जागर्ति समयमि यस्यां जागृति भूतानि सा निशा पश्यतो मुने। भगवान् यस्तो हुन्छ भन्नुहुन्छ, जुन समय सबै जीवहरूका लागि रात्रि हुन्छ त्यसै समयमा आत्मा संयमी ज्ञानीहरू ज्ञानी पुरुषहरू जागृत रहन्छन्। सबै प्राणीहरू अथवा जीवहरू जाग्ने समय आत्मदर्शी मुनिका लागि रात्रि हुन्छ। यसरी विपरीत कार्यहरू यहाँ देखिन्छन्। बुद्धिमान व्यक्तिहरूको दुईटा वर्ग छ। एउटा पहिलो वर्ग छ बुद्धिमानहरू इन्द्रिय तृप्तिका लागि गरिने भौतिक क्रियाकलापमा विज्ञ हुन्छन्। सुख प्राप्त गर्नको लागि भौतिक पदार्थको जोर जाम गरेर घर बनाएर हुन्छ कि

अथवा अनेक प्रकारका कार्यक्रमहरू गरेर हुन्छ कि म सुख पाउँछु भनेर हामी विषयमा धावमान भएर विषयको जोर जाम गर्दै गर्दै आइराखेका छौँ। तर घर बनाएर पनि समापन भयो, सुख भएन। विवाह गरेर पनि सुख भएन। सन्तानको मुख देखेर पनि सुख भएन। आजसम्म मैले सुख पाएँ भन्ने मान्छेहरू कमै पाइन्छन्। कसैलाई पनि सुख छैन। किन भन्दा हाम्रो धावमानता भौतिक संसारतिर छ। भौतिक संसारमा धावमान भएर कसैले पनि सुख पाएको हामीले देख्दैनौँ। विचारवान पुरुष वा आत्मदर्शी मुनिका लागि अथवा मुनिका क्रियाकलापहरू भौतिकतामा डुबेका व्यक्तिहरूका निमित्त रात्रि जस्तै हो, रात्रिमा निदाए जस्तै हो। यो जुन अहिले हाम्रो जागृत दशा छ, जागिराखेका छौँ, यो त सपना रहेछ। हामीले सपना देखिराखेका छौँ। मेरो घर, मेरो परिवार मन सपनामा देखेका मान्छेहरू जस्तै देखिराखेका छौँ। जब यो जागृत अवस्था सकिन्छ, फेरि सपनामा अवस्थामा जाँदा त्यस्तै हुन्छ। म सपना देखेको छु, थाहा छैन। त्यहाँ पनि घरजम हुन्छ, इष्टमित्र हुन्छन्, क्रियाकलापहरू पहिलाकै जस्तै हुन्छ त्यहाँ पनि। तर त्यो पनि केही बेरका लागि, केही बेरका निमित्त मात्रै थियो। जागेपछि त्यो स्वप्न पनि नष्ट हुन्छ। यस कारणले हाम्रो जीवन घरि जाग्रतमा छ, यसलाई साँचो मान्छ। फेरि जब इन्द्रियका वृत्तिहरू जाँदैनन्, जहाँ अन्तस्करण मात्रै जान्छ, त्यसलाई सपना भनिन्छ। फेरि त्यो सपनालाई नि छोडेर निराकार ब्रह्ममा गएर हामी प्रवेश गर्दछौँ। त्यहाँ गएर प्रवेश भएपछि ब्रह्मार्पणम, ब्रह्म हवि, ब्रह्मग्नौ, ब्रह्मणा हुन्छ। केही बाँकी रहेन। भाइभरको संसार, घर परिवार, देश सारा ब्रह्मस्वरूपमा हवन भयो। ओहो, कति ठुलो हवन! यो देशै हवन भयो, केही देखिँदैन। यो विश्व ब्रह्माण्डका ठुला ठुला देश, नदी नाला, पहाड पर्वत सबै त्यो अनन्त परमात्मामा अव्यक्त स्वरूपमा गएर हवन भयो। तपाईँ कस्तो मानिस रहेछ, संसारलाई हवन गर्न सक्ने त्यस्तो स्वरूप रहेछ तपाईँको। त्यो स्वरूपमा सारा तपाईँले देखेको, अनुभव गरेको संसार सबै हवन भयो, लिन भयो। त्यही परमात्माभित्र पस्यो सारा संसार। लौ विचार गर्नु, तपाईँभित्र भएको परमात्मा त्यति ठुलो रहेछ। सारा संसारलाई पेटमा राखेको छ त्यो परमात्माले। जब तपाईँ भोलिपल्ट जाग्नुहुन्छ, तपाईँभित्र पसेको संसार फेरि निस्किन्छ। लौ हेर्नु, यसरी संसारलाई निल्न सक्ने, संसारलाई फेरि सृष्टि गर्न सक्ने तपाईँभित्र भएको परमात्मा त्यस्तो हो। जसले अलौकिक काम गर्छ त्यसलाई नै भगवान भनिन्छ। यसो भएको हुँदा तपाईँभित्र भएको भगवान यस्तो रहेछ विचार गर्नु। सपनामा काठमाडौँ सहरलाई भित्र लर, सुसुप्ना नाम गरेको नाडीभित्र बसेर काठमाडौँ सहरभित्र हुलेर काठमाडौँको दृश्य हेर्ने। तपाईँ तपाईँ कति ठुलो व्यक्ति रहेछ। यस्तो ठुलो व्यक्ति भएको हुनाले अनि आत्मालाई ब्रह्म भनिन्छ, आत्मा भनिन्छ, साक्षी भनिन्छ। यसरी त्यो परमात्मालाई पुकारिन्छ। हामीले कोही साक्षी भन्छन्, कोही ब्रह्म भन्छन्, कोही परमात्मा भन्छन्, कोही ईश्वर भन्छन्। उस परमात्माको पर्यायवाची शब्दहरू हुन्। यसरी तपाईँ मात्रै भगवान होइन, यहाँ बाहिर लौकिक जगतमा पनि जसले अलौकिक काम गर्यो त्यसलाई भगवान भन्ने हाम्रो चलन छ। सानो बाबु थिए श्री कृष्ण। ती सानो बाबुले कान्छी मुलामा
पर्वत उचालेको देखाइदिएको छ संसारमा हेर्नुहोस्। ओहो कसरी उचालेको होला कान्छी उम्लाले त्यत्रो पहाड, कसरी उचालेको होला गोवर्धन पर्वत। यसरी अलौकिक काम लोकले गर्न नसक्ने काम जब गरेको हुँदा भगवान श्री कृष्णलाई हामीले भगवान भन्छौँ। त्यति मात्रै कहाँ हो र उहाँका कृष्ण चरित्रमा कति कति अलौकिक कामहरू गर्नुभयो भगवानले। यथा भगवान रामको कुरा सुन्दा पनि त्यस्तै छ, राम हुन् परात्मा ती कहाँ भिखारी, यसलोकमा छन् नररूपधारी, काम गर्न लागे ती नरै सरीका, लीला अपार छन् भगवान हरिका। के भगवान श्री रामका नाम कति बलिया रहेछन्। रामको नाम लिँदाखेरिमा लिँदै राखेको ढुङ्गा पानीभित्र नडुबिकन बसेको छ पुल बनेर। हे भगवान् रामको नाम लेखेको छ त्यो ढुङ्गा पानीमाथि तैरिएको छ, कति ठुलो शक्ति होला भगवान्को नाममा। तब न भगवान्को नाम कीर्तन गर्छन् मान्छेले, अलौकिक शक्ति भएको होला। त्यस्तै गरेर हामीले भगवान् भन्छौँ शिवजीलाई। भगवान् शिवजीले पनि सारा संसारलाई पेटभित्र लगेर राखिदिनुहुन्छ, सारा संसारलाई चाहिँ समन गरिदिनुहुन्छ, फेरि यो संसारको उद्भव गरिदिनुहुन्छ भगवान् शिवजीले। परि आयो भने भगवान् शिवजीले तातेको फलाम पनि पिइदिनुहुन्छ तरल भए। हे भगवान् तब न शिवलाई भगवान् भन्छौँ हामी। त्रिदलम त्रिगुणाकारम त्रिनेत्रम च त्रियायुधम, हे त्रिनेत्र भएका भगवान् भनिकन हामी प्रार्थना गर्छौँ, किन शक्ति भएको हुनाले। अनि अलौकिक शक्ति यो संसारको शक्ति मात्रै होइन, संसारमा घर बनाउनु छोरछोरी पाउनु त सबैले गरे हुन्छ, त्यो कुनै ठुलो शक्तिशाली काम होइन त्यो, तर अलौकिक काम गर्न सकेको हुँदा यस्ता यस्ता मानिसलाई मनुष्य भएर जन्मेका हुन् तैपनि हामी उनीहरूलाई भगवान् भन्छौँ। भगवान्को भक्ति गर्छौँ, बेलपत्र चढाउँछौँ, फुलपत्र तुलसी पत्र चढाएर उहाँको प्रार्थना गर्छौँ हामी। यसरी यो अलौकिक काम गर्ने भएको हुँदा हामीले अनि यस्ता राम कृष्ण शिवहरू जस्तालाई हामी भगवान् भनेर उहाँहरूकै चरणमा हामी धन्यवाद गरेर आफ्नो जीवनलाई अनि सफल पार्न चाहिँ हामी लाग्दछौँ। यसै यो मोक्ष शास्त्र यहाँसम्म पाठ गरेर

0: आज विक्रम सम्बत 2083 साल असार 23 गते मंगलबार असार कृष्ण पक्ष सप्तमी सन 2026 7 जुलाई नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि
2: बागभण्डा नबिल्दा रासोपामा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनमा अलमल संसदमा प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग एक वर्षमा 151 कानून बनाउन प्रस्ताव संविधानसँग बाँझियो संसद नियमावली तङ्ग्रिएन अर्थतन्त्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको बागलुङ नगरमा उत्पादनसँग जोड्न एक बोर्ड 100 नोट शीर्षकको शुभ समाचार
0: बागलुङ नगरपालिकाले खाली जमिनलाई उत्पादनमा लगाउन एक बोट 100 नोट कार्यक्रम ल्याएको छ बागलुङ नगरपालिकाको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम बुधबार 19 नगरसभामा प्रस्तुत गर्दै नगर प्रमुख वसन्त कुमार श्रेष्ठले पर्यावरणको रक्षा गर्दै बाँझो जमिनलाई हराभरा बनाउन र किसानलाई सिधै उत्पादनसँग जोड्न आगामी आर्थिक वर्षमा पर्यावरण मैत्री नव प्रवर्तन नीतिका रूपमा एक बोट 100 नोट कार्यक्रम ल्याएको बताए यो नीति अन्तर्गत बागलुङ नगरपालिकाभित्रका बाँझा र खाली जमिनमा फलफूल कफी टिमुर वा बहुमूल्य जडीबुटीका बिरूवा रोपी संरक्षण गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रति जीवित बोट बराबर पहिलो वर्ष 100 रूपैयाँ सिधै अनुदान दिने उनले बताए यो कार्यक्रम अन्तर्गत पहिलो वर्ष 100 रूपैयाँ दोस्रो वर्ष बोट जोगाउन सफल भएमा 75 रूपैयाँ तेस्रो वर्ष 50 रूपैयाँ र चौथो वर्ष 25 रूपैयाँ सिधै अनुदान उपलब्ध गराइने नीति नगरपालिकाको छ कृषि वनको अवधारणामा आधारित यो कार्यक्रमले गाउँघरमा बढ्दै गएको बसाई सराई र बाँझो जमिनको चुनौती रोक्ने र किसानको श्रमको सम्मान हुने बागलुङ नगरपालिकाले विश्वास लिएको छ यही कार्यक्रम मार्फत किसानलाई आत्मनिर्भरता र दीर्घकालीन आर्थिक समृद्धिको बाटोमा डोर्याउन सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठले बताए नगरपालिकाले उत्पादन रोजगारी गुणस्तरीय सेवा र दिगो पूर्वाधार वर्षका रूपमा आगामी वर्षको नीति कार्यक्रम ल्याएको छ
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: आरजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भएपछि बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सत्तारूढ रासुपाको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति रवि लामिछानेले 12 असारमा भरतपुरमा शपथ लिए काठमाडौँ फर्किएर कार्यभार सम्हाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई उनले 17 असारमा केन्द्रीय कार्यालय घण्टीघरमा शपथ गराए तर मनोनयनमा भागभण्डा मिल्न नसक्दा केन्द्रीय समिति र पदाधिकारी अझै अपूर्ण छ जबकि महाधिवेशन स्थलमै मनोनितको टुङ्गो लगाएर सामूहिक तस्विर खिच्नेसम्मको योजना तय थियो रासोपाका सभापति र 99 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भए उनीहरू निर्वाचित भएको घोषणा रासोपा केन्द्रीय निर्वाचन आयोगले 12 असारमा चितवनमै गरेको थियो रासोपाको विधान अनुसार पार्टीको सर्वोच्च कार्यकारी निकायका रूपमा 158 केन्द्रीय सदस्य र 7 प्रदेश सभापति पदेन केन्द्रीय सदस्य र 1 पार्टी सभापति समेत सदस्य रहनेछ पार्टी सभापतिले मनोनित गर्ने 51 केन्द्रीय सदस्यको सिट भने अझैसम्म खाली रहेको छ सभापति लामिछानेले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाह पछिले कतिजना पाउने भन्ने टुङ्गो नलाग्दा शाह पक्षले नाम दिन सकेको छैन कम्तीमा 25 आफूले सिफारिस गरेकालाई मनोनित गर्नुपर्ने शाह पक्षको अडान छ तर सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने व्यवस्था रहेको छ भागभण्डा नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ
4: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्तिको स्रोतको खोजी भएको छ सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिनको शुरूआत प्रधानमन्त्री बालेन्द्र शाह र आफूबाट गर्न चुनौती दिनुभएको हो सरकारको 100 दिनको कार्यकाल समीक्षा गर्दै आङदेम्बेले भन्नुभयो हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रणमा हो सम्माननीय प्रधानमन्त्रीज्यूको म सम्मानपूर्वक नामै लिन्छु र भन्छु सम्पत्ति छानबिनको शुरूआत म विपक्षी नेता भीष्मराज आङदेम्बे र प्रधानमन्त्री बालेन्द्र शाहबाट होस् पाँच थरको उल्लाबुङ स्थित तीन घरे सिलौटी र फुङसिङको पोखरीको छानबिन होस् प्रधानमन्त्रीजीको झण्डै 200 तोला सुनको पनि छानबिन होस् संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयमा गम्भीर बन्न सरकारलाई रूलिङ गर्नुभएको हो यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत विशेषतालाई नचलाउन चेतावनी दिएको छ दिनुभएको छ प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संविधान संशोधनका विषयमा भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै अहिले संविधान संशोधनका नाममा संहिता खारिज गर्न खोजेको आरोप समेत लगाउनुभयो यसैबीच विपक्षी दल नेकपा एमाले बालेन्द्र नेतृत्वको वर्तमान सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाएको छ कंग्रेस संसदीय दलका नेता आङदेम्बेले संशोधनका नाममा संविधानको आधारभूत मर्म लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने चेतावनी दिनुभएको छ नेता आङदेम्बेले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो रहेको तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो रहेको बताउनुभयो आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको टिप्पणी समेत गर्नुभएको थियो संसदमा प्रधानमन्त्रीको सम्पत्ति छानबिन माग आङदेम्बेको प्रश्न झण्डै 200 तोला सुनको स्रोत के शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो
3: संविधान संविधान संशोधनका लागि संघीय संसदका दुवै सदनको छुट्टा छुट्टै दुई तिहाई बहुमत चाहिन्छ। तर यससँग बाजिने गरी प्रतिनिधि सभा नियमावली 2083 बनेको दावी विपक्षी दलहरूले गर्दै आएका छन्। 17 जेठ 2083 विपक्षीहरूको नाराबाजीका बीच प्रतिनिधि सभा नियमावली पारित भएको थियो। उक्त नियमावलीको उपनियम 11 संविधान संशोधनसँग सम्बन्धित विषय रहेको छ। सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दामा सांसद निलम्बन नहुने गरी विशेषाधिकारको प्रावधान पनि विवादित रहेको छ। नियमावलीको नियम 269 नियमावली लागू हुने सम्बन्धी प्रावधान रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानसँग बाजिएको प्रतिनिधि सभा नियमावलीका प्रावधान उप अदालती व्याख्या खोज्दै आएको छ। संविधान संशोधनमा राष्ट्रिय सभाको मत सभामुखले गन्ने अधिकार, सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दामा सांसद पद निलम्बन नहुने प्रावधान, विधायकी प्रक्रियामा राष्ट्रिय सभाको अधिकार खुम्च्याउने प्रयास लगायतका प्रावधानमा प्रश्न उठेका छन्। प्रतिनिधि सभालाई आफ्नो सभामा भएको मत गर्ने अधिकार रहेको छ भने यसको नेतृत्व सभामुखले गर्ने हो। तर संविधान संशोधनको हकमा सभामुखले राष्ट्रिय सभामा व्यक्त भएको मत समेत गर्न पाउने भन्ने पछि यसबारे संवैधानिक रूपमा प्रश्न उठेको छ। संविधानसँग बाज्यो संसद नियमावली खोजिँदै अदालती व्याख्या शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
4: एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूले सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले माग अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाएका हुन्। यसलाई प्राथमिकता क्रम निर्धारण गरेर असारभित्रै संघीय संसदमा पेश गर्ने कानून मन्त्रालयको तयारी छ। कानून मन्त्रालयका सहसचिव मानबहादुर अर्यालका अनुसार प्रस्ताव गरिएकामा सबै नयाँ कानूनका लागि होइनन्। सूचीमा अधिकांश पुराना ऐन संशोधनका छन्। केही नयाँ विधेयक बनाउनु पर्ने देखिएको छ। उनले भने विधायन ऐनको दफा 3 नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सृजित दायित्व समेतका आधारमा सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठभित्र विधेयकको प्राथमिकता क्रम खुलाई कानून मन्त्रालयमा पठाउनु पर्नेछ भनिएको छ। यही व्यवस्था अनुसार सूची मागिएको थियो। यस्तै दफा 3-2 सम्बन्धित मन्त्रालयसँग छलफल गरी प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका निर्धारण गर्नुपर्ने र दफा 3-3 वार्षिक कार्यतालिका असार मसान्तभित्र संघीय संसदमा पठाउनु पर्ने उल्लेख छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
3: सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदल 2082 असार मसान्तभित्रै प्रतिवेदन बुझाउने भने पनि विपक्षी 7 दलले असहमति जनाएका छन्। बहसपत्रको मोडलप्रति नै असहमति जनाउँदै पुराना दलहरूले आगामी बैठकमा सहभागी नहुने लिखित जानकारी गराएका हुन्। प्रधानमन्त्री बालिन्द शाह बालिनका प्रमुख राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दललाई समेत सदस्यका रूपमा राखिएको छ। काँग्रेसले शुरूबाटै आफ्नो प्रतिनिधि पठाएको थिएन भने एमाले शुरूआती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको हो। सोमबार नेपाली कम्युनिष्ट पार्टी, रोसपा, जसपा, राजमो सहित 4 दलले लिखित असहमति जनाएको नेकपा नेता देव गुरूङले बताएका छन्। त्यस्तै श्रम संस्कृति पार्टी पनि उक्त बहसपत्रमा सहभागी नहुने बताएको छ। त्यस्तै काँग्रेसले संविधान संशोधनबारे सरकारले धारणा सार्वजनिक नगरेको भन्दै कार्यदलमा प्रतिनिधि नपठाउने बताएको छ। काँग्रेसको उपसभापति तथा पार्टीकी तर्फबाट गठित संविधान संशोधनका लागि सुझाव समितिकी संयोजक पुष्पा भूषालले भनिन्, संविधान संशोधनका लागि पार्टीका तर्फबाट हामीले सुझाव संकलन गरिरहेका छौं। संविधान संशोधनबारे आफ्नो दृष्टिकोण केही समयपछि आफै सार्वजनिक गर्नेछौ। संविधान संशोधनबारे आफ्नो दृष्टिकोण केही समयपछि सार्वजनिक गरी सरकारी कार्यदललाई सुझाव दिनुको औचित्य नरहेको उनको भनाई थियो भने संविधान रक्षा गर्ने अङ्ग सरकारले नै संविधानका सबै दफा र धाराको व्याख्या गर्न खोज्दा कुरा नमिलेको हुनाले छलफलमा सहभागी नहुने लिखित जानकारी गराएको देव गुरूङले बताएका छन्। सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै काँग्रेस, एमाले सहित 7 दल असन्तुष्ट छन्। कार्यदलमा पनि नबस्ने उनीहरूको अडान रहेको छ। अड्कियो संविधान संशोधन बहस पत्र शीर्षकमा मध्याह्न दैनिकमा यो खबर छ।
4: तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तंग्रिन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सात क्षेत्रको वृद्धि दर ऋणात्मक रहेको र अर्थतन्त्र तंग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास कार्तिक मंगिर र पुषको तुलनामा तेस्रो त्रैमास माघ फागुन र चैतमा कृषि उत्पादनमूलक बसोबास तथा खाना सूचना तथा संचार वित्तीय तथा बीमा शिक्षा र अन्य गरी अर्थतन्त्रका सात क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको देखाएको छ। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर 0.58% छ। गत वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धिदर 0.92% थियो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा मुलुकको आर्थिक वृद्धिदर 3.51% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। उक्त अवधिमा विद्युत उत्पादन तथा वितरण निक्षेप संकलन तथा ऋण प्रवाह निर्जीवन बीमा शुल्क संकलन व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धिदर गत वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। गत वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धिदर 4.05% थियो। सामान्यतया तथ्याङ्क शास्त्रीहरूले वार्षिक रूपमा तथ्याङ्क तुलना गर्छन्। त्रैमासिक तुलनाले वास्तविक अवस्था नदेखाए पनि अर्थतन्त्र कता जाँदैछ भन्ने संकेत दिने उनीहरूको भनाइ छ।
3: नेपाली काँग्रेसभित्र विगत छ महिनादेखि जारी आन्तरिक शक्ति संघर्ष र विवाद समानान्तर गतिविधिको तहमा पुगेको छ। पार्टीको संस्थापन पक्ष र असन्तुष्ट इतर पक्ष बीच लामो समयदेखि चल्दै आएको विवादले निकास नपाएपछि काँग्रेस गम्भीर संकटमा फँसेको हो। पार्टी नेतृत्वले असन्तुष्ट पक्षका मागहरू सम्बोधन गर्न नसकेको र एकताका लागि सार्थक पहल नगरेको भन्दै संस्थापन इतर पक्षले सोमबारदेखि काठमाडौँको महाराजगंज स्थित चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। यसलाई 15 महाधिवेशनको समानान्तर तयारीका रूपमा हेरिएको छ। चुनदेवीमा स्थापना गरिएको सो कार्यालयको नाम 15 महाधिवेशन तयारी सम्पर्क कार्यालय राखिएको छ। सोमबार 14 महाधिवेशनबाट निर्वाचित तर हाल पार्टी संरचनाभन्दा बाहिर रहेका नेताहरू